0: गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333।
3: मरेँ के हो
4: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिनीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाजरा चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि ₹1,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।
2: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674-2027
1: 24027
7: सम्पर्क मोबाइल नम्बर 9857।

0: 22597
1: 98511918918।
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
9: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
10: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
12: म यो गर्भपतन गर्न सक्दिन, तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जे सुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चाहन्छु, धेरै चाहन्छु।
11: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
13: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
14: जसको
0: नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।
14: केचिनको व्यापारिक विश्रामपछि खबर चौतारीमा पुनः स्वागत छ। बाँकी प्रसंगको पालो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारको प्रयास अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएको संरचनागत सुधारका कतिपय विषय समेट्नुमा सकारात्मक भएको बताउनुभयो। उहाँले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्ने प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने प्रस्ताउनुभयो। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 वटा संस्थामा सम्पर्क बाहिर रहेको बताइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका 726 वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गरेको बताउनुभयो। विभागका प्रमुख ध्रुव कुमार काफ्रेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। हस्त रेडियो दिद बहिनी 95.2 मेगाहर्ज तयार पारेको खबर चौतारीको समय सकिएको छ। आपको केशिनमा सेयनबाट प्रसार हुने साझा खबर सुन्नुहुन्छ। नयाँ ताजा खबरका लागि तपाईँ हामीसँग रहनुहोला। नमस्कार।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिऊ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 17 गते आइतबार मे 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: भारतको कुशीनगरबाट 453 नेपालीको उद्धार। कम्बोडियामा भिसाको म्याद सकिएका 602 नेपालीको जरिवाना शुल्क मिना। निजामती सेवामा महिला सहभागिता 30%।
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाएपछि सरकारवाला तरंगित। दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू।
2: बझाङका किसानहरू आलू खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त। इन्धनमा अबदेखि एकीकृत हरित कर। चैते धान लगाएका किसानलाई गबारो किराको चिन्ता।
1: इरानसँगको युद्ध विराम र सम्झौता बारे ट्रम्प अझै अनिर्णित। तीव्र आक्रमणका बीचमा लेबनानमा उद्धार कार्य प्रभावित। 7 दिनमा 15 बालबालिकाको मृत्यु। जापानमा जनसंख्या निरन्तर घट्दो क्रममा।
2: र 7 महिला फुटबल च्याम्पियनशीपमा आज नेपाल अनि श्रीलंका खेल्दै 20 एसियन क्रिकेट छनौटमा चीनलाई हराएसँगै नेपाली महिला टोली एसियाली खेलकुदमा छनौट। आईपीएल फाइनलमा आरसीबी र गुजरात भेट्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा भारतको कुशीनगरबाट 400 भन्दा बढ़ी नेपालीको उद्धार गरिएको प्रसंग।
1: शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो। दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उद्धार उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 जनाको उद्धार गरेको जनाएको छ। उद्धार भएका 115 महिला 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट हिजो नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूमध्ये 109 महिला र 325 पुरूष गरी 434 जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ। बाँकी 6 महिला र 13 पुरूष गरी 19 जना प्रहरीको नियन्त्रणमा छन्। उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा 18 देखि 55 वर्षका छन्। यसबारे रूपन्देही प्रहरले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ। कुशीनगरमा धेरै ठूलो संख्यामा नेपाली युवालाई बन्धक बनाएको र घर परिवारमा फोन गरेर फिरौती रकम समेत माग्ने गरेको भन्ने सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा 4 दिनको पछि उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले बताउनुभयो। चीन जानकै मानिसले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई रोजगारीका लागि बिहार तथा उत्तर प्रदेश बोलाउने गरेको पाइएको कार्यवाहक राजदूत थापाले बताउनु भएको छ। 25,000 भारूसम्मको मासिक तलब, त्यस अतिरिक्त तालिम अवधिका नाममा खाना बस्न अलग्गै शुल्क समेत लिई त्यही क्रममा एकबाट अर्को मानिस बोलाउने संगठित ठगी क्रममा नेपालीहरू परेको उहाँले बताउनुभयो। त्यसरी बोलाइएका नेपालीलाई भने जस्तो काम र खाने बस्ने सुविधा समेत नदिने गरेको खुलेको छ।
2: यसैबीच विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोबास गरिरहेका 602 जना नेपाली नागरिकको भिसा शुल्क मिनाह भएको छ। नेपाली दूतावास बैंककको कूटनीतिक प्रयासमा 8 पटक नेपालीहरूको भिसा मिनाह भएको हो। नेपाली दूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई एक हप्ताभित्रै अनिवार्य रूपमा नेपाल फर्किन आह्वान गरेको छ। भिसाको म्याद नाघेका नेपाली नागरिकहरू नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिन्हा गराउन बैंकक स्थित नेपाली दूतावासले 18 वैशाखदेखि विवरण संकलन गर्दै आएको छ। हालसम्म संकलित विवरण अनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुपत्ति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिन्हा गरेको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले भन्नुभयो, कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिन्हा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि त्यसको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ। त्यहाँ रहेका नेपालीहरूलाई टिकट काट्न पनि दूतावासले भनिसकेको छ। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो या होइन यकिन गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले अनुरोध गरेको छ।
1: कोशी प्रदेश सरकारले घोषणा गरेको दलित मुसहर समुदायका बालबालिकाको शिक्षा सशक्तिकरणका लागि सक्षम छोरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति कार्यक्रम मार्फत घोषणा गरेको छ। तर चालू वर्षको बजेटमा घोषणा भएको सक्षम छोरी कार्यक्रमको कार्यान्वयन भने अर्को बजेट आउने बेलासम्म सुस्त पाइएको छ। कोशी सरकारले चालू आर्थिक वर्षको बजेटमा मुसहर समुदायका छोरीको शिक्षा पहुँच बढ़ाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमूनाका रूपमा सञ्चालन गर्न 1,50,00,000 बजेट विनियोजन गरेको घोषणा गरेको थियो। तर सरकारले बजेट आएको 10 महिना बितिसक्दा पनि अझै कार्यक्रम कार्यान्वयनमा पूर्ण रूपले गरिसकेको छैन। कोशी प्रदेशको झापा मोरङ सुनसरी जिल्लामा विपन्न दलित समुदाय का दलित मुसहर समुदायको बाक्लो बसोबास रहेको छ। त्यहाँका मुसहर समुदायको आर्थिकमा मात्र होइन शैक्षिक अवस्था पनि अत्यन्तै कमजोर देखिएको छ। त्यसैले प्रदेश सरकारले मुसहर समुदायका बालबालिकालाई शिक्षामा अग्रसर बल गराउन नमूना कार्यक्रमका रूपमा सक्षम छोरी कार्यक्रम घोषणा गरेको थियो।
2: कोशीका छोरीहरूको प्रसंगपछि सुदूरपश्चिमका किसानको कुरा। बझाङको बेथट शिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्न थालेको छ। विशेष गरी ओडा नम्बर 1 मा यति बेला खेतबारी भरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन भएपछि किसानहरूले आलु खेतीबाट राम्रो आमदानी लिन थालेका छन्।
4: बझाङको बिथरतिर गाउँपालिका वडा नम्बर 1 का स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो।
5: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छ।
4: पहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
6: 3 वर्षदेखि हाम्रो कृषि ज्ञान केन्द्र बजाङको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेको छ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
4: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
7: बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
4: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह,
8: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयप्रसिद्ध नगरपालिकामा। सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत किसिमका निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
4: उत्पादन सँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास।
9: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू। हरित कर अबदेखि इन्धनमा लाग्ने, चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छुवाली, पराल र मकैको ढोडबाट

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ। त्यस्तै सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार 1 श्रावणदेखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकता बारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ़दै फबिङ संस्कृति सञ्जालमा जोड़िए पनि एक्लिँदै युवा शीर्षकमा अनिश घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड़ पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार बजेटमा पूँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्ति बारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनु भएको छ। अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न पनि उहाँले कार्यकर्तालाई अपील गर्नुभएको छ। सकियो सधैँको बाढ़ी र पहिरोको शास्ति, कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरर, शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति, 6 लेनको सड़कमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना शुरू शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरूवा गाउँपालिकामा रूपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। 50 भन्दा कम विद्यार्थी रहेका 8,000 सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति, निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ। सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50% पुर्याउन जोड़ गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाण्डुमा शीर्षकमा अर्को खबर छ बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाण्डु भ्रमण बाक्लिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाण्डु आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या वर्षेनी 39,200 गुमाउँछन् ज्यान शीर्षकमा शिवहरि घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढ़िरहे पनि यसको नियन्त्रणमा सरकारले अपनाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सूर्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो तर झिनो कर वृद्धिले यसको बिक्री वितरण र सेवन नघट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक सूर्तिजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदिई सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
0: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2022-20 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यस्तै सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हाराहारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यस्तै लगातार 3 जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको 5 ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने यद्यपि प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% झरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्लाह बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ। 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
1: साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ। नेपालले साफ महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। भारतको गुवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एकको विजेता बन्न सक्नेछ। र मलेसियासँग दुई विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने बीसौं एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ। शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ। यस प्रतियोगिताबाट तीन टीम एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरूष टीमले पहिलो खेल खेल्न लागेको हो।
0: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पूर्वको मेची पश्चिमको महाकाली विश्वले बारेको छ सबैतिर।
3: दिदी किन हो यो छिमेकी त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कति उजुरी दिने कि
4: हो? हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
3: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो, उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो, तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला। तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौं, तर त्यो अहिले अलि बेला भएको छैन।
1: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू,
0: नैतिकवान भनेको
1: किनभने अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि सर्ने
0: उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई, उहाँसँग कसैसँग पनि नजोडी हेरौँ, कसैले पनि कुनै विषयमा प्रश्न उठाउन नसकेको होस्, पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस्, वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेका छ भनेर प्रश्न उठाउन नसकोस्, त्यस्तो बेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ। हिजोको जस्तो कुरा गरेर भएन। हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ, धेरै कुराको उहाँसँग क्षमता छ।
1: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्नुभएको?
0: होइन, फेर्नुपर्छ भनेर भन्नुभएको होइन, मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टीमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौ कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो, त्यो बिल्कुल चाहिँ नि उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
1: नछोडेर पार्टी फेरि तंग्रिने स्थिति आउन सक्छ
0: भन्ने एउटा एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
1: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी भएन,
0: त्यो नेतृत्व देखि लिएर

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी,
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-7878।
11: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
12: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
11: यदि त्यसो हो भने
12: अब चिन्ता नगर्नुहोस्, किनभने
13: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
14: यही जेठ 23 गते शनिबार
15: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
12: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
11: याद गर्नुहोला डाक्टर र आउने मिति
14: यही जेठ 23 गते शनिबार,
12: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
15: सम्पर्क फोन नम्बर 0774-2027 सम्पर्क मोबाइल नम्बर 98572-597
12: 98511-89918।
16: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
17: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 MHz।
3: गलत समाचार हो भनेर आइरहेछ अहिले,
4: होइन अहिले त सच्याउन खोजिरहेको छ नि, त्यो अर्कै कुरा हो। 13% भ्याट लगाएको, 15% नै पुग्छ भनेपछि तपाईँलाई मैले एउटा कुरा के भन्न खोजेको भनेदेखि, आज कृषिमा खोइ त बोलेको, कृषि यत्रो अधिकार
3: एकदमै खुसी छ रे, यो बजेट आइसके पछाडि कायापलट हुन्छ, निजी क्षेत्र एकदम खुसी छ। यहाँ मैले हेर्दैछु प्रतिक्रियाहरू पनि दिएका छन् यहाँ निजी क्षेत्रका व्यक्तिहरूले, हेर्नुहोस् त यहाँ अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासंघका अध्यक्षले एकदम, राज पाण्डे नेपाल उद्योग परिसंघले पनि राम्रो छ बजेट भन्नुभएको छ।
4: होइन होइन, उहाँहरूले बजेट राम्रो छैन भनौँ भने उहाँहरूले हिजो काका के गरेको छ खोजिहाल्छन्, अहिले त खोज्छन् नि त। अनि कुरो बुझ्नु भएन, अब एउटा कुरो के बुझ्नु पर्यो भने, उहाँहरूकै हातमा ब्याङ्क छ, उहाँहरूकै हातमा इन्सुरेन्स छ, उहाँहरूकै हातमा रि इन्सुरेन्स छ, उद्योग वाणिज्य सङ्घ चलाउनेकै हातमा छ नि त, हो कि होइन? उहाँहरू भनेको देशको डिप स्टेट हो, एलिट वर्ग हो, सुन्नुहोस् है कुरा, सबै कुरा त उहाँहरूको हातमा छ त, उहाँहरूलाई त के फरक पर्यो त? फरक त गरिबलाई पर्यो नि त, जसले साउदी कतार दुबईमा बसेर महिनाको 30,000 पठाएर यसो छोरो बोर्डिङमा पढाउँछु, आफै चाहिँ नराम्रो ठाउँमा, अब राम्रो ठाउँमा पढिएन, पढ्न पाइएन, र आज साउदी कतार जानु पर्यो, राम्रो पढेको थियो भने सायद बाहिर अरू राम्रो ठाउँमा 2-4 लाख कमाउने ठाउँमा जान्थ्यौ भन्ने थियो होला। तर छोरालाई चाहिँ राम्रो पढाउन पाइयो, छोरीलाई राम्रो पढाउन पाइयो भने छोराछोरीको भविष्य राम्रो हुन्छ। विदेशै जानु पर्दा पनि अन्त देश जान्छन्, अमेरिका, अस्ट्रेलिया, जर्मनी जान्छन्, हामी साउदी कतारमा बसे पनि 50 डिग्रीको तातोमा बसे पनि, युरोप अमेरिकामा बसे पनि छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने जुन बाबुआमाको सोचाइ थियो नि, त्यसमा त पानी छिटियो नि त, पानी छिटियो कि छिटिएन? र अर्को कुरो, प्राइभेट सेक्टरलाई उहाँहरूले बुझ्नु भएको छैन, देशमा मेडिकल शिक्षा सबैभन्दा मेन महत्व, मेडिकल टुरिज्म बनाउने भने नि तपाईँले के बुझ्नु पर्थ्यो भने, खोइ त आज नर्स पाउन छोड्यो, नर्स पढाउ न, एउटा मेडिकल कलेजलाई 1,000 जना पढा भनेर दिउँ, खुट्टा तोक्दिउँ, एउटा मेडिकल कलेजलाई 300 डाक्टर पढा,
3: मेडिकलको शैक्षिक हब बनाउन सकिन्छ नेपाललाई,
4: सकिन्थ्यो, मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो, या त तस्करहरूको हब भयो कुरा भन्नु भने, मेडिकल टुरिज्म होइन टुरिज्म हब बनाउने हो भनेदेखि नि त्यो गर्नुपर्ने। आज एकछिन तपाईँलाई म भन्छु, तपाईँ अहिले इन्डिया गएर 20,00,000 रुपियाँ खर्च गर्नुभयो भने भ्याट लागेन, समता कर लागेन, हो? तर तपाईँले काठमाडौँमा या झापामा या कुनै हस्पिटलमा गएर, प्राइभेट हस्पिटलमा गएर उपचार गर्नुभयो भनेदेखि 3% तिर्नुपर्ने भयो, सुन्नुहोस् है कुरा, तपाईँले एकछिनलाई सरकारी स्कुल राम्रो बनाउन, बोर्डिङ बन्दै गर्ने भने, निजी क्षेत्र बन्द गर्ने भने गरिदेऊ, सरकारी हस्पिटल राम्रो बनाऊ न, टिचिङलाई राम्रो बनाऊ, बीपी केयर्सलाई राम्रो बनाऊ, भयो त कुरा भन्नु भएन? तपाईँलाई म एउटा कुरा भन्छु, पूर्वाञ्चलमा झन्डै 60,00,000 जनसङ्ख्या छ मेचीकोशीमा गरेर, है, मेचीकोशी सगरमाथामा गरेर झन्डै 60-70 लाख जनसङ्ख्या होला, 70 लाख जनसङ्ख्यामा नि सरकारीमा एउटा एमआरआई देखाइदिनुहोस् त, एउटा सिटी देखाइदिनुहोस् त, पूर्वको 70 लाख जनसङ्ख्यालाई होइन, 70 लाख जनसङ्ख्याको 95% बिरामी नोबेल, विराट र बीएनसी मेडिकल कलेज र हाम्रो पूर्वाञ्चल क्यान्सर हस्पिटलले हेरेका छ, हामीसँग पेट सिटी स्क्यान छ, हामीसँग 2-2 वटा एमआरआई छ, एमआरआई पनि अहिले त अहिलेको ल्याटेस्ट टेक्नोलोजी एआई जडित तपाईँको चाहिँ 3 टेस्लाको एमआरआई छ हामीसँग, भनेपछि एउटा एउटा एमआरआई हामीले
2: 40-40 crore हालेर पेट सिटी स्क्यान 42 crore हालेर हामीले जनतालाई सेवा दिएका छौँ। अनि त्यसमाथि हामीले ब्याङ्कको ब्याज लिएर ल हामीले जनतालाई बिपी कोइरालाको जत्तिकै दर रेटमा चाहिँ सेवा दिएका छौँ। तपाईँले हामी आज प्राइभेट सेक्टरलाई चाहिँ खेद्ने प्राइभेट सेक्टरले के गल्ती जघन्य अपराध गरेको थियो।
3: सरकारले बलियो बनाउँछु भनेको छ नि त, विश्वास लिन प्राइभेट सेक्टरलाई, कर्मचारीहरूलाई, सरकारले
2: कुन कर्मचारीहरूलाई,
3: बालबाला कर्मचारीहरूलाई, सरकारी कर्मचारीहरूलाई, प्राइभेट
2: सरकारी कर्मचारीलाई त तलब पुलिसको कतिबाट 2500 बाट
3: 40,000 पाउने भयो क्या एउटा सहयोगले,
2: त्यो भनाइ मात्रै हो 4,000 भन्नु त 40,000 देखि 1,00,000 भन्दे होइन, अनि त्यहाँबाट यता 10% बढाउने 10% के भनेर 21% भनेको छ नि, 10% बढ्दाखेरि एउटा पुलिसको कति बढ्छ भन्नु त, त्यो 25,000 भएको सिपाहीको कति बढ्यो,
3: 25,000 तपाईँले 1,00,000 बनाउनुपर्छ नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको तलब भन्नु भएको थियो नि त, सम्भव छ नि यो देशमा 1,00,000 बनाउन 1.5 लाख बनाउन सुरक्षाकर्मीहरूलाई।
2: होइन अब एउटा कुरो के थियो भने तरिका पुर्याएर सबैलाई खुसी बनाएर गरेको पनि राम्रो हुन्छ। अब अर्को कुरो यो बजेटको कुरा गरौँ भनेदेखि धेरै अब यसको रिजल्ट तपाईँको साउन 1 गतेदेखि लागू हुन्छ नि, जब हस्पिटलमा भ्याट भनेर लागू हुन्छ, जब स्कुलमा भ्याट भनेर लागू हुन्छ, अहिले त तिरेका छैनन् नि, जब मान्छेले बिजुलीको पैसा भ्याट भनेर तिर्न थाल्छन् नि अनि मान्छेलाई थाहा हुन्छ, मान्छेले बुझ्छन् अनि कुरो मान्छेले बुझ्छन्। र अर्को कुरो म भन्दैछु, शनिबार र आइतबार 2 दिन त छुट्टी भयो हस्पिटलहरूमा, सरकारी हस्पिटलहरूमा, अनि शनिबार बिमारी भएको मान्छे कहाँ जाने त,
3: इमर्जेन्सीमा जाने
2: होइन, कुन इमर्जेन्सीमा,
3: हस्पिटलमा इमर्जेन्सी कक्ष होला नि त, आकस्मिक कक्ष
2: होइन, आकस्मिक कक्षमा डक्टर हुँदैन नि त्यतिखेर, एमबीबीएसले मात्रै हेर्छ, एमबी त सबै बाहिर गएका हुन्छन् कमाउन, होइन इमर्जेन्सी, ल ब्रेन हेमरेज भयो, हार्ट एट्याक भयो, के हुन्छ
3: आइतबारको दिन भयो, 2 दिन बिदा हुन्छ त्यसो भए होइन,
2: 2 दिन डक्टरहरूको शुक्रबार बेलुका डक्टरले काठमाडौँ छोडेर हिँड्छन् बाहिर कमाउन, शनिबार पनि हुँदैनन्, आइतबार पनि हुँदैनन्, सोमबार आउँछन् त फेरि उनीहरूले बिदा पाउँछन्, महिनामा 1 दिन बिदा, 2 दिन बिदा कि 3 दिन बिदा पाउँछन्, उनीहरूले बिदा खेलिदिन्छ, होइन आकस्मिक कक्षमा डक्टर हुँदैनन् त्यतिखेर, एमबीबीएसले मात्रै हेर्छ, एमबी त सबै बाहिर गएका हुन्छन् कमाउन, होइन इमर्जेन्सी, ल ब्रेन हेमरेज भयो, हार्ट एट्याक भयो।

0: मर भनेको होइन गरीबलाई. अर्को कुरो, सरकारले विपन्न परिवारहरूलाई बिमा ल्यायो. यो उहिले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा, गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा अनि बिमा ल्याइयो. सुन्नुहोस् कुरो, विपन्न परिवारको लागि भनेर 3500 रुपियाँ तिर्दाखेरि 5 जनाको परिवारले आकस्मिक सेवा पाउने 1 लाखसम्मको भनेर ल्याइयो. त्यो बिमामा एक परिवार बराबर 3500 रुपियाँ पैसा उठाएको थियो. झन्डै 1 करोड मान्छे बिमित भएका थिए, अहिले चलिरहेको थियो. अब अहिले आएर चाहिँ नि त्यो विपन्न परिवारको बिमा बन्द गरियो. प्राइभेट हस्पिटलहरूले गरिरहेको थिए. सालले सरकारले 35 अर्ब उठायो. आज निजी क्षेत्रको झन्डै 22 अर्ब तिर्नु छ. अहिले 11 महिनादेखि निजी क्षेत्रले पैसा पाएका छैन, 22 अर्ब पाएका छैन. सुन्नुहोस् कुरो, होइन, नोबेलको त्यो नोबेल मेडिकल कलेजका सुनिल शर्माको 2 हस्पिटल गरेर 104 करोड रुपियाँ छ. हाम्रो झन्डै 45 करोड छ. विराटको झन्डै 60 करोड छ है. भनेपछि अनि अहिले हस्पिटलहरूले फटाई गरे भनेर काम गर्न लाउने अनि हस्पिटलले फटाई गर्ने भन्ने, अनि हामीलाई सिधा सफ्टवेयर राखिदिएको छ है, कम्प्युटरबाट काम हुन्छ. आज निजी हस्पिटलले सरकारलाई 10,000मा एमआरआई, 11,000मा एमआरआई गरिदिएको थियो 40 करोडको मिसिनले. कुरो बुझ्नुभयो कि? यो कुरो बुझाएको छ. अब किसानले दुध दिए डिडिसीको, डिडिसीले दुध ल्यायो, 10 अरब रुपियाँ पैसा किसानको पैसा दिएको छैन. आज किसानले, आज कृषकको कुरा गरिरहेको छ, किसानले दुधको डिडिसीबाट पैसा पाएको छैन 10 अरब. भनेपछि अनि के, किसानको गाई ठिक भएन, किसान ठिक भएनन् भनेर दोष लगाएर मान्छेको पैसा रोकिदिने ल भन्नुहोस् त. अनि यता जसले सहकारी ठग्यो, सहकारी ठगेको पैसा चाहिँ राज्यको कोषबाट तिर्ने, उता किसानले पैसा नपाउने, यता हामीले आम विपन्न परिवारको दबाई गरेको पैसा नपाउने, अनि यता सहकारीको ठगेको पैसाको लागि बजेट छुट्याइयो. भनेपछि तपाईँले यो देश कहाँ लानुहुँदैछ भनौँ भने गाली गर्छन्, गाली गर्ने मान्छे राखन,
1: पक्राउ गर्न सक्छन्, फेरि तपाईँ अस्ति पक्राउ पर्नुभयो नि, के कारण रहेछ त्यो?
0: होइन, अनि पक्राउ केही छैन, म भगवतीको दर्शन गर्न गएको, गोवामै भगवतीको दर्शन गर्न गएको, मलाई पक्रे.
1: कारण के थियो, के कारण आयो, कज आयो पक्राउ पर्नुको? दुर्गा प्रसादजी,
0: केही पनि छैन, 7 तारिकमा छोड्यो, यो पक्रिन नमिल्ने भनेर 7 तारिकमा छोड्यो.
1: कति दिन राख्यो तपाईँले यस्तो गर्मीमा वीरगञ्जमा?
0: 8 दिन बसे. भनेपछि मेरो भनाइ के छ भने, यो सरकारलाई
1: भनेपछि कारण केही पनि भेटेन होइन त्यहाँ?
0: कारण केही छैन, कारण केही छैन. म राति 9 बजी राति होटलमा सुतेको बेलामा न स्टेज छ, न प्रोग्राम छ, न केही छ, भोलि बिहान 10 बजी दर्शन गर्ने भनेर राति गएर सुतेको मान्छेलाई पक्रेर थुन्यो. त्यस्तै अब भोलि म जनकपुर जान्छु सीता माताको दर्शन गर्न,
1: भोलि जाँदै हुनुहुन्छ
0: भगवान रामको, त त्यहाँ पनि पक्रेला. लुम्बिनी जान्छु, त्यहाँ पनि पक्रेला.
1: भोलि जाँदै हुनुहुन्छ?
0: भोलि होइन, भोलि होइन, कुनै दिन, भोलि पर्सि कुनै दिन मिलाएर जाँदैछु. पक्रियोस्, पाथिभरा मातामा जाउँला, पशुपति जाउँला, पक्रिँदै गर्नु.
1: जानकारी दिएर नजानु, जानकारी दिँदा तपाईँ पक्राउ पर्नुहुने भयो नि त त्यसो.
0: अनि यो त हिन्दू, हेर्नुहोस् नेपाल भनेको कस्तो भने, वैदिक सनातन, हेर्नुहोस् नेपालको गर्भभित्र बसेको, नेपालको भूगोल, भूगोलको गर्भभित्र बसेको किराँत बौद्ध सहितको वैदिक सनातनीहरूको हिन्दू अधिराज्य हो क्या यो. र मलाई जुन पक्रिनु भनेको सनातनीमाथि, वैदिक सनातनीमाथि प्रहार हो.
1: तपाईँको अभिव्यक्तिको कारणले गर्दाखेरि पक्राउ गरिएको भनेर स्टेटमेन्ट जारी.
0: अभिव्यक्ति छोडिदिनु, यो अभिव्यक्ति त यस्ता कस्ता बोलेका छन् मान्छेले, होइन? मैले के मार्छु भनेको छु, काट्छु भनेको छु, मार्छु भनेको छु कसैलाई, कसैलाई काट्छु भनेको छु, कसैलाई मार्छु भनेर सुपारी दिएको छुइनँ नि. के अभिव्यक्ति, हेर्नुहोस् जसले ऊ गरेर केही गर्न नसकेपछि अभिव्यक्ति पराजक भनिदिने. ल ठिक छ त, यो बजेट राम्रो आएछ भनेर भनिदिनु त मैले, ल ठिक छ, राम्रो आएछ. गरीबको त यो देश होइन त, खोइ त युवालाई रोजगारको खोइ के आएर. अर्को कुरो, खतरा कुरो तपाईँलाई थाहा छ, लिजमा राखेको जग्गा पनि अब ब्याङ्कले लगानी गर्न पाउने भने, भोलि पैसा तिरेनन् भने त्यो त्यो जग्गा के हुन्छ? सरकारको जग्गा लिलाम गर्न पाउँछ? कसरी उठाउने पैसा? हेर्नुहोस् यी यावत विषयमा छन्, हेर्नुहोस् कर्णाली सुदूरपश्चिम दूर नाही भनेर लेखेको चुनावको बेलामा.

0: पहिले हो जस्तो लाग्छ. सुदूरपश्चिमको बजेट त कति आयो, कति छुट्यो कर्णालीले?
1: एकदम न्यून
0: हो. भनेपछि ज्ञानेन्द्र साईजी पनि कराइराख्नु भएको थियो. भनेपछि तपाईँले के बुझ्नुहोस् भने बरु कम्युनिस्टहरूले त बजेट छुट्याएका थिए. दमकै हकमा पनि हेर्नुहोस्, 5 नम्बर क्षेत्रमा 1 रुपियाँ बजेट परेन, होइन परेन नि त. ठिक छ, आफ्नो क्षेत्रमा छुट्याएन त्यो पनि ठिक छ, किन पक्षपात हुन्छ मेरो क्षेत्रमा नछुट्याउँ भन्ने भयो होला, त्यसलाई पनि पोजिटिभै लिउँ, केही छैन. तर यो यो कुरो के हो भन्नु न, अब अहिले आइरहेको छ यो घर जग्गा कारोबारलाई नि, 1 वर्षभन्दा मुनिको समय बेच्यो भने 5 वर्षभन्दा यता मुनि बेच्यो भने 10% लाग्ने, 1 वर्षको 5 वर्षभन्दा माथिको लागि 7%, यताको लागि 10% भनेपछि घर जग्गा कारोबार हुन्छ. अब अनि कुन निजी क्षेत्र खुसी भएको छ? माथिका त हेर्नुहोस् डिप स्टेट खुसी हुनु स्वाभाविक हो. माथिका पवन गोल्यान, साङ्गाई ग्रुप होइन, दुगट ग्रुप, गोल्छा ग्रुप, गोल्यान ग्रुप, विशाल ग्रुप खुसी हुनु ठिकै हो. गरिब खुसी हुने कहिले आउँछ?
1: प्रसाईजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
0: हस् नमस्ते.
1: उहाँ हुनुहुन्थ्यो व्यवसायी एकदम एवं मेडिकल अभियन्ता दुर्गा प्रसाई आदिलेश्वर. नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: रेडियो दीदी बहिनी 95.2 MHz
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट
3: यतिकै हाम्रो ब्रेकमा टापा श्रिङ तामाङ हुनुहुन्छ उहाँ चाहिँ भूटानी शरणार्थी शिविर मोरङको सनिसरीमा रहेको शिविरका प्रशासक पनि हुनुहुन्छ र दाबाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
4: नमस्ते सर
3: दाबाजी तपाईँहरूको समस्या के हो अहिले होइन भूटानी शरणार्थीका नाममा नक्कली भूटानी शरणार्थीहरू धेरै गए तपाईँकै नाम बेचेर पनि कतिपय गएका होलान् अहिले तपाईँहरूको शिविरको समस्या के छ तपाईँहरूलाई चाहिँ सरकारलाई तपाईँहरूको आग्रह के छ हिजोका दिनमा चाहिँ तपाईँहरूका समस्याहरू आजको अहिले सरकार आइसकेपछि नयाँ सरकारले चाहिँ तपाईँहरूलाई समेट्न खोजेको छ कि छैन बताउनुहोस् त
4: हजुर यो हाम्रो भूटानी शरणार्थीको विशेष मेन मुद्दा भनेको चाहिँ यो हाम्रो दिगो समाधानको लागि हो हजुर र दिगो समाधानमा युएनएचसिआरबाट चाहिँ पहिलो कुरा के आएको थियो भने सरसमान स्वदेश फिर्ति अनि स्थानीयकरण जो कि नेपालमा बस्न चाहनेहरू नेपालमै बस्न चाहने र अर्को भनेको चाहिँ तेस्रो देश पुनर्वासको तीनटा मुद्दा थियो हजुर र यसमा चाहिँ युएनएचसिआर र नेपाल सरकार अथवा ती सरकारहरूबाट चाहिँ उहाँहरूले चाहिँ अहिले चाहिँ यो सदस्यति चाहिँ अहिले सम्भव छैन अथवा यो लोकल इन्टिग्रेसन अथवा यस्ता स्थानान्तरण गर्ने कुरा चाहिँ सम्भव छैन र यसमा चाहिँ पुनर्वास गर्ने चाहिँ सम्भव छ भनेर चाहिँ उहाँहरूलाई चाहिँ पुनर्वास प्रक्रिया सुरु गर्नुभएको थियो र मेन यसमा पनि पुनर्वास चाहिँ लगभग 1,15,000 भन्दा माथिको जुन पपुलेसन थियो त्यो चाहिँ पुनर्वास भइसक्नु भएपछि जुन पुनर्वासको प्रक्रिया थियो त्यो चाहिँ बन्द भएपछि थप भूटानी शरणार्थीहरू यहाँनिर अहिले 6,500 भूटानी शरणार्थीहरूमा चाहिँ त्यसमा चाहिँ विभिन्न समस्याहरू सिद्धि छ यसमा चाहिँ मेन समस्या भनेको चाहिँ हामीले दिगो समाधानको समस्या नै हो हजुर
3: सनेसरीमा तपाईँहरू कतिजना हुनुहुन्छ अहिले त्यो शिविरमा चाहिँ
4: सनेसरी शिविरमा हामी लगभग 1500 चाहिँ छौँ हजुर
3: भनेपछि त्यहाँ तपाईँहरूको समस्या के छन् जस्तो अब दिगो वासस्थानको समस्यादेखि लिएर अब आइडेन्टिफिकेसन चाहियो होइन त्यसको चाहिँ सबै कुरा पहिचानहरू चाहियो भन्ने होला तर स्वदेश फिर्तीको कुरा हो वा चाहिँ अन्य कुनै व्यवस्थापनको कुरा हो सरकारसँग माग के हो
4: हाम्रो माग भने यो तिनटै कुरालाई उहाँहरूले अगाडि सार्नु भएको थियो हामी अहिले पनि रहेको भूटानी शरणार्थीहरूको माग के हो भने हामी यो तिनटै कुरा मा कुनै पनि ढोकाहरू उहाँहरूले खोलिदिनु भयो भने स्वदेश फिर्तीको कुराहरू उहाँले राख्नुभयो र तपाईँहरूलाई हामी स्वदेशमै फर्काउँछौँ भनेर उहाँले राख्नुभयो भने हामी यसलाई ओके मान्छौँ यदि उहाँहरूले नेपाल सरकार मार्फत यहाँ स्थानीयमै उहाँहरूले स्थानान्तरण अथवा टोकन इन्टिग्रेसन गरेर राख्नुभयो भने नि हामी यो कुरालाई राजी गर्छौँ र यदि उहाँहरूले अब तपाईँहरूले फेरि यो कुरा दुइटै कुरा सम्भव छैन या फेरि पुनर्वास परिवार उहाँहरू कतिजनाको परिवार त अहिले विदेशमा छन् युएसए लगायत 8 देशमा छन् र उहाँहरूले त्यो मुलुकमा परिवार पुनर्मिलनको लागि फेरि पुनर्वास प्रक्रिया खुलाइदिनु भयो भने नि यो कुरालाई हामी एक्सेप्ट गर्न एकदम राजी छौँ हजुर
3: कतिपय व्यक्तिहरू चाहिँ त्यो शिविरबाट विश्वका धेरै देशहरूमा गइसके र कतिपय परिवारहरू त्यति छुटेका पनि छन् उनीहरूको परिवारहरू लालाबालाहरू
4: हजुर पुनर्मिलनको लागि उहाँहरूले त्यो प्याकेज पुनर्मिलन फेरि खोलिदिनु भयो भने पनि हामी त्यो कुरालाई
3: तपाईँ चाहिँ कसरी छुट्नुभयो तपाईँहरू कसरी छुट्नुभयो विश्वमा आह्वान हुँदाखेरि अमेरिका लगायतका देशहरूमा चाहिँ आह्वान हुँदाखेरि तपाईँहरू चाहिँ जान पाउनु भएन होइन
4: हजुर हजुर
3: यसमा नक्कली भूटानी भएर पनि गयो नि त धेरै नागरिकहरू होइन नेपालीहरू
4: हजुर अब त्यही तथ्याङ्कहरू देखियो
3: तपाईँहरूकै नाममा पनि त कतिपय व्यक्तिहरू गए नि त त्यसको लागि पनि छानबिनको प्रक्रियाको लागि तपाईँहरूले दबाब दिनुभएको छैन सरकारलाई
4: छानबिनको प्रक्रियाको लागि हामीले दबाब दिएको छौँ हामीले पटक पटक सरकारमा हामीले ज्ञापन पत्रहरू चढाएको छौँ हाम्रो समस्या दिगो समाधानको लागि चाँडोभन्दा चाँडो गरिदिनुहोस् अब हामीलाई बास छ अब हामीसँग अहिले गाँस नभएको विगत हामीसँग 7 भइसक्यो हामीसँग कुनै पनि सरकारबाट अथवा नेपाल सरकारबाट अथवा युएनएचसिआरबाट कुनै पनि संस्थाबाट चाहिँ हामीलाई गाँसको व्यवस्था मिलाएको छैन होइन र त्यसले गर्दाखेरि यहाँनिर भूटानी शरणार्थी शिविरमा दिनौन दिन हाम्रो जीवन जनजीवन भनेको कष्टकर बनेको छ यहाँ मानसिक स्वास्थ्य अस्वस्थ भएर गइरहेको छ र गरिबी जुन हुन्छ चपेटामा परिरहेको छौँ। हामीलाई दैनिकी उपभोग्य सामानमा खरिद बिक्रीमा हामीलाई धेरै दिन समस्या परिरहेको छ किनभने हाम्रो सिभिक क्याम्प सानो छ। त्यसले गर्दाखेरि यसमा समस्यामा चाहिँ हामी एकदम दिनौ दिन हामी चाहिँ गरिबीको चपेटामा चाहिँ हामी परिरहेको छौँ। हजुर,
3: अहिलेको अवस्थामा तपाईँहरू चाहिँ जस्तो आइडेन्टिफाई हुने कुरामा तपाईँहरूलाई चाहिँ जस्तो भनौँ न अब यो देशको नागरिकतादेखि लिएर अन्य कार्डहरू नहुँदाखेरिका धेरै समस्याहरू त भोग्नु भएको छ, तर के गरेर खानुहुन्छ तपाईँहरूको चाहिँ जस्तो गाँसका निम्ति तपाईँहरूको काम के हुन्छ, त्यहाँ काम पाउने अवस्था कस्तो छ, होइन रोजगारीको अवस्था कस्तो छ, सरकारले त्यसका लागि केही प्राथमिकता दिएको छ कि छैन, के हो अहिले
4: सरकारबाट हामीलाई?
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठिक 7 बज्यो।

0: Muy bien. Ay, no, vale. Caso el laco, el aigoro, es mucho fan y tapa de un bar.
1: No creo que sea afuera de miel a energía, dila, voy a decir que si pani afuera de la cancha.
0: भाउजू के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
2: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिन कि क्या हो
5: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: मात्रै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्। किनभने
3: मणिपाल सुशील अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674227
1: 24027
7: सम्पर्क मोबाइल नम्बर 9857222597
1: 9811989918।
8: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
9: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: म मिलन तिमिल सिन्हा समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनका क्रममा भएका घटनामा तत्कालीन सरकारका प्रमुखदेखि मन्त्रीहरू र अहिलेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति सहित 17 जना सांसदलाई अनुसन्धान गर्न सिफारिश गरेपछि यो प्रतिवेदनको कार्यान्वयनलाई लिएर धेरैको चासो बढ़ेको छ। मानवाधिकार आयोग भनेको संविधान अनुसार गठन भएको संवैधानिक संस्था भएकाले पनि यो प्रतिवेदनले कानूनी रूपमा के अर्थ राख्छ र यसको सिफारिश कार्यान्वयन गर्न सरकार बाध्य छ कि छैन भन्नेमा चासो बढ़ेको हो। आयोगले मानवाधिकार उल्लंघनका घटनामा छानबिन गर्ने र दोषीमाथि कार्यवाहीको सिफारिश गर्न सक्ने संवैधानिक व्यवस्था छ। मानवाधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा दायर गर्न समेत आयोगले सिफारिश गर्न सक्छ। ती सिफारिश कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149(2)(ज) अनुसार आयोगले मानव अधिकार उल्लंघनकर्ताका रूपमा अभिलेख राख्न सक्छ। तर संविधानको यस्तो व्यवस्था विपरीत आजसम्म आयोगले जति पनि घटनामा छानबिन गरेर सिफारिश गरेको छ त्यसको कार्यान्वयनमा सरकार उदासीन देखिँदै आएको छ। आयोगले यो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता भन्दै कानून बनाएर कार्यवाही गर्न सिफारिश गरेको छ। यस्तै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उदराज थापालाई मानव अधिकार उल्लंघनकर्ता भन्दै भविष्यमा सरकारी सेवामा काम नदिन सिफारिश गरेको छ। आयोगले उनीहरू मात्र होइन भदौ 23 गोली चलाउने सुरक्षाकर्मीमाथि पनि थप अनुसन्धान गर्न भनेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ 24 गते नक्खु जेलबाट निस्किएपछि देशभरि जेल तोड्ने घटना बढ़ेको, त्यहाँबाट निस्किएका कैदी बन्दीले अहिलेसम्म नागरिकको सम्मानपूर्वक र शान्तिपूर्वक बाँच्ने तथा अपराध पीड़ितको हक हनन भएको उल्लेख गर्दै आयोगले अनुसन्धान गर्न भनेको छ। लामिछानेलाई कानून विपरीत बाहिर निकाल्न रासोपाका सांसदहरू हरि ढकाल, मनिष जाल लगायतको भूमिका स्पष्ट देखिएको भन्दै आयोगले उनीहरूमाथि कारागार ऐन अनुसार फौजदारी अनुसन्धान गर्न सिफारिश पनि गरेको छ। त्यस्तै रासोपाका सांसद तथा हामी नेपालका अध्यक्ष सुधन गुरूङले भदौ 23 शान्तिपूर्ण आन्दोलनको नेतृत्व लिएपछि हुलदंगा बढ़ेको भन्दै थप छानबिन गर्न पनि सिफारिश गरेको छ। भदौ 24 नेपाली सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत नगरेको आयोगको निष्कर्ष छ। पूर्व प्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्री ओम प्रकाश अरियाल लगायतको अभिव्यक्तिले आन्दोलन भड्किन दुरूत्साहन भयो कि भएन भन्नेबारे थप अनुसन्धान गर्न आयोगले भनेको छ। सुशीला कार्कीको सरकारले भदौ 23 र 24 घटनामा छानबिन गर्न बनाएको जाँचबुझ आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई समेत आन्दोलनका क्रममा भड्काउपूर्ण अभिव्यक्ति दिएको भनेर छानबिन गर्न मानव अधिकार आयोगको सिफारिश छ। आयोगले आफ्नो सिंगो प्रतिवेदन सार्वजनिक नगरेर त्यसको निर्णय र सिफारिश खण्डको सारांश मात्र सार्वजनिक गरेको हो। आजको कार्यक्रममा हामी भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर आज हामी कुरा गर्छौं। हामीसँग हुनुहुन्छ फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनाल, वहाँ नेपाल बार एसोसिएशनको पूर्व महासचिव समेत हुनुहुन्छ। अञ्जिता खनालज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
2: हस्, धन्यवाद।
1: राष्ट्रिय मानवाधिकार आयोगले केही दिन अघि नवयुवा आन्दोलन बारे एउटा प्रतिवेदन सार्वजनिक गर्यो, तपाईँले यो प्रतिवेदनलाई कसरी हेर्नु भएको छ?
2: अब मानव अधिकार आयोगले मानव अधिकारको सन्दर्भमा प्रतिवेदनहरू पेश गर्ने, प्रतिवेदन बनाउने प्रतिवेदकको रूपमा मानव अधिकार आयोग हो, त्यो संविधानले व्यवस्था गरेका छ। अब यो प्रतिवेदन बनाइरहँदा धेरै कुराहरू छन् यसमा। मानव अधिकार आयोगले प्रतिवेदन बनाउने काममा लामो प्रतिवेदन बनाएछ होइन प्रतिवेदन मात्रै बनाएछ कि उसले चाहिँ कानूनै बना भनेर एउटा कानून बनाएर कारवाही गर भनेर प्रतिवेदनमा उल्लेख गर्नु चाहिँ गलत कुरा हो मानव अधिकार आयोग यस्तो संस्था हो जसले प्रतिवेदक रूपमा प्रतिवेदन पेश गर्न सक्छ उनले वस्तुस्थितिलाई निर्क्यल गरिदिन सक्छ होइन हननका मानव अधिकार हननका विषयहरू उल्लेख गर्न सक्छ तर कानून बना भनेर पक्षादर्शी कानून बना भनेर कारवाही गर भन्न सक्ने अवस्था चाहिँ छैन त्यही भएर यसले मानव अधिकार आयोगले बनाएको प्रतिवेदन जुन प्रतिवेदनमा उल्लेख गरेका कुराहरू छन् यही कानून बना भने जस्ता कुराहरूले चाहिँ मानव अधिकार आयोग अलिकति कता न कता खस्क्यो कि भन्ने लाग्छ मलाई चाहिँ
1: भनेको तपाईँको मूल्याङ्कनमा यो प्रतिवेदन निष्पक्ष र सन्तुलित देखिएन
2: छैन होइन मानव अधिकार आयोगले निष्पक्ष भएर प्रतिवेदन बनाउने पनि हो संविधानको एउटा संवैधानिक अङ्ग पनि हो भए पनि उहाँले राज्यद्वारा राज्यभन्दा पृथक भएर स्वतन्त्र रूपमा बनाउनु पनि पर्छ बनाइरहँदा यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तु आफैले प्रतिवेदन बनाएछ आफैले सार्वजनिकरण गराएछ होइन त्यो विषयवस्तुले चाहिँ यो मानव अधिकार आयोगले अहिले चाहिँ कतै कतै चुक्यो भन्ने लाग्छ मलाई
1: जस्तो प्रतिवेदनले घटनाका सबै पक्ष समेट्न सकेको जस्तो लाग्छै लाग्दैन
2: होइन घटनाका विषयवस्तुहरू समेटिया छ नसमेटेका होइनन् होइन घटनाका विषयवस्तुलाई समेटिया छ तर समेटेका विषयवस्तुमा कहाँ कहाँ कस्तो कस्तो मानव अधिकार हुनु भयो भन्ने कुरा उल्लेख गर्नुपर्ने थियो अब यहाँ त कसैले उब्जाएर यसले गर्दा चाहिँ हौसाएर कसैले एकदमै त्यो हुर्मुललाई ऊ गरेर घटना घट्यो भन्ने कुरो देखाएको छ मानव अधिकार आयोगले गर्नुपर्ने चाहिँ के हो भने यो ठाउँमा यस्तो प्रकृतिको मानव अधिकारको हनन भएको छ है राज्यले त्यसलाई चाहिँ कस्तो तरिकाले के गर्न सक्छ गरोस् भन्ने कुराको एउटा प्रेस विज्ञप्ति मार्फत होइन त्यो प्रतिवेदनलाई पनि प्रधानमन्त्री कार्यालयमा एउटा मानव अधिकार समिति छ त्यो मार्फत सार्वजनिकरण गरे भए पनि त हुन्थ्यो नि त्यो पनि गरेन ऊ आफैले बनायो आफैले सार्वजनिकरण गर्यो त्यो किन गर्यो होला अब उसले निष्पक्षता देखाएको हो कि त्यो पनि त्यस्तो नहुनुपर्ने जस्तो लाग्छ तर भएका विषयवस्तुहरू चाहिँ कस्तो छ भने कारवाही गर्न आफैले बनाएछ होइन अब त्यो चाहिँ कता कता नमिला जस्तै
1: जस्तो अब गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले एक खालको प्रतिवेदन सार्वजनिक गर्यो र त्यसपछि फेरि राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन आयो गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनमा भन्न छुटेका अथवा भन्न नसकेका धेरै कुरा मानवाधिकार आयोगको प्रतिवेदनले भनेर मात्रै कि स्वयं गौरीबहादुर कार्कीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भन्यो अब यसलाई चाहिँ हामीले कसरी हेर्ने
2: त्यसै गलत हो घटनासँग घटनामा उठेका विषयवस्तु घटनाका परिणामबाट देखेका विषयवस्तुलाई मानव अधिकार आयोगले मानव अधिकारको सन्दर्भमा उल्लेख गर्नुपर्नेमा हामीले चाहिँ के गरेका छौँ भने व्यक्ति यो व्यक्ति यस्तो यो व्यक्ति यस्तो यसलाई यसरी कारवाही गर्नुपर्छ छ महिनाको पछि कानुन बनाएर कसले कारवाही गर्ने त्यस्तो बनाउने त्यस्तो भन्ने प्रतिवेदनमा उल्लेख गर्ने अधिकार मानव अधिकार आयोगलाई छ र
1: व्यक्ति तोक्ने अधिकार छैन
2: व्यक्ति तोक्ने अधिकार मात्रै होइन उसले कानून बना पनि भन्न सक्दैन कि त्यस्तो भन्न सक्दैन कानून बनाएर कारवाही गरेर पक्षादर्शी असर पर्ने गरेर कानून बना भन्ने मानव अधिकार आयोगको क्षेत्राधिकार हो र होइन नि त्यसकारणले मानव अधिकार आयोगले गर्नुपर्ने के हो भने घटनाका सन्दर्भमा मानव अधिकारका विषयवस्तु कहाँ कहाँ उठे कुन कुन क्षेत्रमा मानव अधिकारका विषयवस्तु उठे भन्ने कुरालाई चाहिँ प्रतिवेदनमा उल्लेख गर्नुपर्ने थियो त्यो चाहिँ अलिकति कतै कतै पूर्वाग्रही भाव कि मानव अधिकारले आफ्नो जुरिस्डिक्सन नै बिर्स्यायो कि जस्तो चाहिँ देखिन्छ
1: जस्तो योभन्दा अगाडिका कतिपय सिफारिसहरू कार्यान्वयन नभएको अवस्थामा जस्तो राष्ट्रिय मानव अधिकार आयोगले धेरै पहिलेदेखि द्वन्द्वकालदेखि नै मानव अधिकार उल्लङ्घनका घटनाका विषयमा प्रतिवेदन सार्वजनिक गर्दै दोषीलाई कारवाही गर्नु भनेको तर त्यो कारवाही नभएको अवस्थामा चाहिँ उसले अहिलेलाई चाहिँ अलिक बढी कार्यान्वयनमुखी बनाउनको लागि त्यो गरेको हुन सक्छ सक्दैन त्यो कोणबाट चाहिँ अलिकति सकारात्मक रूपमा हेर्नुपर्ने हो कि होइन
2: होइन मलाई यस्तो लाग्दैन मानव अधिकार आयोगले सिफारिस गर्न सक्यो उसले होइन प्रतिवेदनलाई पेश गरेर सिफारिससम्म गर्न सक्यो अब अहिले त कस्तो गर्यो भने एकदमै दबाब दिए जस्तो नि मानव अधिकार आयोगको दबाब पनि कस्तो दबाब कि फलान फलानु व्यक्ति भनेर व्यक्ति किटेर घटना पो विषयवस्तु उठाउनुपर्छ त यो घटनामा यस्तो मानव अधिकारको हनन भयो यो यस्तो भयो भने खोज्नुपर्नेमा अहिले चाहिँ जुन प्रतिवेदन एकदमै ठूलो छ प्रतिवेदन पनि मैले एकदमै खोतै खोतै पढ्या हो होइन पढिरहँदा त्यो विषयवस्तु मानव
1: अधिकार
2: मानव अधिकार आयोग चाहिँ कतै कतै चुक्यो मानव अधिकार आयोगले आफ्नो जुरिस्डिक्सन बिर्स्यो भन्ने लाग्छ है
1: आयोगले प्रयोग गरेको त्यो तथ्य प्रमाण र अनुसन्धान प्रक्रिया पनि त्यसै विश्वसनीय तपाईँले देख्नु भएको छैन
2: तथ्य प्रमाण भन्दा पनि तथ्य प्रमाण त प्रतिवेदन बनाउने क्रममा अनुसन्धान गर्न सकियो अब प्रतिवेदक नै आफै हुँदा विषयवस्तु घटना विषयवस्तुको सन्दर्भमा हेर्न पनि सक्यो त्यो कुरोलाई अन्यथा नमान्नौ तर भएको परिणामलाई चाहिँ गलत तरिकाले
1: भनेको तपाईँले तथ्य प्रमाण अनुसन्धानमा चाहिँ विश्वसनीयता देख्न सक्यो
2: विश्वसनीयता भन्दा पनि अब भएभरको सबै घटनालाई उजागर गरिदिनु भएको छ होइन उजागर गराएपछि त एकदमै कहाँ कहाँ के किन भयो भनेर हेर्न त सकियो नि त सकिरहँदा अब कस्तो प्रकारको मानव अधिकार हनन भयो भन्ने छैन कि आन्दोलनसँग जोडिनु भएको छ कि यो आन्दोलन फलानले उक्साएर बनायो फलानुको कारणले बन्यो त्यस्तो तरिकाको व्यक्तिगत रूपमा चाहिँ मानव अधिकार हननको विषयवस्तु भन्दा पनि आन्दोलनको विपरीत तरिकाले गएको जस्तो के त्यस्तो देखिन्छ यो
1: अब नि आन्दोलनकारी सुरक्षा निकाय र सरकार तिनै पक्षप्रति आयोगको दृष्टिकोण सन्तुलित देख्नु भएको छैन छैन
2: त्यो पनि छैन मैले त कस्तो देखेको छैन भने मैले अहिले यो मानव अधिकार आयोगको प्रतिवेदनले मानव अधिकार आयोगले जुन प्रतिवेदन बनाएको छ यस्तो प्रतिवेदन बनाउनै हुँदैन भन्ने लाग्छ कि मलाई यो प्रतिवेदनले एकदम पूर्वाग्रही पनि व्यक्ति फोकसमा गयो भनेपछि पूर्वाग्रही नै भयो मानव अधिकार आयोगले त हनन भएका मानव अधिकार प्रहरीको हनन भएको छ होइन अथवा त्यत्रोजना जेएनजीहरू मर्नु भएको छ मरेका विषयवस्तुलाई ल है भनेर कारवाहीको दायरामा सिफारिस गर भन्नेसम्म गर्न सकिन्थ्यो कि तर फलानु फलानु यसमा संलग्न देखिन्छन् उहाँहरूलाई चाहिँ छ महिनापछि कानून बनाउनु भन्ने त कस्तो प्रभाव रह्यो अथवा मानव अधिकार आयोगले कानून बनाउने भन्न थाल्यो भने त मानव अधिकार आयोगको अधिकार क्षेत्र कहाँ पुग्छ भन्ने लाग्छ कि मलाई चाहिँ
1: अब अञ्जिता खनालज्यू तपाईँ फौजदारी कानूनका जानकार पनि हुनुहुन्छ नेपाल बार एसोसिएसनको पूर्व महासचिव पनि हुनुहुन्छ आज हामी राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनको विषयमा हालै सार्वजनिक गरेको प्रतिवेदनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँले अघि भने जस्तै धेरैले यो प्रतिवेदनलाई लिएर आफ्नो तरिकाले प्रतिक्रिया दिएका छन् र यो विवाद पनि भएको छ तपाईँ आफैले पनि जसरी आउनुपर्ने हो त्यो रूपमा आएन भन्नुभएको छ भने कतिपयले चाहिँ यो कार्की आयोगले भन्न नसकेको कुरो पूरा गर्न नसकेको कुरो चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा आयो पनि भनेका छन् अब तपाईँले हेर्दाखेरि चाहिँ यसका सकारात्मक है तपाईँले अलिकति धेरै कुरो चाहिँ यो नभएको भए नि हुन्थ्यो यसरी नआएको भए नि हुन्थ्यो भन्नुभयो तपाईँले देखेको सकारात्मक कुराहरू केही छन् अथवा नकारात्मक अथवा हुन नसकेका कुरा त अघि नै भन्नुभयो अलिकति यसका कमजोरी र सबल पक्ष
2: मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका विषयवस्तुको सन्दर्भमा घटनालाई र त्यसको परिणामलाई अनुसन्धान गर्दा अथवा पर्यवेक्षण गर्दा यस्ता यस्ता प्रकृतिका घटनाहरू यो यो ठाउँमा भए त्यस कारणले गर्दा यो घटनासँग सम्बन्धित व्यक्तिहरू जसको मानव अधिकार हनन भएको छ त्यसलाई क्षतिपूर्ति दिने जोद्वारा मानव अधिकारको हनन भएको छ त्यसलाई चाहिँ कारवाहीको लागि सिफारिस गर्न सकिन्छ भन्ने सन्दर्भमा अलिकति फोकस गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ मलाई अब आउने विषयवस्तु त एकदमै विस्तृत तरिकाले आएछ एकदम त्यो सकारात्मक कुरो हो किनभने घटना परिणामलाई त हेर्न सकियो नि त बुझ्न सकियो नि त यो त दस्तावेज पनि हो अभिलेख पनि हो यो भोलिको लागि इतिहास पनि हो कहाँ कस्तो प्रकारको घटना घटेको रहेछ त भन्ने कुरा त मानव अधिकार आयोगको यो प्रतिवेदनले छलङ्ग बनाइरहेछ नि त त्यो बनाउँदा बनाउँदै पनि घटना पछिको परिणाम चाहिँ अलिकति पूर्वाग्रही भयो भन्ने लाग्छ कि मलाई चाहिँ सिफारिसको लागि मानव अधिकार आयोगले राज्यसँग आह्वान सिफारिस गरिदिनु गर्नुको लागि आह्वान गर्न सक्छ सिफारिस गर भन्न सक्छ होइन तर कारवाही नै गर भनेर भन्न त कसरी सक्छ र त्यो चाहिँ मलाई लाग्दैन
1: कारवाहीको सिफारिस गर्न सक्दैन
2: सिफारिस गर्ने हो नि त फलानलाई छ महिनापछि कानून बनाएर कारवाही गर भन्नु त सक्दैन
1: सिफारिस त्यसको अधिकार चाहिँ छैन
2: छैन मानव अधिकार
1: अब यो आयोगको प्रतिवेदनले सरकारले दिएको मुख्य सन्देश चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई
2: मलाई चाहिँ अब यो सन्देश मानव अधिकार आयोगको त्यो बेलाको जेएनजी आन्दोलनमा घटेका घटनाका विवरणहरू पश्चात पनि अहिले घटना घटिसकेपछि निर्वाचन भएपछि सरकारमा आएका धेरै मान्छेहरू त्यो प्रतिवेदनमा हुनुहुन्छ भनेपछि त्यो प्रतिवेदनले अहिले सरकारलाई के झग्छ तिमीहरूले तिमीहरूकै कारणले घटना घट्यो तिमीहरू कारवाहीको दायरामा छौ है भन्ने कुराको सन्देश त दिएको छ. तर त्यो सन्देश दिइरहँदा पनि हरेक आन्दोलन पश्चात बनेको

0: सुनिएको थियो, तर अहिले प्रतिवेदन आउँदाखेरि उहाँको नाम छैन। यसमा चाहिँ तपाईँले कसरी हेर्नु भएको, त्यसलाई कसरी समीक्षा गर्नुहुन्छ?
1: मैले त अब हिजो के थियो मलाई थाहा छैन, मैले अहिले हेर्दा उहाँको नाम कहीँ देखेको छैन, तर मलाई चाहिँ यो प्रतिवेदन ढिलो सार्वजनिकरण भयो, यो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउनु पर्ने, कार्यवाहीका सिफारिस उहाँबाट त्यही सरकारबाट हुन्थ्यो, अब ढिलो पनि भयो। प्रतिवेदनले उठाएका विषयवस्तु अनुसन्धानसँग भनेको प्रतिवेदन उठाएको विषयवस्तु घटना प्रकृतिसँग मिल्दोजुल्दो पनि छ, त्यो नभएको होइन, तर मानव अधिकार आयोगले जुन तरिकाले अपेक्षाकृत रूपमा चाहिँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सिफारिसका कुरा कानूनका कुरा उल्लेख गरेका छ नि, त्यो चाहिँ एकदमै मिल्दैन, त्यो हुँदै भएन।
0: अब अलिकति जे भए पनि प्रतिवेदन सार्वजनिक भयो होइन, अब यसका चाहिँ पक्ष विपक्षमा जे जस्तो कुरा गरे पनि, अब यसको कार्यान्वयन प्रक्रिया नि, यसको यसबारे धेरैलाई चासो छ, यो चाहिँ अब यो सिफारिस गरिसकेपछि मानव अधिकार आयोगको ऐन नियम अनुसार अथवा यो फौजदारी कानूनको चाहिँ तपाईँ अलिकति जानकार भएको हिसाबले यसको कार्यान्वयन प्रक्रिया चाहिँ अब कस्तो हुन्छ?
1: अब यस्तो हुन्छ, अब हामीले फौजदारी कानून अनुसार हामीले कारवाही गर्दा पनि कुनै पनि पीड़ितले यो मान्छे मेरो पीड़क हो भन्ने कुरो थाहा पाइरहेछ के, थाहा पाउँदा थाहा पाउँदै पनि ऊ पीड़ित भइरहेछ भने उसले किन फौजदारी न्याय प्रणाली प्रयोग नगर्ने गर्न सक्छ, नगर्ने होइन, त्यो हामीले गर्नु पनि पर्ने थियो, गरिएको पनि छैन। हामीले के भयो भने जेएनजी आन्दोलनपछि एउटा सरकार बन्यो, त्यो सरकारले चुनावको घोषणा गर्यो, घोषणा गरेपछि चुनावमा मान्छे हुम्ए, तर त्यो फौजदारी कारवाहीतिर कोही पनि लागेनन् होइन, किन लागेनन्, अब कसैको खुट्टै भाँचिया छ, कसैको मृत्यु भएको छ, अब अथवा कसैको के भएको छ, जस्तो सरकार प्रहरी मरेको छ, प्रहरीले मार्नेलाई किन कारवाही नगर्ने त होइन, त्यति बेला पनि गर्न सकिन्थ्यो, त्यो गरिएको अवस्था छैन। तर अहिले आएर हामीले कतिको फौजदारी न्याय प्रणालीभित्र पनि हजुरहरूका क्वेसनहरू होला होइन, हामी अब त भदौको 21 भनेको त आज कति भयो,
0: भदौ 23-24
1: छ महिना कटिसकेको छ, फौजदारी न्याय प्रणाली अनुसार नै हामीले कारवाही गर्ने कुरा गर्ने हजुरहरूका क्वेसनहरू पनि त आउला नि, त्यो कुरोले गर्दा सरकारले प्रतिवेदनले गरेको सिफारिस अहिलेको सरकार हिजोको जेएनजी आन्दोलनको सरकारमा चाहिँ कता कता नमिल्या जस्तो छ, तर हामीले यदि म कसैद्वारा पीड़ित भइरहेको छु भन्ने कुरो आफूलाई थाहा छ, हजमत पनि छ भने चाहिँ फौजदारी न्याय प्रणाली अपाउन सकियो,
0: त्यो चाहिँ पीड़ितले सकियो होइन। अहिले यो प्रतिवेदनको कार्यान्वयनको चाहिँ कुरा के हुन्छ?
1: प्रतिवेदनको कार्यान्वयन चाहिँ अब मानव अधिकार आयोगका प्रतिवेदनका कार्यान्वयनहरू अथवा सरकारको सरकारले बनाएका प्रतिवेदनका कार्यान्वयन कति धेरै कार्यान्वयन भएको छैन, हामीले हेरेका छौँ होइन, विगतमा हेरेका छौँ, सायद सत्ता परिवर्तन हुँदाका प्रतिवेदनहरू छन् नि त, जस्तो के अरे साई आयोग नै किन नहोस् होइन, अहिले हामीले उसको प्रतिवेदन कार्की आयोगको प्रतिवेदनमा नि केही केही सरकारले प्रयोग गरेका छ, तर सबै अनुसन्धानको घेरामा राखेका छ भने सब के गरेका छ हामीलाई थाहा पनि छैन, भलै सर्वोच्च अदालतले कार्की आयोग चाहिँ संवैधानिक छैन कानूनी छैन भनेर बोलेको पनि छ। त्यति गर्दा अब यो प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने जस्तो हो, गर्नुपर्ने हो, तर यो प्रतिवेदन चाहिँ कस्तो भएर आयो भने अलि ढिलो, लक्ष्य भन्दा पनि समयमा आइदिनु पर्यो नि त, समयमा आएर आन्दोलन पश्चात बनेको त्यो सरकार छ नि, त्यो सरकारलाई बुझाइदिएको भए त अलि सजिलो हुन्थ्यो होला नि त, त्यो सरकारले कार्यान्वयन अब यसै पारि गरेको विषयवस्तु त कति कारण होला नहोला, मलाई चाहिँ श्रद्धा लाग्छ है।
0: अब यसको कानूनी अर्थ चाहिँ नि, यो मानव अधिकार आयोगको प्रतिवेदनको कानूनी रूपमा यसको अर्थ र यसको सिफारिस कार्यान्वयन गर्न चाहिँ सरकार बाध्य हुन्छ कि हुँदैन?
1: अब सिफारिस गर्ने हो, कार्यान्वयन गर्ने भनेको कुरो चाहिँ अहिलेसम्म त्यस्तो देखिएको छैन,
0: भने सरकारलाई बाध्यता हुन्छ हुँदैन? त्यो
1: बाध्यता भन्नाले पनि सिफारिस गरेका छ सरकारले, सिफारिस गरेका कुरोलाई के बाध्यता हुन्छ र होइन, तर यति कुरो हो कि यो यस्तो निकाय हो जुन निकाय चाहिँ मानव अधिकार हुनुकै सन्दर्भमा निर्माण भएको संस्था हो होइन, संवैधानिक आयोग हो, त्यस कारणले गर्दा राज्यसँग स्वतन्त्र हुन्छ तर राज्यद्वारै निर्माण भएको नि त, त्यस कारणले गर्दा कोर्डिनेट छ। अब हामीले चाहिँ कतिचोटि यो आयोगले सिफारिस गरेका विषयवस्तु सँग कार्यान्वयन भएको नदेखिएको, केही केही विषयवस्तु कार्यान्वयन भएको देखिन्छ, त्यस्तो बाध्यात्मक रूपमा अहिलेसम्म देखिएकै छैन, हामीले पाएको पनि छैन, हिजोको द्वन्द्वको कालमा पनि त्यस्ता घटनाहरू छन् जस्तो 62-63 आन्दोलन विषयवस्तुमा पनि छन्। त्यस कारणले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने यो आयोगको प्रतिवेदन साँच्चै नै कार्यान्वयन गर्नको लागि गराउने हो भने सुशीला काकी सरकारलाई प्रधानमन्त्री हुँदा पेश गरेको भए अलि धेरै जुरिस्डिक्सन हुन्थ्यो जस्तो लाग्छ।
0: भनेको अब यसलाई यसरी बुझौं, तपाईँको भनाइअनुसार चाहिँ अहिले राष्ट्रिय मानवाधिकार आयोगले जसरी प्रतिवेदन ल्यायो यो कार्यान्वयन गर्नुपर्ने सरकारले हो, तर कार्यान्वयन गर्न सक्ने अवस्था चाहिँ छैन
1: छैन छैन।
0: यदि सरकारले मानौ उदाहरणको लागि अब यो कार्यान्वयन गर्ने तहमा पुग्यो र कार्यान्वयन गर्न थाल्यो भने चाहिँ त्यहाँ जहाँ जहाँ नाम आएको छ अहिले सरकारमा भएका होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू धेरैको नाम छ, त्यसपछि सुरक्षा निकायकामा काम गर्ने व्यक्तिहरू कोही चाहिँ अवकाश पाइसक्नु भएको कोही अवकाश नपाउनेहरूको काम गरिरहनु भएको नाम छ, उहाँहरूको हकमा के हुन्छ, उहाँहरूलाई पर्ने असर के हुन्छ कार्यान्वयन शुरू भइहाल्यो भने?
1: अब कार्यान्वयन हुन्छ कि हुँदैन हेर्नु, सिफारिस गर्ने कुरा हो, कार्यान्वयन हुन्छ कि हुँदैन त्यो उहाँको प्रतिवेदनकै आधारमा त्यो घटनासँग उहाँ हो भन्ने कुरा त स्पष्ट नहुन सक्छ नि त, उसले त प्रतिवाद गर्न सक्ने अवस्था रह्यो नि त। त्यस कारणले गर्दा यही प्रतिवेदनको आधारमा उहाँहरू चाहिँ अब तपाईँले खोजेको जस्तो निलम्बित हुने त्यस्तो चाहिँ हुँदैन है।
0: भने अनुसन्धान गर्ने तहमा पुग्यो भने,
1: यदि अनुसन्धान गर्ने तहमा पुग्यो सरकार भने त्यो चाहिँ फौजदार न्यायको हिसाबमा अगाडि बढ्न सक्छ।
0: भनेको जस्तो उदाहरणको लागि अहिले तपाईँले अघि प्रश्न भनिहाल्नुभयो यो ढिलो आयो कार्यान्वयन हुने सम्भावना छैन, तपाईँले अघि नै भनिसक्नु भयो नि त राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन, यो प्रतिवेदनको लागि प्रतिवेदन आयो तर कार्यान्वयन गर्न सक्ने अवस्था छैन, यदि पीड़ितहरूले चाहिँ अर्कै तरिकाले न्याय माग्नु भयो भने फेरि त्यो अर्को चरणको कुरा भयो, तर हामीले प्रतिवेदनलाई मात्रै हेर्ने हो भने चाहिँ कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन होइन, यो यो प्रतिवेदन आएको समयले हेर्दाखेरि पनि यदि कार्यान्वयन भइहाल्यो भने शुरू भइहाल्यो भने चाहिँ अनुसन्धानको तहमा गयो भने त्यहाँ जजसको नाम आछ र उहाँहरू अहिले जुन जुन पदमा हुनुहुन्छ
1: त्यो चाहिँ अनुसन्धानको हिसाब
0: अनुसन्धानको लागि उहाँहरूले छोड्नुपर्ने अवस्था आउन सक्छ
1: आउन सक्छ। यस्तो हो, हामीले यो मानव अधिकार आयोग नेपालमा मात्रै सीमित पनि होइन कि, यसका त धेरै इन्टरनेसनल पनि हाम्रो आयोग इन्टरनेसनल लिङ्केज छ कि, प्रतिवेदनमा आएको कुरो सत्य तथ्य हो ल मानु, उहाँले घटना विवरणहरू टन्नै दिनुभएको छ होइन, प्रतिवेदनमा उल्लेख गरेका कुराहरू घटनासँग जोडिएको पनि हो, अब यी विषयवस्तुलाई चाहिँ हामीले भोलि अब अन्तर्राष्ट्रिय मानवाधिकारको सन्दर्भमा हेर्ने हो भने कस्तो भने म एउटा व्यक्ति त्यो घटनासँग सम्बन्धित भए मलाई चाहिँ मानवाधिकार उल्लङ्घन गरेको सूचीभित्र राखेका छ भने अन्तर्राष्ट्रिय निकायले मेरो मलाई हेर्ने दृष्टिकोण चाहिँ फरक हुन सक्छ, फरक हुन्छ त्यो, किनभने मानव अधिकार आयोग भनेको त मानव अधिकार त अन्तर्राष्ट्रिय अनुबन्धसँग त हामी जोडिएको छौँ नि त, जोडिरहँदा त्यो विषयवस्तुले चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ असर पर्ने भयो
0: हो। जस्तो यो मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा तयार गर्न आयोगले सिफारिश गर्न सक्छ र ती सिफारिश कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149(2)(ज) अनुसार आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्न सक्छ होइन त, र तर संविधानको यस्तो व्यवस्था विपरीत आजसम्म आयोगले जति पनि घटनामा छानबिन गर्ने सिफारिस गरेको छ त्यसको कार्यान्वयनमा सरकार चाहिँ योभन्दा पहिले पनि उदासीन देखिँदै आएको छ। र अर्को कुरा, यो मानवाधिकार आयोगले जुन प्रतिवेदनमा नाम राख्यो होइन, यदि सरकारले यो कारवाहीको सिफारिस चाहिँ आयोगको सिफारिसअनुसार कार्यान्वयन गरेन भने पनि यसले संविधान यो अन्तर्राष्ट्रिय स्तरमा त यसको असर पर्छ नि होइन, जस्तै भन्दा अगाडि हामीले एउटा सेनाको जर्नल
1: हो अन्तर्राष्ट्रिय स्तरमा चाहिँ व्यक्तिगत असर पर्ने
0: व्यक्तिगत
1: असर पर्न सक्छ व्यक्तिगत असर पर्न सक्छ यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तु साँच्चै कुनै पनि मानव अधिकार संगठन अन्तर्राष्ट्रिय संगठनहरूले पढेका छन् हेरेका छन् भने अब यसमा उल्लेख गरेको विषयवस्तुको विषयमा चाहिँ उहाँहरूले पनि इन्क्वायरी गर्न सक्नुहुन्छ नि त के हो कसो भने गर्न सक्नुहुन्छ, तर यो प्रतिवेदनमै उल्लेख गरे जस्तो चाहिँ अलि नहुँदो हुँदैन है।
0: योभन्दा अगाडिको चाहिँ दृष्टान्त के थियो,
1: योभन्दा अगाडि जस्तो हामीले द्वन्द्वले हेरौँ न द्वन्द्वकै सन्दर्भमा पनि उठेका विषयवस्तुलाई त टीआरसीको विषयवस्तुसँग जोडेर सेटलमेन्ट गर्ने भनियो नि त, त्यही अन्तर्गत हेरियो। अब यसमा त अब सरकारले अहिले के बनाएको छ र बनाएकै छैन, बनाएको भए पनि बनाउने भए पनि सुशीला कार्की सरकारले बनाउँथ्यो होला होइन, अहिले त खासै केही छैन नि त, केही नभावीहरू भएर अब यसको सेटलमेन्ट चाहिँ व्यक्तिगत रूपमा मान्छेले मेरो यो हनन भएको छ म यस्तो भएको छु भनेर फौजदारी न्याय प्रणाली अन्तर्गत गयो भने कारवाहीको दायरामा आउँछन्।
0: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भदौ 23 र 24 को आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
3: safety!
2: Michelin, Michelin. Michelin
4: World's number one tire brand.
5: Classic Tech 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँग कुरा गरिरहेका छौं। अधिवक्ता अञ्जिता खनालज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अहिलेसम्मको कुराकानीमा तपाईँले यो राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 घटनालाई विस्तृत रूपमा उसले त्यहाँ त्यो घटनालाई त्यो तथ्यहरू लिएर आउने काममा त्यो सफल देखियो, तर कार्यवाहीको सिफारिशको हकमा उसले जति चाँडै गर्नुपर्थ्यो योभन्दा अगाडिकै सरकारलाई चाहिँ नवयुवा आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाउनुदाखेरि जति प्रभावकारिता हुन्थ्यो अहिले उसले ढिला गर्यो। यो कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन, कम देख्नुहुन्छ तपाईँले अहिलेसम्म कुरा गर्नुभयो। अब अलिकति हामी यो राष्ट्रिय मानवाधिकार आयोग नै के हो र यसले के काम गर्छ, किन यसका प्रतिवेदन चाहिँ योभन्दा अगाडि पनि सिफारिसहरू कार्यान्वयन भएको थिएनन् भन्ने अलिकति कुरा गरौँ होइन। यो राष्ट्रिय मानवाधिकार आयोग चाहिँ खास के हो, तपाईँले अलिकति नै भन्नुभएको थियो संवैधानिक आयोग हो होइन।
2: यो सुन, यो नेपाल राज्यकै एउटा यस्तो निकाय हो कि संवैधानिक निकाय हो जसले राज्यको विरूद्धमा पनि बोल्न सक्छ कि, उसले मानवाधिकारको सम्बन्धमा राज्यले पनि हनन गर्न सक्छ नि त, त्यो विषयमा पनि बोल्न सक्छ, स्वतन्त्र हुन्छ यो मानवाधिकारको सन्दर्भमा। त्यस कारणले गर्दा यसले चाहिँ राज्यले गरेका कुराहरू पनि आफ्नो प्रतिवेदनमा लेख्न सक्यो, व्यक्तिगत रूपमा अथवा कुनै समूहले गरेका कुरा पनि यसले लेख्न सक्यो, तर यो निकाय कार्यवाही गर्ने निकाय चाहिँ होइन, यसले सिफारिस गर्ने हो, प्रेस विज्ञप्ति मार्फत आफ्नो कुरो पनि राख्ने हो होइन, सिफारिस प्रतिवेदन बनाएर सिफारिस पनि दिने हो। तर मलाई कस्तो लाग्छ भने यो प्रतिवेदनलाई पनि अहिले प्रतिवेदनलाई हेर्दा पनि मानवाधिकार आयोगले आफूले बनाएको प्रतिवेदन आफै हिसाबले गर्यो, किन सरकारसँग एलायन्स गरेन अथवा सरकारले सहयोग गरेन कि, योभन्दा अगाडिको सरकारलाई नै दिएको भए पनि सार्वजनिकरण हुन्थ्यो होला अथवा अहिले किन भएन, यो यावत प्रश्नहरू उठाएको छ नि। प्रधानमन्त्री कार्यालय अन्तर्गत नै एउटा मानवाधिकार समिति हुन्छ, त्यही समितिले यस्तो चिजहरू हेर्ने गर्छ। तर यो मानवाधिकार आयोगलाई तपाईँले कसरी हेर्नु भने राज्यको स्वतन्त्र एउटा निकाय जसले मानवाधिकार हुनुभएको सन्दर्भमा राज्य अथवा व्यक्ति समूह जसलाई पनि कार्यवाहीको दायरामा ल्याउने अनुसन्धान गर्ने अधिकार राख्छ, कानून बनाउने अधिकार राख्दैन, कार्यवाही गर्ने अधिकार राख्दैन,
1: सिफारिस गर्ने, अनुसन्धान गर्ने र सिफारिस गर्ने अधिकार उसको हुन्छ।
2: हुन्छ, उसको क्यारेक्टर भनौँ न, क्यारेक्टर भनेको कुनै पनि व्यक्ति राज्यको कस्तो क्यारेक्टर रहेछ त भन्ने कुरा त देखाउँछ नि त अन्तर्राष्ट्रिय स्तरमा पनि। त्यस कारणले गर्दा हामीले मानवाधिकारको रूपमा हनन भएका विषयवस्तुहरू मानवाधिकार आयोगको प्रतिवेदनभित्र पर्यो भने अन्तर्राष्ट्रिय स्तरमा हामीमाथि त प्रश्न उठ्छ
1: एकदम
2: हो। त्यस कारणले गर्दा हामी चाहिँ कस्तो भने त्यस्तो काम गर्नु हुँदैन है, गर्न हुँदैन, कसैले गर्यो भने राज्यले यसलाई चाहिँ कार्यवाही गर्नको लागि सिफारिस गर्न सक्छ।
1: हो एकदम, अब त्यो तपाईँले प्रश्न भन्नुभयो कि राष्ट्रिय मानवाधिकार आयोग एउटा संवैधानिक आयोग हो र उसले मानवाधिकार उल्लङ्घनका घटनाको अनुसन्धान र यदि त्यहाँ कसै कोही दोषी छ भने उसलाई कार्यवाहीको लागि सिफारिस गर्न सक्छ। अब अहिलेसम्म नेपालमा जे जति मानवाधिकार उल्लङ्घनका घटना भए यसमा आयोगको भूमिका, त्यो अनुसन्धान र सिफारिसको लागि आयोगको भूमिका चाहिँ हामीले कसरी समीक्षा गर्न सक्छौ, मूल्याङ्कन गर्न सक्छौ?
2: यस्तो मानवाधिकार आयोगले द्वन्द्वको विषयवस्तुमा विषयको सन्दर्भमा पनि हामीले देख्यौं धेरै मान्छेहरू मानवाधिकारबाट प्रताड़ित भएका मान्छेहरूलाई उद्धार गरेका कुराहरू छन् न, उद्धार गरेर सरकारलाई बुझाएको कि उसको मानवाधिकार हनन भयो, त्यो व्यक्तिलाई कसरी संरक्षण गर्न सकिन्छ, संरक्षण गरेर राज्यलाई बुझाएका धेरै घटनाहरू हामीसँग छन्, नभएका होइनन्। तर उसले संरक्षणको आधारमा लियो, लिएर उसले आफै राख्न सकेन नि त, राख्न सकेन, तर त्यसलाई चाहिँ राज्यलाई बुझायो, बुझाउने जुन व्यक्तिले मेरो अधिकार हनन भएको छ ल न मानवाधिकार आयोगलाई गुहार छ भन्छ, ऊ एकदमै एभियसली उसको संरक्षणको लागि तयार हुन्छ मानवाधिकार आयोग। तर जसले हनन गरेका छ नि, हनन गरेको मान्छेलाई कारवाही गर्न सक्दैन कि, संरक्षण गर्न सक्यो हनन पीडित मान्छेलाई संरक्षण गर्न सक्यो, संरक्षण गर्नको लागि के बाटाहरू अप्नाउन सकिन्छ मानव अधिकारको सन्दर्भमा त्यो सक्छ. संरक्षण गरेको व्यक्तिलाई राज्यमा राज्यको उमा पनि दिन सक्छ होइन. तर उसले थाहा पाछ उसले त्यो मान्छेले यो मान्छेको मानव अधिकार हनन गरेको छ पीड़क हो यो भन्ने जान्दा जान्दै पनि मानव अधिकार आयोगले कारवाही गर्न सक्छ.
1: सिफारिस
2: त्यो सिफारिस कति कारण हुन्छ हुँदैन उसले त राज्यलाई बुझाउँछ नि त. त्यो राज्यको जुरिस्टिक्सनभित्र पर्छ कि राज्यले गर्यो गरेन उहाँको सरकारको विषय भएन. उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभयो पठाउनुभयो होइन मानव अधिकार आयोगले पठायो तर त्यो पठाएको विषयवस्तुलाई कार्यान्वयन गर्ने पाठ त कसको राज्यको हो नि. राज्यले गरेन अथवा राज्यले केही पनि गरेन भनेर मानव अधिकार आयोगले फेरि त्यो विषयवस्तु उठाएर त सक्दैन नि त. तर यति कुरा हो कि मानव अधिकार आयोगले बनाएको प्रतिवेदन हाम्रो लागि अभिलेख हो
1: एकदम
2: अभिलेख हो. यसलाई चाहिँ इन्टरनेसनल रूपमा पनि हेर मानव अधिकारको दृष्टिकोणले पनि हेरिन्छ त्यति चाहिँ हो
1: एकदम. यसलाई तपाईँले प्रष्ट भन्नुभयो राष्ट्रिय मानव अधिकार आयोगको भूमिका चाहिँ उसले यो मानव अधिकार बाट पीड़ित मानव अधिकार उल्लंघनका घटनाबाट पीड़ितलाई संरक्षण गर्ने र पीड़कलाई कारवाहीको लागि सिफारिश गर्ने र त्यस्ता घटनाको अनुसन्धान गर्ने उसको भूमिका हो. उसले सिधै कारवाही गर्दैन कारवाहीको लागि सिफारिश गर्छ. अब यसरी काम गर्दा नि जस्तो अब धेरै संवैधानिक आयोगमा त यो राजनीतिक कोटाबाट गएका पदाधिकारी हुन्छन् भनेर आरोप लागिरहेको हुन्छ र कतिपय आयोगका पदाधिकारीले गर्ने काममा प्रश्न उठिरहेको हुन्छ. अब राष्ट्रिय मानवाधिकार आयोग जस्तो निकायले यो गर्ने अनुसन्धान र कारवाहीको सिफारिस चाहिँ कतिको निष्पक्ष हुने गरेको पाउनु भएको छ.
2: अब अहिले दुई वर्ष अगाडि त मानवाधिकार आयोग राज्यसँग मिलेर काम गर्यो भन्ने अन्तर्राष्ट्रिय मानवाधिकार आयोगको एउटा प्रतिवेदनमा पनि आएको छ. नेपालको मानवाधिकार आयोग राज्यसँग मिलेर राज्यपक्षीय कामहरू गर्यो भन्ने पनि आएको छ. हामीसँग कस्तो भने मानवाधिकार आयोगमा जति सदस्यहरू हुनुहुन्छ नि त्यो सदस्यहरू आज के हुनुहुन्छ थाहा छैन तर भोलि गइसकेपछि उहाँहरू निष्पक्ष हुन जरुरी छ. कुनै पोलिटिकल पार्टीसँग जोडेर अथवा राज्यसँगै मिलेर पनि काम गर्नु हुँदैन. उहाँहरू स्वतन्त्र हुनु त्यो निकाय नै स्वतन्त्र हो. त्यस कारणले गर्दा यसमा निष्पक्षताको प्रश्न जहिले पनि उठिरहन्छ कि स्वतन्त्रताको प्रश्न उठिरहन्छ. यदि यो निष्पक्ष र स्वतन्त्र नहुने भने राज्यले किन यसलाई छुट्टै निकायको रूपमा बनाउनु पर्यो र जरुरी छैन नि त. राज्य आफै छ. अब कति गैर सरकारी संस्थाहरू मानव अधिकारका दृष्टिकोण हेर्ने संस्थाहरू पनि छन् तर पनि राज्यले यस्तो संस्था बनाए कि त्यो संस्था निष्पक्ष होस् मैले गरेको कामको विषयमा पनि बोलोस् भनेर बनायो. तर हामी कहाँ कहिले कहिले त्यस्तो हुँदैन रहेछ त्यो कुरो चाहिँ हामीले दुई वर्ष अगाडि एउटा उबाट थाहा पायौँ होइन. अब हुँदैन त्यो पायौँ तर पाइरहँदा पनि हामीले के भन् विचार गर्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ स्वतन्त्र छ यसले राज्यले पनि मानव अधिकार हनन गर्यो भने यसले बोल्छ भन्ने कुरा चाहिँ
1: एकदम त्यो चाहिँ अहिलेको प्रतिवेदन कार्यान्वयन प्रतिवेदन जुन बनायो र सार्वजनिक गर्यो यसमा पनि उसले निष्पक्ष रूपमा भूमिका निर्वाह गरेका छ भनेर हामीले
2: विश्वास गर्नुपर्छ. तर अहिलेको मानव अधिकार आयोगले निष्पक्ष रूपमा छानबिन गर्यो अनुसन्धान गर्यो प्रतिवेदन पनि बनायो. प्रतिवेदन बनाउँदा कहीँ कहीँ आफ्नो क्षेत्राधिकार चाहिँ बिर्स्याछ. आफ्नो त्यो क्षेत्राधिकार बिर्सनाले उसको भूमिकामाथि प्रश्न चाहिँ उठाएको छ
1: एकदम. त्यो पनि प्रश्न पार्नुभयो अन्जिता खनालजी. तपाईँ फौजदारी कानूनका जानकार अधिवक्ता हुनुहुन्छ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्छ. अब हामी अलिकति चाहिँ तपाईँले भन्नुभयो कहिलेकाहीँ उसको भूमिकामा प्रश्न चिन्ह उठे पनि राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष रूपमा मानव अधिकार उल्लंघनका घटनाको छानबिन गर्छ अनुसन्धान गर्छ पीड़ितलाई समर्षण गर्छ र पीड़कलाई कारवाहीको लागि सरकारलाई सिफारिश गर्छ जुन उसले काम गर्दै आएको छ. तर उसले सिफारिश गर्ने होइन प्रतिवेदनहरू जुन सार्वजनिक गर्छ त्यो चाहिँ कार्यान्वयनमा कमजोर देखिन्छ. यो चाहिँ किन होला?
2: अब यसको कमजोरी चाहिँ किन होला भन्दा पनि हाम्रो राज्य त्यसमा विश्वस्त हुन नसक्या हो कि राज्यले मानव अधिकार आएको प्रतिवेदनलाई महत्व नदिएको हो कि होइन. नभए एउटा प्रतिवेदन दिएको एउटा मानव अधिकार संगठन आयोग जुन आयोग निष्पक्षताको प्रश्न कहीँ पनि उठ्दैन स्वतन्त्र छ भन्ने कुरा उठ्छ होइन. त्यस्तोले आयोगले दिएको हरेक प्रतिवेदनहरू धेरै कारणमै आउँदैन. त्यो कारण नआउनु चाहिँ हामी राज्यपट्टि नै औला उठाउनु पर्ने होला. राज्यले ठिक छ प्रतिवेदनका हुबहु सबै कार्य नभए पनि अत्यन्त रूपमा चाहिँ मानव अधिकार हनन भएका विषयवस्तु त कार्यवाहीको दायरामा ल्याउनु पर्यो नि त, नभए हाम्रो प्रतिवेदनको के अर्थ रह्यो त होइन? त्यो प्रतिवेदनको के अर्थ रहेर त्यति मात्रै होइन, प्रतिवेदन त हामीलाई सार्वजनिक गरिसकेपछि त्यो त अन्तर्राष्ट्रियकरण पनि हुन्छ नि। यदि त्यस्तो विषयवस्तु मानव अधिकार हनन भएकै विषयवस्तुमा कार्यवाही अगाडि बढाइएन भने त हामी पनि मानव अधिकार हननको राज्यभित्र पर्यौं नि त। त्यस कारणले गर्दा प्रतिवेदन एकदम निष्पक्ष आउनु पर्यो, प्रतिवेदन उठाएका विषयवस्तु निष्पक्ष हुनु पर्यो। यदि निष्पक्ष छ भने त्यसलाई कार्यान्वयन गर्ने काम चाहिँ राज्यले गर्नुपर्छ भन्ने हो मेरो।
1: अब आयोगका सिफारिस चाहिँ यो बाध्यकारी नहुनु मुख्य समस्या हो कि राजनीतिक इच्छा शक्तिको कमी हो त्यो कार्यान्वयन नहुनुमा?
2: अब राजनीतिक इच्छा शक्तिको कमी भनेर त कसरी भनौँ र, राज्यले त्यसलाई धेरै महत्व नदिएको भन्नु पर्ला जस्तो लाग्छ मलाई।
1: भनेको त्यति गम्भीर रूपमा
2: राज्यले लिएन। अहिले पनि भनौँ न, जस्तो जेएनजी आन्दोलनपछि कार्की प्रतिवेदन आयो, त्यो प्रतिवेदन पनि यस्तो तरिकाले सार्वजनिकरण गरियो, लास्टमा गरियो होइन। अनि मानवाधिकार आयोग त त्योभन्दा त ठुलो हो नि, हो कि भन्नु त, एउटा संवैधानिक अङ्ग हो नि यो त। त्यस्तो अङ्गले फटाफट बनाएर प्रतिवेदन बनाएर राज्यलाई पेश गर्नुपर्ने थियो। अहिले सार्वजनिक गर्ने बेलामा पनि कति विवादित भएर सार्वजनिकरण भएको छ। त्यही भित्रको एउटा अधिक के अरे मानवाधिकार आयोगको सदस्यले मिडियामा बोल्दै हिँड्नु भएको छ, प्रतिवेदन सार्वजनिकरण भएको छैन होइन, भनेपछि यहाँ पनि समथिङ इज रङ भने जस्तो के छ यहाँभित्र, किन हो यस्तो भएको? हामी त मानवाधिकार आयोगलाई त हेर्दा त स्वतन्त्र निष्पक्ष रूपमा हेरिरहेछौ नि, हेर्दा हेर्दै पनि के भयो यो भन्ने कुराले चाहिँ अर्थ राखिरहेछ। त्यस कारणले गर्दा हामीले के बुझ्नु पर्यो भने मानवाधिकार आयोग निष्पक्ष छ, त्यसले दिएको प्रतिवेदनहरू एकदम स्वतन्त्र तरिकाले दिएछ, एकदमै निष्पक्ष तरिकाले दिएछ। त्यो कार्यान्वयन गर्नलाई राज्य बाध्यकारी हुनु जरुरी छ। लास्टमा त्यति गरिएन भने हाम्रो मानवाधिकारको प्रतिवेदन त्यो इतिहासको पानामा मात्रै रहने भयो कि, त्यसको अर्थ पनि रहेन। मानवाधिकार हनन गर्ने गरिरहने, पीड़ित हुनेले पीड़ित भइरहने, त्यसको अर्थ के त? तर अहिले हामीले हिजोको विषयवस्तुको विगतमा पनि कस्तो आएको छ भने, जसले मानवाधिकार हनन गराएछ राज्यले कार्यवाही गरेन, तर अन्तर्राष्ट्रिय मानवाधिकार आयोगले त हेर्ने दृष्टिकोण त अर्कै रहेछ। त्यो कुराले गर्दा हामी व्यक्तिगत रूपमा कसैले मानवाधिकारको हनन गराएछ भने सशंकित हुनुपर्ने बेला चाहिँ आयो।
1: एकदम यसलाई प्रश्न पार्नुभयो अञ्जिता खनालज्यू। यो द्वन्द्वकालीन घटना सम्बन्धी अब अलिकति पहिलाको कुरा गरौं, अब अहिलेको कुरामा फेरि एकछिन अलिकति यो कार्यक्रमबाट विदा हुने बेला छोटो जोडौंला। यो द्वन्द्वकालीन घटना सम्बन्धी सिफारिस पनि यो चुनौतीपूर्ण देखियो आयोगले गरेको सिफारिस, यसमा चाहिँ किन यस्तो भयो होला?
2: यो अहिलेको
1: यो द्वन्द्वकालका घटनाहरू
2: द्वन्द्वकालका घटनाहरू
1: योभन्दा अगाडि दस वर्ष
2: द्वन्द्वकालका घटनालाई सिफारिस गरेपछि केही कार्यान्वयन गर्ने, मानव अधिकारको संरक्षण गर्ने मानव अधिकार आयोगले गरेकै हो, राज्यले पनि कार्यवाहीका दायरामा ल्याएकै हो, सबै नल्याए पनि केही न केही हकमा काम गरेको थियो। तर हामीले शान्ति सम्झौतामा आइसकेपछि त्यसलाई त सम्बोधन केले गर्छ? टीआरसीले गर्छ, टीआरसीले गर्छ भनेर संविधानमै व्यवस्था गरियो। तर टीआरसी त भन्दै भन्दैन, अहिले पनि समस्या छ। अब किन समस्या छ भन्ने कुरो चाहिँ मलाई के लाग्छ भने, धेरै लामो समय भयो हामीले जब नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि संविधान सभाबाट संविधान आयो, संविधान आएपछि सरकार बन्यो, सरकार आउन साथ पहिल्यै सरकारको अवस्थामा टीआरसीलाई फाइनल गर्नुपर्थ्यो। तर हामी टीआरसीलाई फाइनल नगर्दा अहिले त कति समय भयो, त्यो भित्र भिक्टिम भएका विषयवस्तुहरू मान्छेहरू अथवा पीड़ित र पीड़ितको अवस्था त अहिले कति मान्छे त छन् कि छैनन् थाहा नै छैन, भोगेन भन्नु न, मान्छेको एजको फ्याक्टरले पनि त फरक पार्छ नि। त्यस कारणले गर्दा टीआरसीलाई द्वन्द्वका विषयवस्तु समाधान गर्ने विषयमा ल्याइयो, तर टीआरसीको नाममा ती द्वन्द्वका विषयवस्तु त्यत्तिकै छन्, टीआरसी भन्दा पनि भन्दैन, टीआरसीमा कर्मचारी राखेको राखेको छ होइन। हामीले अब के गर्ने हो भन्ने कुरा चाहिँ अन्यल के
1: एकदम। अब अञ्जिता खनालज्यू तपाईँ अधिवक्ता हुनुहुन्छ, अब बहस पैरवी गरिरहनु भएको छ, न्यायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ होइन, हामी कहाँ यो मानवाधिकार उल्लङ्घनका घटनामा दोषीमाथि कारवाही र पीडितलाई न्याय दिलाउने विषय चाहिँ किन बारम्बार यो अल्झिरहन्छ, यो मुख्य कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
2: अब व्यक्तिगत रूपमा भएका काम कारवाही फौजदारी न्याय प्रणाली अन्तर्गत कारवाहीको दायरामा नल्याएको होइन, ल्याएको छ
1: व्यक्तिगत रूपमा चाहिँ
2: राज्यले पनि व्यक्तिगत रूपमा गरेका कामहरू गरेको छ। तर मानव अधिकार आयोगले गरेको सिफारिसको सन्दर्भमा त होलसेलमा छ नि त, त्यो ठूलो संख्यामा छ, ठूलो संख्याकोलाई चाहिँ राज्यले त्यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तुलाई चाहिँ एक्टिभ भएर कारणमा ल्याएको छैन। तर अहिले हिजोका द्वन्द्वका विषयवस्तु पनि कुनै पनि घटनासँग अब जस्तो 62-63 अहिलेको
1: भदौ 23-24
2: घटना चाहिँ अब यसलाई समाधान गर्ने विषयवस्तु चाहिँ सिफारिस गरियो, कार्की प्रतिवेदन पनि आयो, कार्की प्रतिवेदनले पूर्व प्रधानमन्त्री थुनामा पनि जानुभयो, अनुसन्धान पनि भइरहेछ भन्ने आउँछ होइन। अब एउटा प्रतिवेदन चाहिँ कारवाही गर्ने त्यो सरकारले तत्कालीन सरकारले बनाएको प्रतिवेदन चाहिँ कारवाही गर्ने, अब यसलाई किन नगर्ने त भन्ने प्रश्न त उठ्यो नि त। त्यस कारणले गर्दा अब राज्यलाई हेर्नुपर्ने हुन्छ, सिफारिस भएका विषयवस्तु एकदम गम्भीर प्रतिक्रिया मानव अधिकार उल्लङ्घन भएका विषयवस्तु छन् भने राज्यले कारवाही गर्नुपर्छ।
1: अब कतिपय अवस्थामा चाहिँ यो मानव अधिकार उल्लङ्घनका घटनामा राजनीतिक संरक्षण चाहिँ मुख्य समस्या हो होइन,
2: अलिअलि त्यस्तो पनि देखिन्छ। अब हामीले त्यही भनेर त्यसलाई हामी सन्तोष हुनुपर्ने अवस्था त छैन, तर त्यस्तो हुनुहुँदैन। राजनीतिक रूपमा संरक्षण गर्ने हो भने मानव अधिकार आयोगको अर्थ के त? त्यो अर्थ उस त्यो त्यति धेरै ठूलो संख्यामा कर्मचारी राखेर मानव अधिकार आयोग बनाइयो, बनाएको त्यसको काम कारवाहीको विषयमा राज्य जोड्नै सक्दैन भनेर त्यसको के अर्थ हुन्छ र? खारेज गरिदिए भइहाल्यो नि, होइन भने मानव अधिकारको सन्दर्भमा भएका घटना प्रकृतिको विषयमा कसैले त्यो घटनासँग जोडेर काम गरिरहेछ, बदमासी गरिरहेछ, मानव अधिकार आयोग त्यसमा सिफारिस गरिरहेछ भने राज्यले किन कारवाही

0: यो न्याय दिलाउने क्षेत्रमा सक्रिय रूपमा काम गरिरहनु भएको र त्यसको एउटा नेतृत्व संगठनको नेतृत्वको हिसाबले पनि काम गरिरहनु भएको अवस्थामा चाहिँ हाम्रो मुख्य कुरा चाहिँ एउटा यो मानवाधिकार उल्लंघनका घटनामा दोषीलाई कारवाही पीड़ितलाई न्याय कसरी होइन यो खासको मुख्य समस्या अहिलेको हाम्रो चासो भनेकै राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन होस् वा त्योभन्दा अगाडिको गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदन होस् त्यहाँ चाहिँ यदि निष्पक्ष रूपमा छानबिन हुने दोषीलाई कारवाही गर्ने र पीड़ितलाई न्याय दिने कुरा नै सबैको चासोको कुरा हो. अब हामीले अहिले मानवाधिकार आयोगकै प्रतिवेदनको कुरालाई हेर्ने हो भने मानवाधिकार आयोगले अब एक खालको प्रतिवेदन सार्वजनिक गरिसक्यो उसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भएको छैन. तपाईँको सुझाव चाहिँ मानवाधिकार आयोगले अझै के गर्यो भने पीड़ितले न्याय दोषीले सजाय पाउँछन् र वास्तविक त्यो अनुसन्धान पक्ष निष्पक्ष रूपमा चाहिँ त्यो अनुसन्धान हुन्छ.
1: मलाई चाहिँ कस्तो लाग्छ भने मानवाधिकार आयोगले प्रतिवेदन बनाउँदा घटनासँग जोडेका विषयवस्तुलाई अध्ययन गर्ने र अध्ययन गरिसकेपछि त्यसको मानवाधिकार हनन भएका विषयवस्तुसँग संलग्न व्यक्तिहरू कसरी कहाँ के अवस्थामा भयो भन्ने कुरालाई स्पष्ट बनाएर सरकारलाई सिफारिस गर्ने हो. अब
0: एउटा
1: सिफारिस आइसकेको छ. अब त मानवाधिकार आयोगले के गर्न सक्छ र पूर्ण प्रतिवेदन उहाँले लेखिसक्नु भएको छ. नआएको मात्रै हो, सार्वजनिकरण नभएको हो, अध्ययन अनुसन्धान भइसकेको छ होइन. अब मानवाधिकार आयोगले चाहिँ कस्तो भने घटनाका विवरणहरू मानवाधिकार उल्लङ्घनका विषयवस्तुहरू स्पष्ट गरेर राज्यलाई सिफारिस गर्ने कुरा एक ठाउँमा छ. त्यो उहाँको मानवाधिकार आयोगको दायित्व कर्तव्यभित्र पर्छ. तर मानवाधिकार आयोगले छरपष्ट तरिकाले पाछादर्शी असर पर्ने कानून बनाएर कारवाही गर, यो गर, ऊ गर भनेर भन्न चाहिँ सक्दैन, भन्न पनि हुँदैन. मानवाधिकार आयोग त्यो उसको जुरिस्डिक्सन होइन, भन्नै मिल्दैन.
0: भनेपछि जस आयोगले भनिसक्यो यसमा कुनै निकायले सच्याउने जस्तो अदालतले सच्याउने कुरा अथवा अदालतमा गएर चाहिँ साँच्चै पीड़ितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने हो भने त्यो प्रतिवेदनका कुरालाई पनि यसरी लानुपर्छ भनेर भन्न सक्ने अवस्था हुँदै हुँदैन.
1: हुन्छ, जसरी कार्की प्रतिवेदनलाई चाहिँ संवैधानिक छैन भन्ने कुरा सम्मानित अदालतले उठाएछ. अब यो मानवाधिकार आयोगको त आफ्नै काम कर्तव्य र अधिकार छ नि त, संविधानमै व्यवस्था छ. त्यो व्यवस्थाभन्दा बाहिर गएर उसले प्रतिवेदन बनायो भने त त्यो प्रतिवेदनमा उसले गरेको विषयवस्तु के अर्थ राख्छ? त्यसले संवैधानिक ऊ त प्राप्त गर्न सक्दैन, उसको जुरिस्डिक्सन नै छैन. त्यस कारणले गर्दा यो भोलि विवादमा आउन सक्ने अवस्था चाहिँ छ.
0: अदालतले सच्याउन सक्ने सम्भावना,
1: अदालतले सच्याउने भन्दा पनि सिफारिस गरेरको विषयवस्तुको सन्दर्भमा जुरिस्डिक्सनको प्रश्न उठ्यो भने त्यसलाई चाहिँ मानवाधिकार आयोगले दिएको प्रतिवेदनमा चाहिँ जुरिस्डिक्सन भन्दा बाहिर गयो भन्न सक्ने अवस्था चाहिँ छ.
0: अब त्यसो भने नि अञ्जिता खनालज्यू, हामीले अघि जुन पीड़ितले न्यायको कुरा गरिरहेका छौ नि, अझ गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमै प्रश्न उठेको, फेरि राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा अर्को प्रश्न उठिसकेपछि अब फेरि के पूरक कुनै अर्को निकायले चाहिँ त्यो अनुसन्धान गर्नुपर्ने, कारवाहीको सिफारिस गर्नुपर्ने, पीड़ितलाई न्याय दिलाउनुलाई पहल गर्नुपर्ने अवस्था हो?
1: मलाई त लाग्दैन. मलाई लाग्दैन मानवाधिकार आयोगले दिएको प्रतिवेदन अथवा कार्की आयोगकै प्रतिवेदनलाई हामीले हेर्नुपर्ने हुन्थ्यो. त्यो कार्की आयोग राज्य पक्षको प्रतिवेदन भयो, मानवाधिकार आयोगको प्रतिवेदन पनि अब दुईटै स्वतन्त्र छ, निष्पक्ष छ भन्ने कुरा हामीले जान्नुपर्छ. हामीले अब दुवैलाई केलाएर हेर्नु पर्यो. केलाएर हेर्नुपर्दा कार्यान्वयनको पक्षमा मानवाधिकार आयोगले गरेका सिफारिसहरू यदि राज्यलाई त्यो साँच्चै लाग्यो भने कार्यान्वयन गर्नु पर्यो.
0: तर अब तपाईँले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन त यो राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन आइसकेपछि उहाँ आफैलाई नै त्यो छानबिनको अनुसन्धानको चाहिँ घेरामा राखिसकेपछि त्यो कसरी निष्पक्ष भयो भन्ने प्रश्न उठ्यो,
1: प्रश्न उठाएको छ. त्यही भएर यो चाहिँ कस्तो भने सत्ता पक्षको प्रतिवेदन र मानवाधिकार आयोग विपक्षको प्रतिवेदन जस्तो भन्न मिल्दैन. तर त्यस्तो देखियो कि हामी चाहिँ पूर्वाग्रही भएर प्रतिवेदन बनाउँदैछौँ. हरेक प्रतिवेदनहरू पूर्वाग्रही बनाउँदा हामी कार्यान्वयनको पाटोमा चुकिरहेछौ कि. त्यस कारणले गर्दा मानवाधिकारको प्रतिवेदन पनि एकदम स्मार्ट एकदम बनाउनै पर्ने प्रतिवेदन थियो भनेर हामीले हेर्न लायक प्रतिवेदन बनेन. अब गौरीबहादुर कार्कीको प्रतिवेदन पनि त्यो निष्पक्ष छैन भन्ने कुरो लागिरहेछ मान्छेलाई, अब जनअदालतले बोलिरहेछ. त्यस कारणले गर्दा प्रतिवेदन बनाउने क्रममा चाहिँ हामीले बुझ्नुपर्ने कुरा, यस्ता प्रतिवेदन बनाउँदा चाहिँ हामीले ध्यान दिएन भने मानवाधिकार उल्लङ्घन गर्ने व्यक्ति त उम्कियो नि त,
0: हो
1: त्यो संरक्षण पाए नि त.

0: त्यस कारणले गर्दा हाम्रो धेरै समयमा यस्ता घटनाहरू घटिरहेछ।
1: आगामी दिनमा चाहिँ त्यो
0: नघटोस्,
1: गर्नुपर्ने काम जसले गर्नुपर्ने काम हो त्यसले चाहिँ यो कुरामा ध्यान दिनु पर्ला। अब हामी अन्त्यमा नि जस्तो अब अहिलेको यो गएको भदौको 23-24 घटना होस् अथवा योभन्दा पहिलाका द्वन्द्वका घटनाका पीड़ितहरूले नि अब यो पीड़ितको तर्फबाट न्याय पाउने अब यो प्रतिवेदनका कुरालाई कार्यान्वयन होस् वा नहोस् तर पीड़ित आफैले न्यायको लागि गर्नुपर्ने पहल चाहिँ के हुन सक्छ?
0: खै मलाई मेरो व्यक्तिगत है यो चाहिँ मलाई व्यक्तिगत रूपमा कस्तो लाग्छ भने जस्तो जेएनजी आन्दोलन पश्चातको सरकार बन्यो त्यो सरकारले जनताको नाममा सम्बोधन पनि गर्यो, त्यसपछि चुनाव भयो, चुनाव पनि ठिक समयमा भयो, शान्तिपूर्ण चुनाव भयो होइन, चुनाव भइसकेपछि नयाँ बहु दुई तिहाई करिब करिब दुई तिहाईको सरकार छ नि, त्यो सरकारको प्रधानमन्त्री किन जनतालाई सम्बोधन गर्दैन? त्यो कुरो त प्रश्न उठ्या छ नि त। त्यत्रो 74 मरेर यो इलेक्सन गर्नुपर्ने बाध्यता आयो, बाध्यता आएर चुनाव पनि भयो, चुनाव भइसकेपछि जनताको नाममा किन प्रधानमन्त्री सम्बोधन गर्नुहुन्न? के छ त? त्यो आन्दोलनले उब्जाएको प्रधानमन्त्री नै होइन कि? त्यो आन्दोलनले उब्जाएको त सुशीला कार्की हो। त्यही आन्दोलनसँगको सपोर्टमा चुनाव भयो, चुनाव भएपछि यो प्रधानमन्त्री आउनुभयो, करिब करिब दुई तिहाईकै प्रधानमन्त्री छ, तैपनि यो प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्नुहुन्न। अब उहाँलाई कारवाहीको दायरामा ल्याएको छैन त्यहाँ, तर उठेका प्रश्न अलिअलि जोडिएका छन्, जोडिरहँदा पनि अब कसले गर्ने कारवाही के?
1: एकदम भने सबैलाई अन्त्यमा हाम्रो निष्कर्ष चाहिँ यो उठेका प्रश्नको चित्तबुद्ध जवाफ सम्बोधन गर्ने काम पनि अहिलेको सरकारको नेतृत्वको हो र पीड़ितलाई न्याय दिने काम र वास्तविक दोषीलाई कारवाही गर्ने काम पनि सरकारको अग्रसरतामा हुनुपर्छ
0: हुनुपर्छ। तर अन्तिममा मलाई अझै के लाग्छ भने मानव अधिकार आयोगले जुरिस्टिक्सन चाहिँ बसिनु हुँदैन, आफ्नो जुरिस्टिक्सनभित्र रहेर काम गर्नुपर्छ, किनभने उहाँ त संविधान निकाय हो नि, त्यो निकाय नै आफ्नो अधिकार क्षेत्र बिर्सियो भने कसले चाहिँ थाहा पाउँछ त?
1: धेरै धेरै धन्यवाद अन्जिता खनालज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि।
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो फौजदारी कानूनका जानकार अधिवक्ता अन्जिता खनाल। आज हामीले भदौ 23 र 24 आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
1: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक ठाउँमा।
1: यहाँ टीयू अंतर्गत का MBS BBA BBM र BBS कार्यक्रम संचालन में छन्।
0: थप जानकारी का लागि फोन नंबर 01-5551-990 मा संपर्क गर्नुहोला।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुविसु सुरक्षा।
3: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-8888 98-12-35-8888।
0: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभए विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्ले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असूल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाई छ। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन आग्रह गरेको छ। गएको बिहिबारदेखि देशका धेरै जसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि कही कम हुने तर थोरै ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको अनुमान छ। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस। नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1,30,00,000 मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थको कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीखमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेपमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। नागडुंगा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग सञ्चालनको लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेस दूरत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। सरकारले टोखा सहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन सकिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अगाडि बढ़ाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मीटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। अब विदेशको खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात अनक्रूड अण्डरसी भेहिकल प्रविधि यूयूभी तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड़ पाउण्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इण्डो प्यासिफिकमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावका बीच प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ। संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसार पसार गर्न सक्ने यूयूभीहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ। अब खेल खबर। एसियाली खेलकुद पुरूष टी20 छनौटमा अहिले नेपाल र चीनले खेलिरहेका छन्। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो र नेपालले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालले चीनलाई जितका लागि 314 रनको लक्ष्य दिएको छ। नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले 69 रन जोड़ेका छन्। चीनले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपाली महिला क्रिकेट टोली र चीनबीच भइरहेको खेल भने वर्षाका कारण रोकिएको छ। मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपालले 2 ओभर 2 बलमा 7 रन जोड्दा 3 विकेट गुमाइसकेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिसकेको छ। तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छनृ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी थिए। चार भन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भेटभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
8: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
8: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
9: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 छात्रवृत्ति अध्ययन गर्नको लागि अहिले परीक्षा चलिरहेको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नको लागि छात्रवृत्ति छनौट परीक्षा सञ्चालन गरिएको हो। कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाको लागि योग्य 26,680 परीक्षार्थी सहभागी छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम भने अस्वीकृत भएको महानगरले जनाएको छ। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 सहकारी संस्था सम्पर्क बाहिर रहेको पाइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी समेत दिइएको उहाँले बताउनुभयो। सञ्जालले छलफल र मेलमिलापसँगै ऋण नतिर्ने ऋणीबाट ऋण उठाउन सहजीकरण गर्ने विश्वास गरिएको छ। काठमाडौँको जडीबुटीमा गोली चलाएर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर एकजना लुटेरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेका छन्। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुन सहितको गरगहना लुटपाट भएको थियो। त्यो घटनामा संलग्न एकजनालाई प्रहरीले हिजो दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका 11 70 वर्ष उमेर पूरा गरेका 125 जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ। ज्येष्ठ नागरिकलाई वडा नम्बर 11 कार्यालयले तीर्थयात्रा गराउन पलानचोक लगेको थियो। वडामा 850 भन्दा बढ़ीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाइरहेका छन्। यस वर्ष 151 जनालाई पोषण भत्ता बापत हरेकलाई 12,000 रूपियाँ प्रदान गरिएको छ। यो संख्या गएको वर्ष 181 थियो। वडामा पोषण भत्ता प्राप्त गर्ने 9 जना पूर्ण अपाङ्गता 15 जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका 7 जना व्यक्ति ज्येष्ठ नागरिक रहेका छन्। र भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी 2083 उत्कृष्ट 5 टोलीलाई सम्मान गरिएको छ। भक्तपुरमा हिजो र अस्ति भएको प्रदर्शनीमा 46 टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए। दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिचे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाको लाछे चपाल दाफा भजन र लाको लाछे त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी हरेक टोलीलाई 15,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। काठमाडौँ महानगरले दिने छात्रवृत्तिका लागि परीक्षा चल्दै छनौटमा परेका 26,000 भन्दा धेरै विद्यार्थी सहभागी। र जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
3: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
5: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उप प्रमुखलाई भेट्छ नमस्कार उप प्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उप प्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
6: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो
7: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
6: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
5: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: रेडियो दिदी बहिनी 95.2 MHz

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: दलित हो रे मलाई धारा में पानी थाप्न नि दिदैनन् मलाई समाजले घृणा गर्छ के म मान्छे होइन र
2: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
4: नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
5: हाम्रो धन डरले बाटो जोगाउन डर जताउने वनमा डरले लगाउने कानून अपराध हो डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यस्तो भने अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउ।
10: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98-570-22-597
9: 98-511-81-918।
11: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
12: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
12: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: Sip on the extreme energy drink.
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: हुन्छ मुटु नारी को नि चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
4: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
7: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
8: अहिले बिहानको ठिक 10 बज्यो।

0: দিদাই, বন্যা তো আরো লাগেছ, নিবাউনে যাও না।
1: ও তো
2: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: मरेको के हो?
6: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-16-094, 98-476-39691।
3: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
4: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
3: एक पटक सोच्नुस् त, कति तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
4: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
5: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
7: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, युनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674 2027
7: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98581898।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइड।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले बिहानको ठिक 11 बज्यो।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू:
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778, 582-779, 582-780।
5: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: रेडियो दिदी बहिनी 95.2 MHz।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ? यदि त्यसो भने अब चिन्ता नगर्नुहोस्, किनभने
2: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
3: यही जेठ 23 गते शनिबार
4: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर र आउने मिति
3: यही जेठ 23 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
6: 420027।
7: सम्पर्क मोबाइल नम्बर 9857222597
6: 9811189918।
8: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
9: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
9: अध्यापन हुने विषयहरू
8: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
9: विशेषताहरू,
8: विषय विज्ञद्वारा अध्यापन गराइने,
9: अत्याधुनिक प्रयोगशाला,
8: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543333।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहे।
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।

0: पहाड़ संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनको भन्सार बढ़ेसँगै मूल्य आकाशियो, बजेट पछिको पहिलो कारोबार दिन तोलामा 20,500 रूपियाँले वृद्धि।
0: आज सुर्तिजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै विश्वमा सुर्तिजन्य वस्तुबाट वर्षेनी 80 लाख भन्दा बढ़ीको मृत्यु हुने गरेको तथ्याङ्क।
1: लामो विदाका कारण म्याग्दी र मुस्ताङमा पर्यटकको ओइरो, स्थानीय होटलमा कोठा पाउने मुस्किल।
0: कंगोमा इबोला भाइरस तीव्र गतिमा फैलिँदै स्थिति अत्यन्तै चिन्ताजनक भएको चिकित्सकहरूको चेतावनी।
1: र एसियन गेम्सको पुरूष क्रिकेट छनौटमा चीन विरूद्ध नेपालको प्रभावशाली जीत, चीन सँगै पराजित हुँदा महिला टोली बाहिरियो।
2: मार्बलको प्याक जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले ल्याएको नयाँ बजेटको प्रभाव सुन चाँदीमा देखिएको छ। साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य हत्ते बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एकै दिन सुन प्रति तोला 20,500 रूपियाँले बढ़ेको छ। बढ़ेको मूल्य अनुसार आज सुन तोलामा 3,11,100 रूपियाँ कायम भएको छ। अस्ति शुक्रबार सुन प्रति तोला 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढ़ेको छ। तोलामा 305 रूपियाँले बढ़ेर आज चाँदी प्रति तोला 5,345 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी प्रति तोला 5,040 रूपियाँमा कारोबार भएको थियो। सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो। सरकारले बजेट मार्फत सुन तथा चाँदी दुवैमा सिप प्रवर्धन शुल्क बापत 0.5% असूल गरिने व्यवस्था छ। त्यस्तै सुनको भन्सार 10% बढ़ाएर 20% कायम गरिएको छ। चाँदीको भन्सार पनि बढ़ाएर 20% र हीराको भन्सार दर बढ़ाएर 5% कायम गरिएको छ।
1: कान्ति लोकपथ अन्तर्गत मकनपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफलेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत आयोजनाको सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गैराती दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका 3 का 30 वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो। खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गैराती नै निकालिएको थियो। चालकको शव सीटमा नै भेटिएको उहाँले जानकारी दिनुभयो। ट्रकका सहचालकले भने दुर्घटना अगावै ट्रकबाट हाम फालेर ज्यान जोगाएका थिए।
0: आज विश्व सुर्तिजन्य पदार्थ विरूद्धको दिवस जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसमा सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउने गरिन्छ। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 1.3 अर्ब मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तिजन्य पदार्थको प्रयोग हट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा सुर्तिजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। सुर्तिजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। यसैबीच दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तिजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। आज सन्देश जारी गर्दै उहाँले सुर्तिजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्प गर्न आग्रह गर्नुभएको हो।
1: लामो विदाका कारण म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू भरिभराव भएका छन्। म्याग्दीको बेनी जमसम सड़कमा पर्ने बेनी, गलेश्वर, तिपल्याङ, पोखरे, बगर, भुरुङ्गा, तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटल पाहुनाले भरिभराव भएका हुन्। म्याग्दीको गलेश्वर, भुरुङ्गा, तातोपानी, रूप्से, महावीर झरना र अन्द गल्छीमा पर्यटकको घुइँचो लागेको छ। गल्छी गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राको लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक विदाका कारण आन्तरिक पर्यटकको आगमन बढ़ेपछि होटल भरिभराव भएका अन्नपूर्ण गाउँपालिका दुई भुरूङ्गा तातोपानीका होटल व्यवसायी राजु हमालले बताउनुभयो। मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी बागलुङ कुस्मा र पोखरासम्म व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। घाँसा प्रहरी चौकीको अभिलेख अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 जना पर्यटक मुस्ताङ भित्रिएका थिए। प्रहरी चौकी घाँसाका सवारी साधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ। मुस्ताङका होटलमा एक दिनमा 10,000 पाहुन राख्न सक्ने क्षमता रहेको छ। म्याग्दीका होटलमा दैनिक 2,000 जना बास बस्न सक्ने क्षमता छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बितेको 24 घण्टामा 1,994 सवारी चालक कार्यवाहीमा परेका छन्। सवारी नियम उल्लंघन गर्ने उनीहरूलाई कार्यवाही गर्दा 5,41,502 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 127 र नियम विपरीत राइड सेयरिङ गरेका 142, संकेत बत्ती उल्लंघन गर्ने 149 र तीव्र गतिमा सवारी चलाउने 103 जनालाई कार्यवाही गरिएको छ। यस्तै लेन अनुशासन पालना नगर्ने 158, निषेधित क्षेत्रमा हर्न बजाउने 130, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 128, एकतर्फी सड़कमा सवारी चलाउने 95 र अन्य सवारी नियम पालना नगरेका 962 जनालाई कार्यवाही गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि स्थिति अत्यन्तै चिन्ताजनक बनेको चिकित्सा क्षेत्रमा कार्यरत परोपकारी संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। प्रकोप घोषणा भएको दुई हप्ता पुगेको दिन बोल्दै एमएसएफका उपनिर्देशक डाक्टर एलन गोन्जालेसले रोग देखा परेको यति छोटो अवधिमै यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रेसियसले भाइरस नियन्त्रणको प्रयासको निरीक्षण गर्न कंगोको सबैभन्दा बढ़ी प्रभावित पूर्वी प्रान्त इटोरीको भ्रमण गरेकै बेला एमएसएफका उपनिर्देशकको यस्तो भनाई सार्वजनिक भएको हो। हाल कंगोमा इबोला संक्रमणको आशंका गरिएका बिरामीहरूको संख्या 1,000 नाइसकेको छ भने कम्तीमा 246 जनाको मृत्यु भइसकेको छ। छिमेकी देश युगाण्डामा पनि 9 जनामा संक्रमण पुष्टि भएको छ भने 1 जनाको ज्यान गएको छ।
1: अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट समर्पण नेपालले चीन विरूद्ध प्रभावशाली जीत हासिल गरेको छ। आज बिहान सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 4 बल अगावै 92 रनमा समेट्यो। चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले 3 विकेट लिए, सम्पाल कामी र सन्दीप लामिछानेले 2-2 तथा नन्दन यादवले 1 विकेट लिए। चेन जियान झेङले बनाएको 130 रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले 17 र कप्तान टियाना सेनक्युनले 12 रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले 43 बलमा 129 रनको विस्फोटक इनिङ्स खेले। उनले 9 ओभरमा प्रत्येक बलमा 6 छक्का प्रहार गर्दै यसअघि दिपेन्द्र सिंह एरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। यस्तै कुशल मल्लले 85 र रोहित पौडेलले 69 रनको अर्धशतक के पारी खेले। यसैबीच एसियन गेम्स अन्तर्गत महिला छनौट क्रिकेटमा भने नेपाल चीनसँगै पराजित भएको छ। मलेसियामा आज बिहान भएको खेलमा नेपाल डीएलएस मेथडमा 5 विकेटले पराजित भएको हो। वर्षाले प्रभावित भएको खेलमा नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन जोड़िएको थियो। 43 रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चीनले 7 ओभरमा 5 विकेट गुमाएर लक्ष्य पूरा गरी यो पराजयसँगै नेपाली महिला टोली एसियन गेम्समा छनौट हुनबाट बाहिरिएको छ।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरू बीच प्रतिस्पर्धा हुँदैछ। उपाधि खेल राति पौने 8 बजे अहमदाबादमा शुरू हुनेछ। पहिलो क्वालिफायरमा भिडेका यी दुई टोली उपाधिका लागि भिड्न लागेका हुन्। पहिलो क्वालिफायरमा बंगलुरूसँग पराजित भएर फराकिलो अन्तरले पराजित भएको गुजरातलाई आज बदलासहित उपाधि जित्ने मौका छ। गुजरातले भने दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले पराजित गरेर बंगलुरूसँगको भेट पक्का गरेको हो। दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। चाँदा चाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनको भन्सार बढ़ेसँगै मूल्य आकाशियो। बजेटपछिको पहिलो कारोबार दिन तोलामा 20,500 रूपियाँले वृद्धि।
0: आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै विश्वमा सुर्तीजन्य वस्तुबाट वर्षेनी 80 लाख भन्दा बढ़ीको मृत्यु हुने गरेको तथ्याङ्क।
1: लामो विदाका कारण म्याग्दी र मुस्ताङमा पर्यटकको ओहिरो। स्थानीय होटलमा कोठा पाउने मुस्किल।
0: कंगोमा इबोला भाइरस तीव्र गतिमा फैलिँदै स्थिति अत्यन्तै चिन्ताजनक भएको चिकित्सकहरूको चेतावनी।
1: र एसियन गेम्सको पुरूष क्रिकेट छनौटमा चीन विरूद्ध नेपालको प्रभावशाली जीत। चीनसँगै पराजित हुँदा महिला टोली बाहिरियो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
8: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौन शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सघा मुनि हो।
5: हाम्रो बानी, हाम्रो ध्वनि, डरलो बाटो जोगाउन गरौँ जतन। वनमा डरलो लगाउने कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हानि जोगिन्छ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो भने अब चिन्ता नगर्नुहोस्,
10: किनभने मणिपाल सुचिन अस्पताल तथा सेवा सुचिन हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
11: यही जेठ 23 गते शनिबार
12: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
13: याद गर्नुहोला, डाक्टर र आउने मिति
11: यही जेठ 23 गते शनिबार,
14: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
15: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98572597
14: 98511-81918।
16: रेडियो दिदी बहिनी 95.3

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: बो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
7: यदि त्यसो हो भने
8: अब चिन्ता नगर्नुहोस्, किनभने
9: मणिपाल शिक्षण अस्पताल तथा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
10: यही जेठ 23 गते शनिबार
11: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृक्क परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ। याद गर्नुहोला डाक्टर र आउने मिति
10: यही जेठ 23 गते शनिबार
12: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
13: सम्पर्क फोन नम्बर 0674-2727-2727। सम्पर्क मोबाइल नम्बर 98572-597
12: 98511-81918।
14: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
15: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
16: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
17: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: extreme energy drink.
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
9: हामी
8: गर्न सक्छौ,
9: गर्न सक्छौ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: बर्बादी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम, पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39-6।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: पत्र 0.5% असूल गरिने व्यवस्था गरेको छ। यस्तै सुनको भन्सार 10% बडा बढ़ाएर 20% कायम गरिएको छ। चाँदीको भन्सार पनि बढ़ाएर 20% र हीराको भन्सार दर बढ़ाएर 5% कायम गरिएको छ। कान्ति लोकपथ अन्तर्गत मकनपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफलेका अनुसार हेटौडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत आयोजनाको लागि सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गैराति दुर्घटना हुँदा हेटौडा उपमहानगरपालिका 3 का 30 वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो। खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गैराती नै निकालिएको थियो। चालकको सब सीटमा नै भेटिएको उहाँले जानकारी दिनुभयो। ट्रकका सहचालकले भने दुर्घटना अगावै ट्रकबाट हाम फालेर ज्यान जोगाएका थिए। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेका प्रयास र स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणको लागि आवश्यक कदमबारे चेतना फैलाउने गरिन्छ। डब्ल्यूएचओका अनुसार हाल विश्वभर करिब 1.3 अर्ब मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 मध्ये 1 वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेका छन्। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। यसैबीच दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्प गर्न आग्रह गर्नुभएको हो। अरणीको राजमार्ग अन्तर्गत धुलेखेल खावा सड़क खण्डको स्तर उन्नति तथा कालोपत्रे गर्ने कार्य निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको छ। यो सड़क खण्डको स्तर उन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय प्रभावित बनेको हो। लामो समयदेखि धूलो, हिलो र जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही साता यता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलेखेल चोकबाट कालोपत्रे कार्य शुरू गरिएको छ। करिब 4 किलोमिटर लम्बाई रहेको यस खण्ड मध्ये पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी 1.5 किलोमिटर खण्डमा दोस्रो चरण अन्तर्गत कालोपत्रे गरिनेछ। यसअघि 2079 जेठ 20 गते 22 महिनाभित्र सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो। तर निर्धारित समय सकिएको 11 महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि 2081 फागुन 25 गते सड़क डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो। त्यसपछि नेपाल सरकारबाट 42 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरी 14 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो। नयाँ ठेक्का प्राप्त निर्माण कम्पनीले मनसुन शुरू हुनु अघि नै सड़कमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। र एसियन गेम्स पुरूष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध प्रभावशाली जीत हासिल गरेको छ। आज बिहान सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 4 बल अगावै 92 रनमा समेटियो। चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले 3 विकेट लिए। सम्पाल कामी र सन्दीप लामिछानेले 2-2 तथा नन्दन यादवले 1 विकेट लिए। चेन जियन झेङले बनाएको 31 रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले 17 र कप्तान टीएन सेन क्विनले 12 रन बनाए। त्यसअघि टस हारेर पहिलो ब्याटिङमा आएको नेपालका लागि कुशल भट्टेले 43 बलमा 129 रनको विस्फोटक इनिङ्स खेले। उनले 9 ओभरमा प्रत्येक बलमा 6 छक्का प्रहार गर्दै यसअघि दिपेन्द्र सिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। यस्तै कुशल मल्लले 85 र रोहित शर्माले 69 रनको अर्धशतकीय पारी खेले। यसैबीच एसियन गेम्स अन्तर्गत महिला छनौट क्रिकेटमा भने नेपाल चीनसँगै पराजित भएको छ। मलेसियामा आज बिहान भएको खेलमा नेपाल डीएलएस मेथडमा 5 विकेटले पराजित भएको हो। वर्षाले प्रभावित भएको खेलमा नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन जोड़ेको थियो। 43 रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चीनले 7 ओभरमा 5 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो पराजयसँगै नेपाली महिला टोली एसियन गेम्समा छनौटबाट बाहिरिएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-478

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसाय

0: यात्रामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेन्को लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि।

0: शुक्राचार गैरापाटन क्रिस्टल हस्पिटल अगाडि फोन 061-577-444 543-333।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
4: मनिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 23 गते शनिबार
6: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0774-2427 सम्पर्क मोबाइल नम्बर 98572597
8: 98511-81918।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गरिदिउँ कि क्या हो?
11: राख्नुहोस् न, जे पाए त्यही कुरा सठिक हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर

0: भयो नि यो त सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबै होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सबै प्रतिवेदनमाथि अध्ययन गरेर एकमुष्ट सार्वजनिक गरिने बताउनु भएको हो। कुनै प्रतिवेदनमाथि अध्ययन हुन बाँकी रहेको केही प्रतिवेदन अध्ययनका क्रममा रहेकाले समयक्रम अनुसार सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो।
2: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
1: प्रधानमन्त्री शाहले भारतसँगको लिपुलेक लिम्पिया धुराको विवाद समाधानका लागि सरकारले बेलायतसँग पनि कुरा गरेको बताउनुभयो। भारतसँगको सीमा विवाद कूटनैतिक रूपमा समाधान गरिने उहाँको भनाइ थियो।
2: लिपुलेक लिम्पिया धुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
1: प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले पनि मिचेको बताएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले आपत्ति जनाउनु भएको छ।
3: सम्माननीय प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु।
1: प्रधानमन्त्री शाह आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाफ दिएर हिँडेपछि विपक्षी दलले असन्तुष्टि जनाएको बारे नेकपाका सांसद वर्षमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको छ।
4: यसपटक शुरू भयो खुशी मान्नुपर्ने कुरा जस्तो भयो। यो आउनु पर्यो भन्दा कमसेकम यो महिनाको नियावली कार्यान्वयन भयो, यसमा चाहिँ संसद सफल भयो। सम्माननजी चाहिँ यसलाई नियावलीको अभ्यासमा आउनुभयो, सभामुख महोदय पनि, प्रधानमन्त्री पनि, तर आगामी महिनाका अभ्यासमा यसलाई प्रपर अभ्यासको रूपमा कि यसलाई चाहिँ अहिले सिक्दै गर्दै गर्ने रूपमा पनि अगाडि जाउँ। यसमा चाहिँ प्रतिपक्षी दलबाट पनि युगको रूपमा नयाँ नयाँ मान्यजीहरू हुनुहुन्छ, त्यसै सत्ता पक्षबाट पनि यो कि हाम्रो प्रधानमन्त्री के गरिदिनु खोज्या भने युगको विषय नै होइन।
1: विपक्षी दलहरूले अचानक प्रश्नोत्तर सम्भव नहुने र यो संविधान र नियमावली विपरीत हुने भन्दै आपत्ति जनाएका थिए।
5: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाखमाथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,921 दर्ता भएका थिए। दर्ता भएका सवारी साधन मध्ये 50 लाख बढ़ी मोटरसाइकल छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट कार्ड जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको प्रथम आठ महिनामा 87,014 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन्। तीमध्ये 5,186 थान जडान गरिएको छ। गत फागुन मसान्तसम्म कुल 831,059 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा 88,340 थान जडान भएका छन्। इम्बोस्ट सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका 2081 अनुसार नम्बर प्लेट जडान भइरहेको छ।
1: अरानीको राजमार्ग अन्तर्गत धोलीखेलखावा सड़क खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। यो सड़क खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय प्रभावित बनेको हो। लामो समयदेखि धुलो हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही साता यता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धोलीखेल चोकबाट कालोपत्रे कार्य शुरू गरिएको छ। करिब 4 किलोमिटर लम्बाई रहेको यस सड़क खण्डको पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्र सम्पन्न गरिसकेको छ भने बाँकी 1.5 किलोमिटर खण्डको दोस्रो चरण अन्तर्गत कालोपत्रे गरिनेछ। यसअघि 2079 जेठ 20 गते 22 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो, तर निर्धारित समय सकिएको 11 महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि 2081 फागुन 25 गते सड़क डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो। त्यसपछि नेपाल सरकारबाट 42 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरी 14 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो। नयाँ ठेक्का प्राप्त गर्ने निर्माण कम्पनीले मनसून शुरू हुनु अघि नै सड़कमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: देशो खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। डडेलधुरामा सशस्त्र प्रहरीका जवानसहित दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा परशुराम नगरपालिका पाँच परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार शुक्रबारदेखि सम्पर्क विहीन भएका दुवैजना मामा भान्जा नाता पर्ने बताइएको छ। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू भएको प्रहरीले जनाएको छ।
3: संखुवासभाको भोटखोला गाउँपालिका चार सिरेक स्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति शुक्रबार दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि उक्त सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पछिल्लो समय पहिरो खसेसँगै उक्त राजमार्ग हुँदै आवत जावत गरिरहेका यात्रु तथा सवारी साधन प्रभावित बनेका छन्। पहिरोको सूचना प्राप्त हुनसाथ प्रहरीको टोली घटनास्थलमा परिचालित गरिए पनि पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सड़क खुलाउन नसकिएको प्रहरीले जनाएको छ। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सड़क खुलाउने प्रयास भइरहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी ड्रोन खसालिएको इरानले दावी गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोपर्स आईआरजीसीले लेइरानी हवाई क्षेत्रमा प्रवेश इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एनक्यू एक ड्रोन खसालिएको दावी गरेको छ। आईआरजीसीको वायु रक्षा एकाईले अमेरिकी ड्रोन खसालेको हो। आईआरजीसीका अनुसार हवाई रक्षा र निगरानी प्रणालीले ड्रोनलाई तुरन्तै सिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको इरानको ईरानी संचार माध्यमले जनाएका छन्। इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कार्यवाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ। यस विषयमा अमेरिकी केन्द्रीय कमाण्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न हतार नभएको बताउनु भएको छ। अमेरिकाले विस्तारै आफ्नो शर्त पूरा गरिरहेको उल्लेख गर्दै उहाँले उत्तम सम्झौता गर्ने बताउनुभयो। ट्रम्पले इरान आणविक हतियार खरिद गर्न सहमत भएको दावी पनि गर्नुभएको छ।
3: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति 7:45 शुरू हुनेछ। पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराउँदै बेंगलोरले फाइनलमा स्थान बनाएको थियो। पराजित गुजरात भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले हराउँदै फाइनलमा बेंगलोरसँगको भेट पक्का गर्न सफल भएको हो। 18 वर्षपछि आईपीएलको उपाधि उचालेको बेंगलोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ। गुजरात पनि दोस्रो पटक नै उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गरेर सार्वजनिक गर्ने, सीमा विवादबारे सम्बन्धित देशसँग छलफल गरेर समाधान गरिने प्रधानमन्त्रीको जवाब।
3: देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाग्यो। धुलीखेल खावा सड़क खण्डको कालोपत्री निर्माण सामग्री अभावका कारण प्रभावित।
4: सशस्त्र प्रहरीका जवान सहित दुईजना बेपत्ता, खोजी कार्य जारी।
3: अमेरिकी ड्रोन खसालिएको इरानको दावी। इरान आणविक हतियार खरिद नगर्न सहमत भएको ट्रम्पको भनाई।
4: र आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलोर र गुजरात भेट्दै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।

समाचार बजेको खबर अपडेटमा सचार कसकेबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodibehini.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउ, भारतले मात्रै होइन नेपालले पनि भारतको सीमा मिचेको छ, प्रधानमन्त्री बालन शाह यो प्रसंग। प्रधानमन्त्री बालन शाहले नेपाल भारत सीमा विवाद बारे मुख खोल्नु भएको छ। प्रतिनिधि सभामा जारी प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले सीमा विवाद कूटनीतिक हिसाबले समाधान गरिने बताउनु भएको हो। श्रम संस्कृति पर्यटक पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै म प्रधानमन्त्री भइसकेपछि के थाहा पाए भने भारतले नेपालको मात्रै सीमा मिचेको छैन, नेपालले पनि भारतको सीमा मिचेको देखिएको छ। यो समस्या नेपाल र भारत छलफल गरेर समाधान गर्छौं। नेपाली कांग्रेसकी मुख्य सचेतक बासना थापाले प्रधानमन्त्रीले नेपाल भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन सीमा मिचेको हो जानकारी दिनु पर्यो भन्ने बताउनु भएको छ। प्रधानमन्त्री बालन शाहले सदनको रोस्टममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताउनु भएको थियो। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्नुभयो। प्रधानमन्त्रीको उक्त भनाईलाई गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै तथ्य प्रमाण भए सदन र जनतालाई स्पष्ट जानकारी गराउन उल्लेख गर्नुभयो। होस्त प्राण 4 बजेको खबर अपडेटको समय सकिएको छ। अहिले 5 बजे खबर अपडेटमा उपस्थित हुन्छौ। नयाँ र ताजा खबरका लागि हामीसँग रहनुहोला। नमस्कार।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
6: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
7: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
8: मणिपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
9: यही जेठ 23 गते शनिबार
10: बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
6: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
11: याद गर्नुहोला डाक्टर र आउने मिति
9: यही जेठ 23 गते शनिबार
12: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
13: सम्पर्क फोन नम्बर 0674-2027
12: 24-027।
13: सम्पर्क मोबाइल नम्बर 98-572-5597 98-511-81-9018।

0: extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
6: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 0868 26 144 98 510 16094 98 476 91।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर

0: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
1: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बीमा को लाभ दी आप कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
8: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
3: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार। संसदको पहिलो प्रश्नोत्तरमै सीमाबारे दिएको अभिव्यक्तिले प्रधानमन्त्री शाह विवादमा चौतर्फी आलोचना शुरू। नेपालले भारतको भूमि मिचेको प्रमाण देखाउन चुनौती। प्रधानमन्त्रीको दावीलाई सीमावेदद्वारा पूर्ण रूपमा अस्वीकार। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुई विधेयक बहुमतले पारित।
1: बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको अर्थमन्त्री वार्लेको दावी। निजी विद्यालयमा 3% कर लगाउने व्यवस्थाले 26.5 लाख विद्यार्थीका अभिभावक मारमा निर्णय पुनः विचार गर्न प्याप्सनको माग।
0: सपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाँदै जेठ 21 भित्रै कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिक सकिने। 2,25,000 बढ़ीको विवरण डिजिटल प्रणालीमा। राप्रपा महामन्त्री डाक्टर राणाद्वारा पार्टी परित्याग। नयाँ अभियानको घोषणा।
1: प्रतिकूल मौसमका कारण केदारनाथ यात्रामा अस्थायी रोक। रुद्रप्रयागमा अर्जेन्ट अलर्ट जारी। दक्षिणी लेबनानको राजनीतिक किल्ला इजरायलको कब्जामा। युक्रेनको आणविक केन्द्रमा पुनः ड्रोन प्रहार। आगोसँग खेल्ने काम नगर्न परमाणु ऊर्जा एजेन्सीको चेतावनी।
0: र T20 अन्तर्राष्ट्रियमा 2 पटक 300 रन कटाउने नेपाल बन्यो विश्वकै पहिलो टोली। चीन विरूद्धको खेलमा कुशल भुर्तेलको आक्रामक ब्याटिङ। आईपीएलको फाइनल खेल आज। उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बेंगलोर र गुजरात टाइटन्स भिड्दै।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: videos, correct Mandati na content ko mixture, report product drama, my dear double door repeated as it name of company. Nagrik na matra pai puksa, sahaj EMI mafat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: बेटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. संसदमा दिएको अभिव्यक्तिले प्रधानमन्त्री विवादमा सम्बन्धी खबरबाट गत फागुनको निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन शाह विवादमा तानिनु भएको छ. आजको प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमाबारे सोधिएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना शुरू भएको छ. सभा बैठकमा लिपुलेक लिम्प्याधुरा र कालापानी विवादबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक र लिम्प्याधुराको विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र जवाफ आइसकेको जानकारी दिनुभयो. यसबारे इंग्ल्याण्ड सरकारसँग पनि कुरा भइरहेको उल्लेख गर्दै उहाँले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको पाइएकाले टेबलटक मार्फत समाधान खोजिने दावी गर्नुभयो.
3: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि पनि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ. अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो. त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ. दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ. र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ. उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो. यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छ. धन्यवाद.
2: नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएसँगै प्रतिपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा र राप्रपा लगायतका सांसदहरूले प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्. बिना तथ्य र प्रमाण यस्तो गम्भीर विषयमा बोल्नु राष्ट्रिय अखण्डतामा आँच पुर्याउनु रहेको भन्दै उनीहरूले प्रधानमन्त्रीको सो गैर जिम्मेवारी संसदको रेकर्डबाट हटाउन माग गरेका छन्. नेपाली कंग्रेसकी सचेतक वासुना थापाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर आपत्तिजनक रहेको भन्दै प्रमाण देखाउन चुनौती दिनुभयो.
4: नेपाल भारत सीमा विवाद छन् तर सम्बन्धित जुन सभामुख अघि हाम्रो आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन् तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो. यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउनु पर्यो र यो कुन विषय हो यो गम्भीर र आपत्तिजनक विषय हो. प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिनु पर्यो. यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु. सामान्य सभामुखमा हुँदै जुन सभामुख अघि
2: यता सीमाविदहरूले पनि प्रधानमन्त्रीको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्. सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीले भने जस्तो भारतले कतै र कहीँ पनि नेपालको सीमा नमिचेको र अतिक्रमण नगरेको दावी गर्दै प्रधानमन्त्रीको भनाईको खण्डन गर्नुभएको छ.
5: मेरो अध्ययन अनुसार चाहिँ नेपालले भारतको सीमामा मिचेको छैन, अघि अतिक्रमण गरेको पनि छैन. अब चाहिँ अब प्रधानमन्त्रीले भन्नुभएको कुरा मैले पनि यहाँ पढेँ. उहाँले के भन्नुभयो होला भने हाम्रो सीमावर्ती क्षेत्रमा भारत र नेपालको सीमावर्ती क्षेत्रमा कहीँ कहीँ क्रस होल्डिङ अकुपेसन भएको छ, सीमापार जोत कमोत दखल भएको छ. हजुर, त्यो कुरा भनिएको भएको होला. जस्तो भन्नु अब सिमानामा केही भाग भारतीयहरूले नेपालको चाहिँ अब कृषकको जोत कमोत दखल पुर्याउनु भएको छ भारतीयहरूले. नेपालीले पनि भारतको किसानको केही भागमा जोत कमोत दखल पुर्याएका छन्, दुई चार कट्ठा चार पाँच कट्ठा जमिनको हो. यो चाहिँ विवाद अतिक्रमण होइन. हजुर, क्रस वेल्डिङ अकुपेसन भनेको सीमापार जोत कमोत दखल है. अब यो अब आवारी जग्गामा दखल पुर्याएको मात्रै हो, तर नेपालले भारतको जमिन कहिले पनि मिचिएको छैन. अब एउटा कुरा आउँछ, भारत त्यत्रो शक्तिशाली, भारतले नेपाल को सिमानामा 45,000 जना एसएसबी को फोर्स राखेको छ भने नेपालले सीमा मिचे लायो भने त एसएसबीले अब भारतको सीमा मिच्दै दिँदैन नि।
6: राष्ट्रिय सभाबाट निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरू बहुमतले पारित भएका छन्। आज बसेको सभाको बैठकले प्रतिनिधि सभाबाट सन्धिस्थित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाखा तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ती विधेयकहरू पारित गरियोस् भने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। पारित विधेयकहरूमध्ये मतदाता नामावली पहिलो संशोधन विधेयकले नेपाली निर्वाचन प्रणालीमा परिवर्तनको बाटो खोलेको छ। यो विधेयकले विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो मताधिकार प्रयोग गर्न पाउने कानूनी आधार तयार गरेको छ।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट ठूलो र महत्वाकांक्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गर्नुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले 21.24 खर्ब रूपियाँ बराबरको बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको दावी गर्नुभयो। बजेट सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले झण्डै 74.58 खर्ब रूपियाँको प्रपेक्षित कुल गार्ह्यस्थ उत्पादन जीडीपीको अनुपातमा बजेट जम्मा 28.5% मात्र रहेकाले यसलाई ठूलो भन्न नमिल्ने प्रश्न पार्नुभयो। विगतमा भूकम्प र कोविडपछि जीडीपीको 37% पुगेको अस्वाभाविक आकारलाई घटाएर बजेटलाई लयमा फर्काइएको उहाँको भनाइ छ। बजेटले मात्रै 7% आर्थिक वृद्धि दर हासिल गर्ने नभई यसले 70 खर्बको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन प्रारम्भिक ऊर्जाको काम गर्ने अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको छ। सरकारले निर्माण गर्ने सड़क, विद्युत, शान्ति सुरक्षा जस्ता आधारभूत संरचनाले निजी क्षेत्रको आत्मविश्वास बढ़ाई लगानी आकर्षित गर्ने र आगामी 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई 150 खर्ब रूपियाँसम्म पुर्याउने लक्ष्य राखिएको मन्त्री वाग्लेले जानकारी दिनुभएको छ।
6: आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शिक्षण संस्थाको शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने सरकारी निर्णयको चौतर्फी विरोध शुरू भएको छ। यो व्यवस्थाले देशभरका 8,900 भन्दा बढ़ी निजी विद्यालयमा अध्ययनरत 26.5 लाख विद्यार्थीका अभिभावक मारमा पर्ने भन्दै विद्यालय संचालक र अभिभावक संघ संगठनले निर्णय पुनर्विचार गर्न माग गरेका छन्। यता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भने यसलाई मध्यम वर्गमाथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील कर भन्दै बचाव गर्नुभएको छ। यो रकम दुर्गम क्षेत्र दलित बाल बालिकाको पोषण र शिक्षाका लागि स्थापना गरिएको समता कोषमा परेको हुने सरकारको दावी छ। आगामी साउनदेखि कार्यान्वयनमा ल्याउने भनिएको यो शुल्क फिर्ता गराउन सरकारवालाले भने सरकारमाथि दबाव बढ़ाउँदै लगेका छन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भोलि 3 दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। भारतीय पक्षको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले भारतीय राजनैतिक तथा कूटनीतिक नेतृत्वसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
6: नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको विवरण डिजिटल रूपमा अध्यावधि गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। आगामी जेठ 21 गतिभित्र सम्पूर्ण अध्यावधि कार्य गर्ने गरी काम भइरहेको कांग्रेसले जनाएको छ। गत वर्ष 1 गतेदेखि शुरू भएको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत आज बिहानसम्म 2,25,000 भन्दा बढ़ी सदस्यले विवरण अध्यावधि गरिसकेका छन्। यसअघि गत पुषमै महाधिवेशन गर्ने गरी नवीकरण गरेका र नयाँ वितरण गरिएका करिब 6 लाख सदस्यको थप विवरण डिजिटल प्रणालीमा राख्न लागि हो।
2: मोहन शमशेर राणाले पार्टी परित्याग गरी देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गर्नुभएको छ। राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उहाँले नयाँ राजनैतिक यात्रा शुरू गर्ने बताउनु भएको हो। राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता र नेतृत्वको विषयलाई लिएर असन्तुष्टि चुलिरहेका बेला महामन्त्री डाक्टर राणाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो। आज काठमाण्डुको एक होटलमा असन्तुष्ट नेताहरूसँग भएको भएको गहन छलफलपछि उहाँले नयाँ अभियानको सार्वजनिक आह्वान गर्नुभएको छ। जारी अपीलमा उहाँले विगत चार वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढ़ाउने प्रयास गरे तापनि विरोधाभास र सैद्धान्तिक दुविधाका कारण पार्टी गलत बाटोमा हिँडेको र फलस्वरूप जनताबाट दण्डित भएको स्वीकार गर्नुभएको छ।
6: स्वास्थ्यमा अचानक समस्या आएपछि हिजो बिहान अस्पताल भर्ना हुनुभएका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डमा सामान्य निमोनियाको संक्रमण देखा परेको छ। ललितपुरको भैंसे पार्टी स्थित नेपाल मेडिसिटी अस्पतालले विज्ञप्ति जारी गर्दै उहाँको स्वास्थ्य परीक्षणको रिपोर्टबारे जानकारी गराएको छ। अस्पतालका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ र सुधारोन्मुख छ। हाल उहाँ चिकित्सकको निरन्तर र विशेष निगरानीमा रहनु भएको छ। निमोनियाको संक्रमण पूर्ण रूपमा निको हुन अझै केही समय लाग्ने देखिएपछि चिकित्सकको सल्लाह बमोजिम उहाँ अझै दुईदेखि तीन दिन अस्पतालमै रहेर गराउनु हुने अस्पताल प्रशासनले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो दिदी बहिनी 95.2 MHz
1: इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 KG एरियल, टप लोडमा फ्री 2 KG एरियल, सेमी अटोमेटिकमा 1 KG एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
2: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै एस्पेक्ट 1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ 12 गते प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रममाथि जेठ 18, 19 र 20 गतेसम्म छलफल हुने कार्यसूची तय भएको छ।
6: काठमाडौँको नयाँ बस पार्कबाट पूर्व चल्ने सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्न थालिएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले आज 81 गुड्ने बसमा यो प्रविधि जडान गरेको हो। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरिरहेको अवस्थामा पूर्व यातायात व्यवस्थापन प्रणालीले यसलाई कार्यान्वयनमा ल्याएको हो। प्रणालीका अध्यक्ष रजन रोक्काका अनुसार काठमाण्डुबाट 13 थुम, ताप्लेजुङ, काकडभिट्टा, धरान, विराटनगर, जनकपुर र वीरगंज लगायतका पूर्वी क्षेत्रमा चल्ने 81 गुड्ने बसहरूमा सुरक्षाका लागि जीपीएस र सीसी क्यामेरा जडान गरिसकिएको छ। यात्रुहरूको सहजताका लागि प्रणालीले अनलाइन टिकट प्रणाली समेत लागू गरिसकेको छ भने यात्रुको सामान सुरक्षित राख्नका लागि छिट्टै लगेज ट्याग समेत कार्यान्वयनमा ल्याउने कम्पनीका संचालक राजेन्द्र बहादुर थापाले जानकारी दिनुभयो।
5: नेपालमा विद्यालय पढ्ने 10-12 वर्ष मुनिका बाल बालिकामा समेत चुरोट र सुर्तीजन्य पदार्थ सेवनको लत बढ्दै गएको पाइएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा यस्तो चिन्ताजनक तथ्य सार्वजनिक गरिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले 7 प्रदेशका 50 विद्यालयका कक्षा 7-10 पढ्ने 3,000 बाल बालिकामा एक अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता कुसुम शाहीले बाल बालिकाहरू कलिलो उमेरमै धूम्रपानमा फँसिसकेको बताउनु भएको छ। अध्ययनका क्रममा 57% बाल बालिकाले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% चुरोट छाड्न कोशिश गरे तापनि लतका कारण छोड्न नसकेको बताएका छन्।
6: काठमाडौँ महानगरपालिकाले कक्षा 11 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक योग्यता सूची सार्वजनिक गर्ने तयारी गरेको छ। महानगरका शिक्षा अधिकारी नमराज ढकालका अनुसार ओएमआर विधिबाट उत्तर पुस्तिका परीक्षण भइरहेको र नतिजा पारदर्शी बनाउन 5% उत्तर पुस्तिकाको नमूना परीक्षण समेत गरिनेछ। प्रारम्भिक नतिजा सार्वजनिक भएपछि चित्त नबुझ्ने विद्यार्थीका लागि 2 दिनको पुनर्योगको समय दिइने र त्यसपछि अन्तिम योग्यताक्रम सार्वजनिक गरी मनोनयन प्रक्रिया अघि बढ़ाइने महानगरले जनाएको छ। आज सम्पन्न परीक्षामा आवेदन स्वीकृत भएका मध्ये 22,016 विद्यार्थी सहभागी भएका छन्।
5: काठमाडौँको सुकेधारा क्षेत्रमा हिँडिरहेका मानिसहरूको आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गरी फरार रहेका दुईजनालाई जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा गणेश कार्की र विष्णु गुरूङ रहेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रतिकार गर्दै प्रहरीकै आँखामा समेत खुर्सानीको धुलो हालिदिएका थिए। प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको 1 थान खुकुरी, 1 थान मोबाइल र सुनको सिक्री बरामद गरेको छ। पक्राउ परेका मध्ये गणेश कार्की पुराना र व्यावसायिक रूपमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चालू आर्थिक वर्षको पहिलो दश महिनामा नेपालमा सवारी साधन तथा तिनका पाठपुर्जाको आयातमा उल्लेख्य वृद्धि भएको छ। वीरगंज संसार कार्यालयका अनुसार यस अवधिमा कुल 31 करोड़ रूपियाँ बराबरका सवारी साधन र पाठपुर्जा आयात भएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 9.65 अर्ब रूपियाँले बढ़ी हो। आयात बढ़ेसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ। चालू आर्थिक वर्षको दश महिनामा 20.52 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। वर्ष यसै अवधिमा 16.64 अर्ब रूपियाँ मात्र राजस्व उठेको थियो।
2: सुनसाधी बजार आज अहिलेसम्मकै महँगिएको छ। विगत केही दिनदेखि उत्तार चढ़ाव भइरहेको सुनको मूल्य आज एकै दिन तोलामा 20,500 रूपियाँले बढ़ेको छ। नेपाल सुनसाधी व्यवसाय महासंघ अनुसार गत शुक्रबार प्रति तोला 2,90,600 रूपियाँमा कारोबार भएको सुनको मूल्य आज 3,11,100 रूपियाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा 305 रूपियाँले बढ़ेर प्रति तोला 5,345 रूपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस 4,730 अमेरिकी डलर र चाँदी प्रति औंस 87 डलरमा कारोबार भइरहेको छ।
1: अब विदेशका खबर। भारतमा प्रतिकूल मौसमका कारण प्रसिद्ध तीर्थस्थल केदारनाथको यात्रा अस्थायी रूपमा रोकिएको छ। भारतको मौसम विभागले रूद्रप्रयाग क्षेत्रमा भारी वर्षा र आँधी बेहरीको सम्भावना औल्याउने अरेन्ज अलर्ट जारी गरेपछि स्थानीय प्रशासनले केदारनाथ यात्रामा अस्थायी रोक लगाएको हो। तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई नजिकैका सुरक्षित स्थान र होल्डिङ प्वाइन्टहरूमा रोक्न निर्देशन दिएको छ।
2: पश्चिम एशियामा जारी तनावका बीच इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको ऐतिहासिक एवं रणनीतिक महत्वको ब्यू फोर्ट किल्लामाथि कब्जा गरेको दावी गरेको छ। लितानी नदी पार गर्दै सैन्य अभियान विस्तार गरेको इजरायलले यसलाई आफ्नो ठूलो रणनीतिक सफलता भनेको छ। यता युक्रेनको जापोरोजिया आणविक विद्युत केन्द्रमा भएको भनिएको ड्रोन आक्रमणप्रति अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले गम्भीर चिन्ता व्यक्त गरेको छ। एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले आणविक केन्द्रमाथिको आक्रमणलाई आगोसँग खेल्नु जस्तै भएको टिप्पणी गरेका छन्।
1: अब खेलकुद। नेपाली पुरूष क्रिकेट टोलीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान रचेको छ। एसियन गेम्स छनौट अन्तर्गत आज भएको खेलमा चीन विरूद्ध आक्रमक ब्याटिङ गर्दै नेपालले 20 ओभरमा 313 रनको विशाल योगफल खड़ा गरेको छ। योसँगै नेपाल टी20 अन्तर्राष्ट्रिय इतिहासमा दुई पटक 300 भन्दा बढ़ी रन बनाउने विश्वकै पहिलो टोली बनेको छ। यसअघि नेपालले सन् 2023 एसियन गेम्समा मंगोलिया विरूद्ध 314 रन बनाएको थियो। कीर्तिमानी खेलमा नेपालले कुल 29 छक्का प्रहार गर्दै एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने स्वयंको विश्व कीर्तिमानसँग बराबरी समेत गरेको छ। नेपालका स्टार ब्याटर कुशल भुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने दुर्लभ कीर्तिमान बनाएका छन्। उनी यो उपलब्धि हासिल गर्ने नेपालका दोस्रो र विश्वकै छैटौं खेलाड़ी हुन्। भुर्तेलले खेलमा 16 छक्काको मदतले बाउण्ड्रीबाट मात्रै 116 रन जोडेर नयाँ राष्ट्रिय कीर्तिमान समेत आफ्नो नाममा लेखेका छन्।
2: इण्डियन प्रिमियर लीग आईपीएल 2026 महाविडन्त आज हुँदैछ। अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन रोयल च्यालेञ्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको छ। नेपाली समयअनुसार बेलुकी पाउने 8 बजे शुरू हुने खेलमा दुवै टोली दोस्रो पटक आईपीएल ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: संसदको पहिलो प्रश्नोत्तरमै सीमाबारे दिएको अभिव्यक्तिले प्रधानमन्त्री शाह विवादमा। चौतर्फी आलोचना शुरू। नेपालले भारतको भूमि मिसेको प्रमाण देखाउन चुनौती। प्रधानमन्त्रीको दावीलाई सीमा विवादद्वारा पूर्ण रूपमा अस्वीकार। राष्ट्रिय सभाबाट निर्वाचनसम्मले दुई विधेयक बहुमतले पारित।
2: बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको अर्थमन्त्री वाग्लेको दावी। निजी विद्यालयमा 3% कर लगाउने व्यवस्थाले 26 लाख विद्यार्थीका अभिभावक मारमा। निर्णय पुनर्विचार गर्न प्याफसनको माग।
1: राष्ट्रपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाँदै जेठ 21 क्षेत्रीय कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिक सकिने। 2,25,000 बढ़ीको विवरण डिजिटल प्रणालीमा। राप्रपा महामन्त्री डाक्टर राणाद्वारा पार्टी परित्याग। नयाँ अभियानको घोषणा।
2: प्रतिकूल मौसमका कारण केदारनाथ यात्रामा अस्थायी रोक। रूद्रप्रयागमा अर्जेन्ट अलर्ट जारी। दक्षिणी लेबनानको रणनीतिक किल्ला इजरायलको कब्जामा। युक्रेनको आणविक केन्द्रमा पुनः ड्रोन प्रहार। आगोसँग खेल्ने काम नगर्न परमाणु ऊर्जा एजेन्सीको चेतावनी
1: र टी ट्वेन्टी अन्तर्राष्ट्रियमा दुई पटक 300 रन कटाउने नेपाल बने विश्वकै पहिलो टोली चीन विरूद्धको खेलमा कुशल भुर्केलको आक्रामक ब्याटिङ आईपीएलको फाइनल खेल आज उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बेंगलोर र गुजरात भिड्दै
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: समितिमा लैजाउँ र के विषयहरू आएका छन् त्यसलाई अगाडि बढाएर अनि बल्ल पास गरौंला भन्ने कुरा मैले यहाँ राख्दै मेरो आफ्नो कुरा अन्त्य गर्छु। हस्, धन्यवाद।
1: माननीय सदस्य पद्मा कुमारी अरियाल, त्यसपछि माननीय सदस्य बासना थापा।

0: सम्माननीय सभामुख महोदय, मैले एउटा प्रसंग उठाएर विषय प्रवेश गर्न चाहन्छु। सभामुख महोदय, नेपाल ऐतिहासिक रूपमा नै शान्तिप्रिय देशको रूपमा पहिचान बनाएको छ। आजसम्म कुनै तथ्यले प्रमाणले नेपालले कुनै मुलुकको एक इन्च जग्गा मिचेको प्रमाण छैन। मैले यो स्पष्टताका साथ राख्न चाहन्छु। आज यो सार्वभौम सत्ता संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले जय व्यक्ति दिनुभयो, एउटा कार्यकारी प्रमुखको हैसियतमा
1: हजुरको
0: रूलिङ सुनिरहेको छु, सचेत छु। जे प्रधानमन्त्रीको हैसियतमा अभिव्यक्त दिनुभएको छ त्यो विषय साह्रै गम्भीर मात्र होइन, गम्भीर भन्दा पनि गम्भीर विषय छ। त्यो प्रति म दुःख व्यक्त गर्दै तथ्यसहित प्रमाणसहित नेपालले कहाँ मिचेको छ सम्माननीय प्रधानमन्त्रीज्यू यो संसदमा उपस्थित हुनु नै हुनेछ, हामी त्यसको प्रतीक्षामा छौं, त्यसको जवाब हामीले मागिने नै छौं। सम्माननीय सभामुख महोदय, म यो संशोधनसित जोडिएर नियमावलीको 140 प्रवेश गर्न चाहन्छु। 140 संविधानको धारा 274 जोडिने विषय हो। मैले यो सम्मानित सदनमा प्रस्तुतका साथ भन्न चाहन्छु, संविधान राज्य सञ्चालनको मूल ग्रन्थ हो। संविधानको मर्म र भावना विपरीतका कुनै पनि कानून नियमहरू निर्माण गर्न हामीलाई छुट छैन र त्यो मान्य हुँदैन। आज जुन संविधानको 274 धारालाई ठाडो उल्लंघन गर्दै 140 11 नम्बर ल्याइएको छ, यो कुनै चोर बाटोबाट संविधान संशोधन गर्ने प्रयत्न त होइन भन्ने कुरा यसले प्रश्न उठाएको छ। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत गम्भीरतापूर्वक यो विषयको ध्यान आकर्षित गर्दै संविधानमा उल्लेख भइसकेको कुरालाई, संविधान स्पष्ट रूपमा बोलिसकेको विषयलाई नियमावलीले फेरि दोहोरो अर्थ लाउने गरी गन्जागोल गर्न ठिक छैन, यो दफा हटाइयोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु। त्यसपछि म यो नियमावलीको 257 प्रवेश गर्न चाहन्छु। नियमावलीले स्पष्ट रूपमा महिला समन्वय समितिको गठनको अवधारणा अगाडि ल्याएको छ।
1: माननीय सदस्य वासना थापा, त्यसपछि माननीय सदस्य निष्कल राई।

0: सामान्य सभामुख महोदय, नियमावली यो मस्यौदाभित्र छलफल गरिराख्दाखेरि केही चिजहरू सकारात्मक चिजहरूको समर्थन गर्दै म केही यहाँ भएका चिजहरू यहाँ भएका केही त्रुटिहरूलाई मात्रै म दर्शाउन चाहन्छु र केही संशोधनमा आइसकेको पनि छ तर मैले केही बुदाहरू लिएको पनि छु र केही ध्यान आकर्षण पनि गराउन चाहन्छु यो संसद मार्फत म सम्माननीय सभामुख महोदयलाई। सम्माननीय सभामुख महोदय, हामी सबैको सहभागिता र सहमतिका आधारमा निर्णय गरिएको प्रतिनिधि सभा सञ्चालन नियमावलीको मस्यौदाभित्र केही गम्भीर त्रुटिहरू रहेका छन्। नियमावली मस्यौदा समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व थियो। नेपाली कांग्रेसका तर्फबाट सहभागी मान्य सदस्यहरूले त्यति बेला नै त्रुटि औलाउँदै फरक मत समेत राख्नु भएको थियो। त्यस विषयमा म आज पुनः यस सम्मानित सभामा ध्यान आकर्षण गराउन चाहन्छु। आज हामी नियमावलीको दफादार छलफलमा आइपुगेका छौं। अब यसमा रहेका कमजोर र त्रुटि सच्याउने जिम्मेवारी पनि हामी सबैको साझा दायित्व हो। सभामुख महोदय, सरकार सत्ता पक्षको हुन सक्छ तर संसद सम्पूर्ण जनता प्रतिनिधि संस्था हो। संसदप्रति सरकार उत्तरदायित्व हुनुपर्छ। संसदप्रति सरकार उत्तरदायित्व हुनु भनेको अन्त नागरिकप्रतिको उत्तरदायित्व हुनु हो। तर प्रस्तुत नियमावलीका केही व्यवस्थाले सरकारलाई थप सहज र संसदको निगरानी भूमिकामा कमजोर बनाउने र जनप्रतिनिधि उत्तरदायित्व बन्न नखोजेको संकेत गरेका छन्। म यस सन्दर्भमा यस सदन मार्फत एउटा गम्भीर प्रश्न उठाउन चाहन्छु। हामी कस्तो संसदीय अभ्यासको विकास गर्न खोजिरहेका छौं? हाम्रो संविधान सर्वोच्च कानून हो। संविधानको आधारमा ऐन कानून बन्छ र ऐनको आधारमा नियमावली बन्छ। संविधानसँग बाजिने गरी ऐन बन्न सक्दैन र ऐनसँग बाजिने गरी नियमावली निर्माण हुन सक्दैन। यो विधि शासनको आधारभूत सिद्धान्त हो। नियमावलीको नियम 247 उपनियम 3 भ्रष्टाचार सम्बन्धी मुद्दामा संसदहरूलाई विशेष छुट प्राप्त हुने व्याख्या गर्न सकिने व्यवस्था गरिएको देखियो। यो व्यवस्था भ्रष्टाचार निवारण ऐन 2059 दफा 33(1) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 17 मर्म र व्यवस्थासँग मेल खाँदैन। त्यसैले यो प्रावधानलाई यथावत राखेर नियमावली पारित गर्नु उपयुक्त हुँदैन। यसलाई सच्याउन आवश्यक छ। यस्तै नियम 140 संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धमा पनि उपनियम 11 थपेर संविधान संशोधन गर्दा सत्तालाई अनुकूल बनाइएको छ, जसलाई हटाएर पुरानै व्यवस्था कायम गरिनुपर्छ। सभामुख महोदय, यी मात्र होइनन्, यस्ता अन्य केही प्रावधानहरू छन् जसलाई यो सदनले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ। त्यसैले म आग्रह गर्न चाहन्छु, हतारमा नियमावली पारित गर्नु होइन, पुनः एकपल्ट व्यापक छलफल गरौं, आवश्यक संशोधन गरौं, आवश्यक परे।
1: माननीय सदस्य निष्कल राई, त्यसपछि माननीय सदस्य भीम कुमारी बुढा।

0: समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अनिवार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकूद पुरूष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जीत।
1: नेपाल टेलिकम ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढ़ाउन बेठीती हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढ़ताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू संघको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्मा आर्यालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेख र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइए र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढ़ाइएको जानकारी दिनुभयो।
4: लिपुलेख लिम्पियाधुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टप मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टप डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढ़ेको बताउनुभयो।
4: उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको। जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दुई जग्गा पनि छैन एक आना जग्गा पनि छैन उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबान नपर्ने र उहाँहरूको सेनिटरी अवस्था उहाँहरूको वासरूम टोयलेटको व्यवस्था त्यसको निकासमा सिधै खोलामा थियो त्यसले गर्दा उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो दुईटा तिनवटा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ हतार गर्न हुँदैन।
0: सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका संचालकहरूबाट नै उठाएको पैसा पीड़ितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो।
4: सहकारीको विषयमा पनि अहिले एउटा कोष खड़ा गरेको छ र बाहिर न्यूजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड़ जस्तो सहकारीबाट उठाइएको थियो 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको रहेको हैन हामीले सहकारीहरुबाट उठाएरै पीडितहरुलाई पैसा बाँड्ने हो त्यसमा कुनै पनि कन्फ्युजन नराख्ने अनुरोध गर्न चाहन्छु
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो
5: साँच्चैकै हामी अहिले विद्युतीय युगमा तुरन्तै जान सकिने अवस्था छैन साँच्चैकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन् त्यसको क्षमता नै छैन अहिले त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50% भन्दा माथि चाहिँ 5% भ्याट लगाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन 100 रुपियाँमा 5 रुपियाँ त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ सब स्टेसनहरू अपग्रेड गर्नुपर्छ अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौ त्यसको लागि नेपाल सरकार अग्रसर छ
0: यस्तै भदौ 23 र 24 गतेको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्योलपूर्ण अवस्था देखिएको थियो रोस्टममा पुग्न साथ सभामुख टोल प्रसाद अरियालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल ऐन महरले नियमापत्ति गर्नुभयो त्यस्तै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्नुभएको समितिको प्रतिवेदनमा छलफल भएको छ छलफलमा सांसदहरूले संसदमा महिला सांसदको भूमिका प्रभावकारी बनाउन विशेष व्यवस्था राख्नुपर्ने संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासलाई प्राथमिकता दिनुपर्ने संविधान र प्रचलित कानूनहरूसँग विरोधाभास हुने गरी सांसदको विशेषाधिकार सम्बन्धी प्रावधानहरू राख्न नहुने शून्य समय लगायत जनजीविकाका सवाल उठान हुने समय सीमा बढ़ाउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो मन्त्री गौतमले मधेसी दलित पिछड़िएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ समितिमा सांसदहरू दुर्गा गुरूङ पूजा चौधरी मीना सिंह रखाल राजेन्द्र लक्ष्मी गैरे रेणु चन्द विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या जेएनजी आन्दोलनका विषयमा आएको मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रक्षेपित जीडीपी को सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो।
6: हामीले त्यो 500 सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठूलो आयो कहाँ 21 खर्ब भन्ने कुरा त्यो गलत छ। बजेट सानो हो, प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जीडीपी 74-58 छ, त्यो अलिकति तल पनि हुन सक्छ, अब हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा त्यो चाहिँ 30% भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 को भूकम्पपछि बजेटको आकार बढ़न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जीडीपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ़दै गएको र कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
6: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धोरिरहेको छ। उनीहरूको बिलमा 150 युनिट खपत गर्नेहरू जम्मा त्यो 5 वर्षको भिएची 5 वर्षको भिएची 24 रुपियाँ भन्ने मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पर्दैछ। 5% भने पनि 5% पहिले पनि लागू भएन, किनकि पहिलो 50 युनिट त फिस, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी हिँड्न पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न। यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
0: बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.66 अर्ब रूपियाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब 46 करोड़ रूपियाँ बराबरको लगानी गरिने जनाइएको छ। अमेरिकी उपविदेश मन्त्री सारा वी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उपविदेश मन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, संचार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो। अस्पतालले उहाँमा निमोनियाको संक्रमण देखिएको र उपचार प्रक्रिया शुरू गरिएको जनाएको छ। उहाँलाई दुई तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि अस्पतालले जनाएको छ। धनकुटाको पाखीवासमा शुरू गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य समस्या को उपचारका लागि टाढा टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: पाखरीवास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुशी लागेको छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता हटाएको छ। दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनुभयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बाल बालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानूनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 को कार्यालयले शुरू गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3,00,000 रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आगमन बढ़ेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढ़ेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढ़ेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक विदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोप्स आईआरजीसी नौसेनाले होर्मुज जलडमरू मध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कड़ा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाड़ीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियमन उल्लंघन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। साथै अमेरिकाको नौसेनाले जलडमरू मध्येको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरूद्ध गर्ने कुनै पनि प्रयास गरेमा कड़ा सैन्य कार्यवाही हुने पनि स्पष्ट चेतावनी दिएको छ। यसैबीच समुद्री स्रोत सम्बन्धी एक अन्तर्राष्ट्रिय निकाय मार्फत जारी सूचनामा हर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम ग्रेबेसिसले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कंगोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित उक्त संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छूट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तु भन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल अभिवृद्धि र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। संघले आइतबार एक विज्ञप्ति जारी गरी बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहल स्वागत योग्य रहेको जनाएको हो। बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै गएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वास रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँबाट पूर्वी नेपालका जिल्लाहरूमा जाने सार्वजनिक बसको टिकट अनलाइन माध्यमबाट लिन सकिने व्यवस्था भएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरी अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरेको हो। हाल काठमाडौँबाट पूर्व जाने 81 सार्वजनिक सवारीमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको र अब चाँडै नै लगेज ट्याग प्रणाली समेत लागू गर्ने तयारी भइरहेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले बताउनुभयो। विगत केही दिनदेखि उतार चढ़ाव पूर्ण रहेको सुनको मूल्य आइतबार एकै दिन प्रतितोला 20,500 रूपियाँले बढ़ेको छ। नेपाली बजारमा गएको शुक्रबार 2,90,600 रूपियाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार बढ़ेर 3,11,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आइतबार एक तोला चाँदीको मूल्य 305 रूपियाँले बढ़ेर 5,345 रूपियाँ प्रतितोलामा कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। सात महिला च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 2-0 गोलको जीत निकाल्यो। नेपाल समूह बी को शीर्ष स्थानमा रहयो। दुई खेल खेलेको नेपालले 100% नतिजा निकाल्दै 6 अंकका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी समूह बीबाट भूटानको विजेताको रूपमा सेमी फाइनलमा पुगेको छ। भूटानले 3 अंक बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमी फाइनलमा पुगेको हो। थप खेल समाचार रमेश टमटाबाट।
9: नेपालले एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरूद्ध 221 रनको शानदार जीत निकालेको छ। आइतबार सिंगापुर नेशनल क्रिकेट ग्राउण्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोड़े। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका कुशल बुर्तेलले 129 रनको इनिङ खेले। उनले 43 बलमा 16 छक्का र 5 चौका प्रहार गरे। यो सँगै कुशल T20 अन्तर्राष्ट्रियमा 2 शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। कुशल मल्लले अभिजित 85 रनको योगदान गरे। उनले 47 बलमा 8 चौका र 5 छक्का प्रहार गरे।
0: अब मौसम आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरूष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरे।

0: होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेस, एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
1: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ।
2: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सर्वजनिकको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्ता मध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा

आफ्नो 80 लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा वार्षिक झन्डै 39,000 भन्दा बढी मान्छे सृजन प्रवास सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सूर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण

0: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
1: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
0: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
1: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण

0: काम गर्दै 200 भन्दा बढी बिरामीलाई सेवा दिए को बताउनुहुन्छ।
1: बाढ़ 13 देखि आएको यतिसम्मलाई चाहिँ छुट्न दिनका दिन अझै घरमा अब 2-3 बाढी अनि जडबुटी केही छ सबैले राम्रो भयो र भन्ने पनि
0: आम्चीहरूले हिमाली क्षेत्रमा पाटीबुटी प्रयोग गरेर उपचार गर्ने परम्परा गोल्पाका दुर्गम बस्तीहरूमा स्वास्थ्य संस्था टाढा भएकाले आम्ची सेवा अझै पनि पहिलो उपचार विकल्प बनेको देखिन्छ। सुवा रिक्पा चिकित्सक जिक्मे लामा यो प्रणाली केवल उपचार मात्र नभई संस्कृति र जीवनशैलीसँग जोडिएको ज्ञान प्रणाली
2: ट्याब्लेट खानु भन्दा यो आम्चीको औषधि खानुलाई एकदम प्राथमिकता दिन्छन्। हिमाली जडीबुटीदेखि लिएर यो के अरे तराईमा हुने यो झङडुक्का औषधिहरू चिनारी भएको छ र यसलाई धेरै अध्ययन नै गर्नुपर्छ। सुरुमा त के अरे यो दुई किसिमलाई रोग पत्ता लगाउन सक्नु पर्यो, एउटा त नारी थामेरा हेरेर थाहा हुन्छ।
0: सरकारी निकाय र विज्ञहरूले भने यो परम्परागत ज्ञान संकटमा परेको भन्दै संरक्षण आवश्यक रहेको बताएका छन्। आयुर्वेद चिकित्सा परिषद काठमाडौँका निमित्त रजिस्टर दीपक भण्डारी
3: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कार्यान्वयन भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा राजपत्र निकाल्ने एउटा छ होइन आफ्नै कानून, तैपनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ गर्नुहुन्छ होला।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबन्धन शाखा प्रमुख डाक्टर वंशदीप

0: क्षेत्रमा खरीकरण गर्नको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भयो भने चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ।
1: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रबन्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मुगुम कार्मरङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ,
2: आम्चीलाई हाम्रो एमसीहरू अनि हाम्रो यहाँ वडा नम्बर 1-9 हात जोड्ने चाहिँ गरीब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नु भएको हिजो जम्मा भएको छ। हामी स्थानीय तहको सरकार हो, हामीले अब के गर्नुपर्छ, हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने, अब हामी पनि हल्का हल्का लाग्छ सर, हामी लाग्छ, हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि संघीयमा जानुपर्छ कि हामी चाहिँ लाग्छ।
1: दुर्गम हिमाली भेकमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण, दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन काठमाडौँमा

0: अभियुक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकी का साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 2

एकदमै बढी गर्मी हुँदाखेरि चाहिँ यो गर्मीले गरेर शरीरमा पानीको कम हुने

0: यानि टाउको दुख्ने शरीरमा राशहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
1: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
0: हजुर हजुर,
1: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ कसरी थाहा पाउने चाहिँ, अवश्य स्ट्रोक हुन लाग्यो
0: स्ट्रोककै, अब त हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै, जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ,
1: तर अहिले त अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरह हुन्छ विद्यार्थीहरू, स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको
0: त्यस्तोमा चाहिँ तपाईँले चाहिँ, तर कतिचोटि त धेरै जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू, सो त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त। तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिकति हावा

ट्र्याप हुन सक्ने भनेको चाहिँ तपाईँको गर्मी भएपछि होइन, गर्मी हुने अलिकति आफूलाई गाह्रो भएको जस्तो हुने, फेन्ट

लागेपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ. बच्चालाई मात्रै त्यसको कतिको असर पर्छ? त्यसरी खाना दिनु मिल्छ कि मिल्दैन? फ्रिजलाई गाह्रो भएको जस्तो हुने पेन्ट

0: तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ, चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन चिसोले गरेर घाँटी इन्फेक्सन हुने, चिसोले गरेर रुगा खोकी लाग्ने चाहिँ होइन, होइन त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सनले चिसोले गरेर कहिले काहीँ दाँतहरूमा
1: कर्कनाट
0: हुने त्योहरू आफ्नो ठाउँमा छ, तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन।
1: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु, चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त,
0: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिले काहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू, अब बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो, तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा फलफुल खाँदैमा रुगा खोकी लाग्ने भन्ने चाहिँ होइन। झन् रुगा खोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो, किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ, सो रुगा खोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो होइन, त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन, तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ, तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन, र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन।
1: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि, चिसो पानीले नुहाइदिनु हुन्छ कि हुँदैन नुहाउने,
0: केही फरक पर्दैन। तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ एकैचोटि चिसोमा, तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ, हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन, तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही

0: आएपछि त नुहाइदिने हुन्छ नि, चिसो पानीले नुहाइदिनु सकिन्छ कि हुँदैन नुहाउने,
1: केही फरक पर्दैन। तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ, एकैचोटि चिसोमा, तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ, हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन, तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक।
2: दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बैठक शुरू हुनासाथ आजको बैठकमा प्रश्न जवाफमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाब दिए पनि केही अभिव्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाण्डुबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली साफ च्याम्पियनशीपमा श्रीलंकालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 8 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलको नियमापत्ति।
0: नाराबाजीकै बीच संसद नियमावली पारित गर्न खोजेपछि सभामुखकै आसन घेर्न पुगे सांसद। सत्तारूढ़ सांसद र विपक्षी सांसद बीच धकेलाधकेल, मर्यादा पालकलाई हम्मे हम्मे।
1: नेपालका बाल बालिकामा सुर्ती जन्य पदार्थ सेवन गर्ने संख्या ठूलो। हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण।
0: इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा, अमेरिकी ड्रोन खसालिएको इरानको दावी।
1: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। आईपीएल क्रिकेटको फाइनलमा बेंगलोर विरूद्ध गुजरात टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिको चौतर्फी विरोध शुरू भएको छ। प्रधानमन्त्री शाहले आज सांसदको प्रश्नको जवाफ दिने क्रममा दिनुभएको उक्त अभिव्यक्तिबारे सड़कदेखि सदनसम्म विरोध भएको हो। नेकपा एमालेकी सांसद पद्मा अड्यालले लिम्पिया धुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा छापिसक्दा समेत चीन र भारतले एकलौटी सहमति गरेको विषय उठाएपछि प्रधानमन्त्री शाहले कूटनीतिक नोट आदान प्रदान भएको स्मरण गराउँदै बेलायतसँग पनि कुरा गरेको सुनाउनु भएको थियो।
3: दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौं। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: प्रधानमन्त्री बोलेर बाहिरिएसँगै उक्त अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले माग गर्नुभएको थियो।
4: सम्मान्य प्रधानमन्त्री, नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो, यो चाहिँ छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिनु पर्यो। यदि यो असत्य, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु।
0: यस्तै अर्को प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि राष्ट्रिय अखण्डतामा आँच आउने उक्त अभिव्यक्ति सामान्य नभएको बताउनुभयो।
5: जसरी एउटा जिम्मेवार व्यक्ति जिम्मेवार सदनको रोस्टमबाट जो कुरा व्यक्त गर्नुभएको छ यो सामान्य विषय छैन। सम्मान्य सभामुख महोदय, उहाँले इन्फर्मल कुराकानीमा राखेको विषय जस्तो सम्झनुभयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका कि अरू कुनै मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानु देशको भूमि मिचेका छौं भन्छन् होला।
0: वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आजै बेलुकी काठमाडौँको माइतीघर मण्डलामा प्रधानमन्त्री बालेन मोदीको गोजीमा भन्दै प्रदर्शन गरेका छन्। यसै सन्दर्भमा सहकर्मी दिनेश जोशीले भारतका लागि नेपाली पूर्व राजदूत निलाम्बर आचार्यलाई भारतको भूमि नेपालले मिचेको तथ्यले पुष्टि गर्छ त भनेर सोध्नु भएको छ।
6: भारतको भूमि हामीले मिचेका छैनौ, त्यो गलत बनाएको हो। अनि सीमामा चाहिने कही समस्याहरू छ, अनि भारत र नेपालका बीचमा चाहिने टुङ्गिसकेका कुराहरूमा पनि कसगजा समस्या छ र सीमामा चाहिने सीमावर्ती चाहिने बासिन्दाहरूले एक अर्काको जग्गा भोग गरेको समस्याहरू छन्, त्यसपछि पिलर चाहिने जहाँ छैनन् त्यहाँ खडा गर्नुपर्ने समस्या छन्, ती बेग्लै चरित्रका कुराहरू हुन्। त्यसलाई चाहिने लिपुलेख काला पानीसँग जोड्न अथवा सुस्तासँग जोड्न भएन। हामीसँग यो ठाउँ तिमीहरूले मिच्छेउ फिर्ता गर भनेर दावी गरेका छ र अहिलेसम्म त मैले छैन। एक अर्को कुरा, हाम्रा कुन सैनिक चाहिने भारतको भूमिमा गएर चाहिने नियन्त्रण गरेर बसेका छन् र कहीँ पनि छैनन्। भारतले चाहिने विरोध पनि गरेको छैन, त्यसैले चाहिने यी बेग्ला बेग्लै हुन्। प्रधानमन्त्री बेग्ला बेग्लै कुरालाई सँगसँगै राख्दा फेरि गोलमाल भएको हो। छोटो कुरामा, छोटो समयमा दुई चार वाक्यमा भन्दा फेरि बिग्रिएको हो। प्रधानमन्त्रीले सरकारले स्पष्ट पार्ला भन्ने म आशा गर्छु।
7: यो बोलीले भोलिको दिनमा समस्या निम्तिन सक्छ कि सक्दैन, छोटकरीमा यसो बताइदिनुहोस् न।
6: हामीले चाहिने भारतको उसमा अतिक्रमण नै गरेर राज्यले कहाँ अतिक्रमण गरेका छ र राज्यले कहाँ सैनिक पठाएर गरेका छ र भारतले अहिलेसम्म कहाँ विरोध गरेर चाहिँ त्यहाँबाट तिम्रो चाहिँ भन्या छ र 97% जति ठाउँमा त चाहिने ये त्यहाँ चाहिँ सीमा यो भन्ने त हामी सहमत पनि भएको छौँ, समझदारी भइसकेका छ 97% जतिमा। त्यही समझदारीमा 10,000 खाली गर्नुपर्ने, त्यही समझदारी अन्तर्गत चाहिने क्रस बोर्डर होल्डिङ भएको यताकाले उताको जग्गा भोग गरे, उताकाले यताको जग्गा भोग गरे ठाउँ ठाउँ भएकोलाई त्यसलाई कसरी समाधान भन्ने कुराहरू रहेका छन्। लिपुले लिम्पिया धुरा सुस्ताको त बेग्लै चाहिने चरित्र हो नि त। त्यसै त्यस यो दुईटालाई सँगसँगै राख्नु भएन, यो दुईटालाई सँगसँगै राख्दा फेरि गोलमाल भएको हो। जहाँ कुरा चाहिने देशका बीचमा चाहिने भइसकेको छ र सीमा यही हो है भन्ने चाहिने कुरा आइसकेको छ त्यो र अनि कहाँ चाहिने सीमाबारे नै विवाद छ, कहाँनिरबाट सीमा जान्छ भन्ने नै विवाद छ, त्यो त बेग्ला बेग्लै कुरा हो नि।
7: अब अन्तिममा यो नेपाल र भारतको कुरामा इङ्ल्याण्डलाई जोडेर सीमा समस्या समाधान गर्छौ भन्नु कति उचित हो?
6: यो कुरा मैले बुझेको छैन, यो कुरा चाहिने सरकार तर्फबाटै प्रश्न आउला, के कुरा गरिरहेछौँ भन्नु आएको छ, कुरा कहाँ भएको छ के भनेर त आउला नि त। अनि अहिले त उहाँले त स्वास्थ्य मात्रै आएको छ, इङ्ल्यान्डसँग के विषयमा कुरा भएको छ, भारतसँग केमा कुरा भएको छ, कसो भएको छ भन्ने त आउला नि, कस कसका बीचमा कुन तहमा कुरा भएको हो भन्ने पनि त आउला नि।
1: चीन विकसित मुलुकमा हालै मात्र स्तरोन्नति भएको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि पनि संसदमै प्रश्न उठेको छ। राप्रपाकी सांसद खुशबु ओलीले चीनबारे प्रधानमन्त्रीले बोलेको कुरा त्रुटिपूर्ण रहेको बताउनु भएको छ।
4: चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो, युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यू टू डिस्पेरिटिज इन वेल्थ एण्ड रिजनल डेभलपमेन्ट। सो पीएम इज रङ बेसिकली, चाइना हेज नट ग्रेजुएटेड टू डेभलप्ड कन्ट्री स्टेटस। त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ।
1: नेपालले विकासशील देशमा फड्को मार्ने मिति 2 वर्ष लम्बाएको बारे प्रधानमन्त्री शाहले छिमेकी मुलुक चीनको उदाहरण दिनुभएको थियो। विकासले पराकाष्ठ नाघिसकेको देश चीन हालै मात्र विकसित मुलुकमा गएको भन्दै प्रधानमन्त्री शाहले पैसा आवश्यक भएका बेला विकसित भन्नु मात्र ठूलो कुरा नभएको बताउनु भएको थियो। आफू नेतृत्वको सरकारको ध्यान पैसा बढ़ाउनेतिर रहेको भन्दै उहाँले देशमा उत्पादन भएका चीज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउने गरी लागेको सुनाउनुभयो।
3: यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडीसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चीजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौं। त्यसलाई अहिले आत्मविश्वास बढ़ाउने भन्दा पनि देशलाई पैसा चाहिएछ।
1: समाजवाद र साम्यवाद भाषणबाट नआउने भन्दै आफू मेयर हुँदा काठमाडौँ महानगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम हेर्न पुराना दललाई सम्झाउनु भएको थियो।
0: प्रधानमन्त्री बालिन्द्र शाहले आज पहिलो पटक सांसदको प्रश्नको जवाफ दिनुभएको हो। यसअघि संसदमा उपस्थित नभएको भन्दै विपक्षी दलले सदन अवरोधसम्म गरेका थिए। आज अकस्मत प्रतिनिधि सभाको बैठकमा पुग्नुभएका प्रधानमन्त्री शाहले हात उठाएर बोल्न चाहेको संकेत गरेपछि सभामुखले समय दिनुभएको थियो। करिब आधा दर्जन सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतसंघको सीमा विवाद वार्ताबाटै समाधान गरिने, सुकुम्बासीको स्थानान्तरण हुने, विभिन्न आन्दोलनका प्रतिवेदन सार्वजनिक गरिने लगायतका विषयमा एक एक गरी जवाफ दिनुभएको छ। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्नेदेखि बाँदर आतंकबारे उठेका प्रश्नको समेत उहाँले सामना गर्नुभएको छ। एक सामग्री सहकर्मी जगत भण्डारीबाट।
8: राष्ट्रपतिको सरकारले पहिलो वर्ष सुशासनका लागि काम गरेको बताउनुभएका प्रधानमन्त्री शाहले विदेशमा रहेका नागरिकलाई मतदान गर्न पाउने गरी छलफल भइरहेको बताउनुभयो। सम्बन्धित देशका दूतावासमा भौतिक उपस्थित भएर भोट हाल्ने वा प्रविधि मार्फत भन्ने बारे सरकारले तयारी गरिरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले भिजिट भिजामा हुँदै आएको ठगी रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि सुनाउनुभयो। त्यसक्रममा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताउनु भएको छ। हाल देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने अवस्था रहेको उल्लेख गर्दै सरकारले बजेट मार्फत 50 युनिटभन्दा माथिको विद्युत खपतमा 5% कर लगाएर विद्युत विस्तारमा काम गर्न खोजेको बताउनुभयो।
3: त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सब स्टेशनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौं। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
8: शुरूमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेएनजी आन्दोलनबारे सरकारले बनाएको आयोग र मानवाधिकार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। जवाबमा प्रधानमन्त्री शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्ने र कर्मश सार्वजनिक गर्दै जाने बताउनुभयो।
3: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
8: सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्री शाहले 35 वर्षमा नभएको काम 35 मिनटमै नखोज्न विपक्षी दललाई आग्रह गर्नुभयो। देशभरि एक धूर जग्गा पनि नभएका वास्तविक सुकुम्बासीलाई सरकारले व्यवस्था गर्नुपर्ने मान्यता आफू काठमाण्डुको मेयर हुँदा नै उठाएको स्मरण गराउँदै उहाँले अहिले त्यसलाई व्यवस्थापन गरिरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पनि बजेट सार्वजनिक गर्दा यही आर्थिक वर्षभित्र सुकुम्बासीको व्यवस्थापन गर्ने गरी काम हुने बताएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यका सुकुम्बासीलाई विगतका धेरै वर्षमा घर डुबानमा पर्ने र स्वास्थ्य संकट निम्तिएकाले तत्काल सार्ने काम गरिएको बताउनुभयो।
3: उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ, हाम्रो मन्त्रालयले काम गरिरहेको छ, दुईटा तीनटा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौं भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन, यो चिजलाई चाहिँ जति समय लाग्छ 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौं, त्यसलाई अलिअलि केही समय लाग्छ।
8: सहकारी ठगलाई पक्राउ गर्ने र बचत फिर्ता गर्ने बारे प्रधानमन्त्री शाहले सहकारीबाटै रकम उठाएर बचत फिर्ता भइरहेको पनि सुनाउनुभयो।
3: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्यूजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ, हामीले सहकारीबाट उठाएको पनि पैसा छ। अस्ति लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सरकारी सहकारीहरूबाट उठाएरै उहाँहरू पीड़ितहरूलाई पैसा बाँड्ने हो, त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छ।
8: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले बाँदर आतंक समाधान गर्ने योजना सोधेपछि प्रधानमन्त्री शाहले दीर्घकालीन समाधानका लागि समय लाग्ने समेत बताउनुभयो।
3: तपाईँले विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले देश विदेश विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
10: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा गर्छ।
12: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनाऊ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री संघको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलले संसदमा हंगामा गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले अकस्मात हात उठाएर सांसदले हालसम्म उठाएका प्रश्नको जवाब दिन रोस्टममा पुगेपछि नै विपक्षी दलका सांसदले विरोध जनाएका थिए। थप विवरण सहकर्मी कृष्ण शर्माबाट।
13: नेकपाका प्रमुख सचेतक युवराज दुलाल, एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आपत्ति जनाएका थिए। प्रधानमन्त्री बोलेर हिँडेपछि पनि एमालेका महर, शरम संस्कृति पार्टीका ध्रुवराज राई र आर्यन राईले हात उठाएर बोल्न समय माग्दा सभामुखले ध्यान आकर्षण भएको बताउनुभयो।
14: मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु, तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहार प्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु।
13: विपक्षी दलका सांसदले नियमापत्ति जनाउँदा आक्रोशित रूपमा प्रस्तुत भएपछि सत्तारूढ रासपाकी सांसद आशिका तामाङलाई रासपाकै महिला सांसदले बाहिर निकालेका थिए। एमालेका प्रमुख सचेतक महतलाई रोकेर सभामुखले एमालेकै गुरू बराललाई बोल्न दिनुभएको थियो। बरालले पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएकोमा आपत्ति जनाउनुभयो। सांसदले प्रधानमन्त्रीसँग प्रति प्रश्न गर्न पाउनुपर्ने नियम हनन भएको बारे प्रश्न उठाउनुभयो।
15: म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावली दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखज्यूले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रूलिङ गर्नु पर्यो।
13: बरालपछि पालो पाएका ध्रुवराजले प्रधानमन्त्री छापामार शैलीमा संसदमा आएको बताउनुभयो, अनि मात्र माइक पाउनुभएका महरले सभामुखले प्रधानमन्त्री बोल्नु अघि नियमावलीको नियमबारे बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो।
11: सम्मान्य सभामुखज्यूले तीन दिन अगाडि प्रश्न लिने कुरा चाहिँ नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भन्नु अघि रोस्टमबाट भन्नुभयो, त्यो प्रतिसभा नियमावली विपरीत छ, म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखज्यूको त्यो चाहिँ शब्द यो प्रतिसभाको रेकर्डबाट हटाओस् भन्न म माग गर्न चाहन्छु।
13: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले जवाब दिन चाहनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको थियो। नेकपाका सांसद वर्षमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको थियो।
0: सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाको नियमावली पारित प्रक्रिया अघि बढ़ाउन खोजेपछि संसदमा हुलदंगा भएको छ। आज दिनभर बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावलीमाथि छलफल भएको थियो। छलफल सकिएपछि नियमावलीलाई सभामुख अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोजेपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। विरोध जनाए पनि नरोकेपछि विपक्षी सांसदहरू सभामुखको आसन घेर्न पुगेका थिए। त्यसक्रममा सांसदहरूलाई छेत्न मर्यादा पालकहरूलाई हम्मे हम्मे परेको थियो। विपक्षी सांसद धकेला धकेलमै उत्रिएपछि सभामुख अर्यालले पटक पटक संसदको मर्यादा कायम गर्न र आफ्नो स्थानमा फर्किन आग्रह गर्नुभएको थियो।
14: मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न म निर्देशन दिन्छु।
0: नाराबाजी नरोकिएपछि सभामुखले पौने 8:15 लागि स्थगित गर्नुभएको बैठक यो समाचार तयार पार्दासम्म शुरू भएको छैन।
1: सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइरहँदा नेपालका बालबालिकामा सुर्तीजन्य पदार्थ सेवन गर्ने संख्या ठूलो रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सरकारले मदिरा र सुर्तीजन्य पदार्थलाई निरुत्साहित गर्न कर बढ़ाउने नीति लिए पनि विद्यालय पढ़ने 12 वर्ष मुनिका बालबालिकाले पनि चुरूट सेवन गर्ने गरेको पाइएको डरलाग्दो सरकारी तथ्याङ्क सार्वजनिक भएको हो। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
16: सातवटै प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ़ने 3,000 बाल बालिकामा अध्ययन गरिएको अध्ययनमा 10 वर्ष मुनिका बाल बालिका पनि चुरोट सेवनमा लागेको पाइएको छ। त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। नेपाल पछिल्लो तथ्याङ्क अनुसार हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। 29% आफ्नो जीवनभर कुनै पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका, त्यसमा 18% धूम्रपान गर्ने गर्दछन्। यसलाई हेर्ने हो भने नेपालमा 55 लाख मानिस सुर्तीजन्य पदार्थ सेवन गर्दछन्। स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डाक्टर भक्त बहादुर केसीले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानूनी तथा नीतिगत व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भएको छ।
17: सुर्तीजन्य पदार्थ तथा नियमनको लागि नेपाल सरकारले विभिन्न खालका नीतिगत व्यवस्थाहरू पनि गरेको छ, कानूनहरू ल्याएको छ, कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। कानूनहरू चाहिँ प्रभावमा कार्यान्वयन भएको चाहिँ देखिँदैन। त्यसो गरेर चाहिँ हामीले संघीय प्रदेश र स्थानीय तहमा चाहिँ कानून कार्यान्वयन गर्न गराउनको विभिन्न खालका पैरवी कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ।
16: उहाँका अनुसार पछिल्लो समय भेप जस्ता नयाँ उत्पादनलाई कम हानिकारक भएको वा सुर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्ने भन्दै भ्रम फैलाएर बजारमा ल्याउने गरिएको छ। डाक्टर केसीले यस्ता दावी वैज्ञानिक रूपमा पुष्टि नभएको स्पष्ट पार्दै मन्त्रालयले भ्रम चिर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
17: अब यो वर्ष पनि हामीले यो खास गरी बाल बालिकाहरूलाई सुर्तीजन्य पदार्थका नयाँ नोबल प्रोडक्टहरू भन्छ कि प्रोडक्ट भनेको चाहिँ अहिले चाहिँ इरेट भेप भन्छौ नि, अनि त्यसपछि हिटेरेट टोबाको प्रोडक्टहरू हुन्छन्। सुर्तीजन्य पदार्थ भन्दा कम हानिकारक हुन्छन् अथवा सुर्तीजन्य पदार्थको लतलाई चाहिँ छुट्याउन मदत गर्छ भनेर विभिन्न खालका बहानाहरूमा चाहिँ यस्ता नयाँ उत्पादनहरू बजारमा ल्याइएको अवस्था त्यो भरम मात्रै हो। यसपटक हामीले त्यस्ता खालका लोकल प्रोडक्टहरू चाहिँ तपाईँहरू नलाग्नुहोस्, तिनीहरू पनि त्यत्तिकै चाहिँ एकदम स्वास्थ्यको लागि चाहिँ खराब हुन् भनेर त्यस्ता खालका विभिन्न कार्यक्रमहरू चाहिँ देशभरि सञ्चालन गरेको अवस्था छ।
16: धुम्रपान र सुर्तिजन्य पदार्थले क्यान्सर, मुटु रोग, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताउने गरेका छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: खसालिएको इरानी संचार माध्यमले जनाएका छन्। इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कार्यवाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ। यस विषयमा अमेरिकी केन्द्रीय कमाण्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
1: इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड़ कब्जा गरेको छ। यो विगत 26 वर्ष यताकै लेबनानभित्र इजरायलको सबैभन्दा भित्री क्षेत्रसम्मको सैन्य घुसपैठ मानिएको छ। नबातिह शहर नजिक अवस्थित बोफोर्ट किल्ला कब्जा वरपरका गाउँहरूमा धेरै दिनसम्म चलेको भीषण लड़ाई र हवाई आक्रमणपछि सम्भव भएको एएफपीले जनाएको छ। इजरायली सेना उक्त दुर्गम क्षेत्रमा हिजबुल्लाहका सदस्यहरूसँग लड़िरहेको थियो। यो कब्जालाई इजरायलका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ। यसैबीच इजरायलका रक्षा मन्त्री इजरायल काट्सले आज सेनाले दक्षिण लेबनानको रणनीतिक मध्ययुगीन किल्ला बोफोर्ट कब्जा गरेको पुष्टि गर्नुभएको छ। सेनाले इरान समर्थित हिजबुल्लाह विरूद्ध भूमिगत कार्यवाही विस्तार गरिरहेको पनि जनाएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। सात महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 2-0 पराजित गरेको छ। यो जीतसँगै नेपाल समूह एकको विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। 6 अंक जोड़ेको नेपालले जीतसँगै समूह चरणमा दुई खेल खेल्दा 100% जीत निकालेको हो। आज भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा नेपाललाई जिताउन कप्तान रेणुका नगरकोटे र स्ट्राइकर रश्मि कुमारी घिसिङले समान एक गोल गरे। अब नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। हारसँगै श्रीलंका भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा अहिले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा बेंगलोरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले ताजा अवस्थामा 8 ओभर 4 बलमा 3 विकेटको क्षतिमा 58 रन बनाएर खेलिरहेको छ। पहिले पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराउँदै बेंगलोरले फाइनलमा स्थान बनाएको थियो। पराजित गुजरातले भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले हराउँदै फाइनलमा बेंगलोरसँगको भेट पक्का गरेको हो। 18 वर्षपछि आईपीएलको उपाधि उचालेको बेंगलोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ भने गुजरात दोस्रो पटक उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रिएको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलको नियमापत्ति।
0: नाराबाजीकै बीच संसद नियमावली पारित गर्न खोज्दा विपक्षी सांसदले सभामुखकै आसन घेरे। सत्तारूढ सांसद र विपक्षी सांसद बीच धकेलाधकेल। मर्यादा पालकलाई हम्मे हम्मे।
1: नेपालका बाल बालिकामा सुर्तीजन्य पदार्थ सेवन गर्ने संख्या ठूलो। हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन।
0: इजरायली सेनाद्वारा लेबनान रणनीतिक किल्ला कब्जा। अमेरिकी ड्रोन खसालिएको इरानको दावी।
1: र श्रीलंकालाई हराउँदै नेपाल सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा। आईपीएल क्रिकेटको फाइनलमा बेंगलोर विरूद्ध गुजरात टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश पक्कियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 582780
3: ए बाबु हजारहरू छ टच बालेर जाऊ
4: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
3: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
4: अँ है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
4: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
8: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
8: अध्यापन हुने विषयहरू
7: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
8: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061577444 543333
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
10: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
9: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
10: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
9: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
10: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ

0: व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: आइमै भएर मुख मुखे लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले, लाई के चाहियो तपाईँहरूलाई?
3: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
4: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
2: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
6: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
7: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
8: यदि त्यसो हो भने
7: अब चिन्ता नगर्नुहोस्,
9: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
10: यही जेठ 23 गते शनिबार
11: बागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
7: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
2: याद गर्नुहोला डाक्टर र आउने मिति
10: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
11: सम्पर्क फोन नम्बर 0674202027
7: 24027
11: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 89918।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-5-10-16-094 98-4-76-39691
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: दलित अरे मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0961

0: 5524995847478।
1: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
2: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
1: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्म नगरपालिका पर्वत
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
5: आमा, म पनि तपाईँसँग घर खान जान्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: सुंदर र समृद्ध गंडकी प्रदेश
1: यो हो समुन्नत गंडकी रेडियो कार्यक्रम।
2: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि नीति योजना कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाई यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
1: आजको कार्यक्रममा हामी गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आन्तरिक मामिला शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शाखा अन्तर्गत रहेर कुराकानी गर्न लागिरहेका छौं र विशेष गरेर विपद व्यवस्थापन शाखाका प्रमुख नवराज पोखरेलज्यूलाई आज हाम्रो स्टुडियोमा निम्त्याएका छौं। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद सर।
1: अब हामी विभिन्न यो घटनाहरू विपदहरू कहिले पनि सूचना दिएर आउँदैन भनिन्छ अथवा दुर्घटनाहरू पञ्चेबाजा बजाएर आउँदैन भन्छन्। हुन त हाम्रा मौसम पूर्वानुमान विभागले पनि लहै ठूलो पानी पर्दैछ जोगिनु होला हावाहुरी चल्दैछ यस्ता संकेतहरू त हुन्छ। तथापि यहाँहरूको कार्यालयले कस्ता कस्ता कामहरू गरिरहेको छ यो कार्यालयका गतिविधिहरूका बारेमा बताइदिनुहोस् न।
3: हुन्छ। सर्वप्रथम त यो विपद व्यवस्थापन भन्ने बित्तिकै हजुरबाटै शुरू गरेको विषय विपद बाजा बजाएर आउँदैन भन्ने हाम्रो भनाइ छ।
1: हजुर हो।
3: तीन तह हुन्छ विपदको पनि, विपद पूर्वको चरण, विपद चरण र विपद पश्चातको चरण।
1: हजुर।
3: यसमा पनि अहिले नेपालको संविधान 2072 सालमा जारी भएको संविधानले यो विपद व्यवस्थापनलाई तीन तहको आफ्नो आफ्नो सरकारको अधिकार क्षेत्रभित्र राखेको छ र संघ र प्रदेशको साझा अधिकार सूचीमा पनि छ। त्यो कारणले विपद व्यवस्थापनको क्षेत्रमा सर्वप्रथम नेपाल सरकारले 2074 सालमा विपद व्यवस्थापन ऐन जारी गरेको छ।
1: हजुर।
3: र त्यसै ऐनले दिएको अधिकारलाई प्रयोग गरी गण्डकी प्रदेश सरकारले आफ्नो गण्डकी प्रदेश क्षेत्रमा विपद व्यवस्थापनको लागि विपद व्यवस्थापन नियमावली जारी गरेको छ।
1: हजुर।
3: त्यस लगत्तै विपद व्यवस्थापनका लागि विभिन्न कानूनहरू तर्जुमा गर्ने क्रममा प्रदेशको आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्। जुन आपतकालीन कार्य सञ्चालन केन्द्रहरूको सञ्चालन गर्ने क्रममा नेपाल प्रहरी सशस्त्र प्रहरीहरूको संयुक्त संयोजनमा प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
1: हजुर।
3: जसले केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला स्तरीय साथै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसित समन्वय गरिरहेको छ। हाम्रा पृष्ठभूमिमा भएका प्रदेशका विभिन्न भूभागमा भएका घटनाहरूको लागि त्यसमा जुनसुकै ठाउँमा पनि घटेका घटनाहरूको लागि इकाइहरूले संकलन गर्ने घटनाहरू र केन्द्रीय स्तरको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको एउटा पोर्टल छ। त्यसमा अपलोड गरी सर्वसाधारण नागरिकहरूलाई सार्वजनिक गर्ने व्यवस्था गरेको छ। साथै समय समयमा नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत सुरक्षा निकायहरूसँग समन्वय गरी विभिन्न तालिम कार्यक्रमहरू समन्वयात्मक कार्यक्रमहरू जिल्ला स्तरीय सुरक्षा समितिसँग समन्वय साथै प्रदेश स्तरीय सुरक्षा गोष्ठीहरू पनि सञ्चालन गरिरहेको अवस्था छ।
1: हजुर। जस्तै विपदका कुराहरू भन्ने बित्तिकै त अब भनौ वर्षायाममा अधिक वर्षा हुन्छ, खोला नालाहरू बढ्छन् अनि त्यसपछि पहिरोहरू जाने सम्भावना हुन्छ। कतिपय हाम्रो भूगोलका हिसाबले पनि डाँडा पाखामा घरहरू हुन्छन्, अब पहिरो भएर तत्कालै त्यहाँ राहत उपलब्ध गराउन पर्ने, मान्छेको जीवधनको सुरक्षा गर्नुपर्ने, पहिरोले पुरेकाहरूलाई निकाल्नु पर्ने, बाँचेकाहरूलाई खाद्य ओतको पनि व्यवस्थापन गर्ने, यस सम्बन्धी के काम गर्छ प्रदेश सरकार अन्तर्गतको विपद व्यवस्थापन शाखाले?
3: यो शाखाले अब हाम्रो कानूनमा पनि व्यवस्था भए अनुसार प्रदेश स्तरमा प्रदेश विपद व्यवस्थापन कोष भन्ने एउटा कोष खडा गरेको छ।
1: हजुर।
3: राहत तत्काल राहत पुनस्थापना उद्धारको लागि जसमा न्यूनतम 10 करोड मौद्दात रहने एउटा कानूनी व्यवस्था नै रहेको छ।
1: हजुर।
3: त्यसको उद्देश्य भनेको कुनै पनि विपद घटना घटिहालेमा पनि बजेटको अभावले गर्दा जीवनमा नागरिकहरूको जीवनयापन गर्नको लागि तत्काल उद्धार गर्नको लागि बजेट अभाव नहोस् भन्ने उद्देश्य हो। त्यसै गरी जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ, त्यसमा पनि प्रदेश सरकारले आवश्यकता अनुसार बजेटहरू हस्तान्तरण अनुदान स्वरूप हस्तान्तरण गरिरहेको हुन्छ। साथै जिल्लामा घटेका घटनाहरूको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा जिल्ला सुरक्षा समिति हुन्छ।
1: हजुर।
3: हजुरले भने जस्ता विगत यस्ता घटनाहरू जुन समय अनुसार घट्ने घटनाहरू छन् विपदहरू छन् यस्ता घटना घटनासाथ कस्तो प्रकृतिको राहत अथवा पुनस्थापनाको लागि बजेट अथवा जनशक्ति आवश्यकता पर्ने हो त्यो समितिले एउटा निर्णय गरेर अथवा निर्देशन दिए बमोजिम प्रदेश सरकारले सुरक्षा निकायहरू लगायत जनशक्तिसँग समन्वय गरेर कार्यक्रमहरू अगाडि बढ़ाइरहेको छ।
1: अब जस्तै कुनै घटना घटिहाल्यो, त्यहाँ उद्धार गर्न पर्यो, उद्धार गर्नका लागि पनि आवश्यक सामग्रीहरू चाहियो, उपकरणको पनि चाहियो, होइन, यातायात सेवाहरू पनि तत्काल उपलब्ध हुन पर्यो। कतिपय हिमाली क्षेत्रमा हाम्रो गण्डकी प्रदेश अन्तर्गतका त मनाङ मुस्ताङ जस्ता, चाहे म्याग्दी बागलुङ जस्ता पहाड़ी क्षेत्रहरू, गोर्खाको उत्तरी क्षेत्रमा पनि अत्यन्तै विकट ठाउँहरू पनि छन्। त्यस्तामा उद्धार सामग्री पुर्याउनका लागि त्यस्ता उपकरणहरूको व्यवस्थापन छ कि छैन?
3: एकदम हजुरले मैले भन्नै पर्ने विषयमा केन्द्रित रहेर प्रश्न गरिदिनु भयो। अहिले समग्रमा भन्नुहुन्छ नि हाम्रो गण्डकी प्रदेश हिमाल पहाड़ तराई तीनै खालको भौगोलिक अवस्था भएको ठाउँ छ।
1: हजुर,
3: समग्रमा हजुरले जोड्नु भएको विषय हिमाली भूभागमा हिउँ पहिरो जान सक्ला, कतिपय लेक लागेको घटनाहरू पनि हामीले सुन्छौं।
1: हजुर,
3: त्यसको लागि तत्कालै उद्धारको लागि हामीले गत वर्ष पनि मनाङमा रहेका सशस्त्र प्रहरीको गुल्मलाई उद्धार राहत सामग्री, पहिलो कुरा त्यहाँ भएको सुरक्षा केन्द्रमा आफू सुरक्षित रहनु पर्यो, उहाँहरूले लगाउने सेफ्टी सामग्रीहरू र उद्धारका लागि चाहिने आवश्यक सामग्रीहरू हामीले जेठमा त्यहाँ खरिद गरेर हस्तान्तरण गरेका छौं।
1: हजुर,
3: त्यसै गरी यो हाम्रो यो विपद भइसकेपछि तत्कालै उद्धारका सामग्री खोज्नुपर्ने, बजारमा अभाव हुने यस्तो अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणमा एउटा केन्द्रीय स्तरको गोदाम घर छ, आपतकालीन कार्य सञ्चालन गोदाम घर भन्ने छ।
1: हजुर,
3: त्यस्तै प्रदेश स्तरमा हाम्रो पनि गण्डकी प्रदेश स्तरीय लामापाटन सशस्त्र प्रहरीको कार्यालयभित्र त्यहाँ एउटा प्रदेश स्तरीय आपतकालीन गोदाम घर छ, सञ्चालनमा रहिरहेको छ, त्यसमा पनि आवश्यक मौद्धार सामग्रीहरू छन्।
1: हजुर,
3: त्यसै गरी जिल्ला स्तरमा पनि प्रमुख जिल्ला अधिकारीजीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्ला स्तरमा प्रत्येक जिल्ला र स्थानीय तहहरूमा पनि गोदाम घर सञ्चालन गर्ने भनेर एउटा कार्यविधि तर्जुमा भएको छ।
1: हजुर,
3: त्यसमा पनि समय समयमा आवश्यक सामग्रीहरू स्टक राख्ने र यदि खर्च भइहालेमा पनि शोध भर्ना गर्ने गरी आवश्यक सुरक्षा सामग्रीहरूको व्यवस्था गरिएको छ।
1: जस्तै ती गोदाम घर भन्नुभयो, भण्डारणका लागि राखिने सामान, कहीँ पालको आवश्यकता पर्ला, कहीँ जस्ता पाताको आवश्यकता पर्ला, गाउँमा पहाड़मा पहिरो गयो, मान्छे पुरिए, घरले खोलाले बगाइसकेका छ, होइन, त्यहाँ त कुटो कोदालो गैचीदेखि लिएर पनि सामग्रीहरू आवश्यक। कतिपय ती पालहरू कमाकिएर बिग्रेर नष्ट भएर, होइन, कमजोर अवस्थामा, यस्तालाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
3: त्यसको लागि तत्काल राहत कार्यक्रम र दीर्घकालीन दुई चरणमा हामीले तत्कालै गर्ने कार्यक्रमको लागि उद्धार गरेर नजिकको सामुदायिक संस्थाहरू, स्कूलहरू हुन सक्छन्, सामुदायिक भवनहरू हुन सक्ला, नभए अलिक सुरक्षित बस्तीहरू रहेको ठाउँमा, अलिक घनाबस्ती भएको ठाउँमा तत्कालै उद्धार गरेर राख्ने।
1: हजुर,
3: र त्यसपछि हाम्रो सुरक्षा समितिका बैठकहरू आकस्मिक रूपमा बैठक बसिसकेपछि कस्तो प्रकृतिको सुविधा दिनुपर्ने हो र दिँदाखेरि नागरिकहरूलाई तत्कालै सुविधा दिन सकिन्छ भन्ने हिसाबले निर्णयका आधारमा आवश्यकता अनुसार त्यसलाई व्यवस्थापन गर्ने चलन छ।
1: जस्तै मैले अघि भन्न खोजेको कुरा के हो भने, सामान त तपाईँहरूले खरिद गर्नुभयो, स्टकमा रह्यो, विपद परेन, त्यस्तो दुर्घटना भएन, खर्च भएन, तर धेरै पहिला खरिद गरेका सामानहरू त बिग्रिने अवस्था हुन्छन्, त्यसलाई चेक जाँच गरेर अहो यो योग्य छैन है भनेर त्यसलाई डिस्पोज गर्ने हो कि, त्यसको पनि त व्यवस्थापन गर्नुपर्ने होला नि।
3: हजुर, हजुरले भने जस्तो कति सामग्रीहरूको निश्चित अवधि हुन्छ, समयावधि, समयावधिपछि त्यसको नष्ट गर्नुपर्ने नै हुन्छ। त्यसको अवस्थामा हाम्रो एउटा सफ्टवेयर नै बनेको छ, गोदाम घर सञ्चालन सम्बन्धी एउटा सफ्टवेयर निर्माण गरेको छ प्राकृतिक जोखिम तथा व्यवस्थापन प्राधिकरणले, त्यसमा सामग्रीहरू हाम्रो इन्ट्री गरेका हुन्छौँ, त्यसको त्यसरी अवधि सकिएकाको हकमा त्यो सिस्टमबाट नै हटाउने एउटा छ। त्यो कारणले गर्दा जिन्सी व्यवस्थापन जस्तै तरिकाले एउटा गोदाम घरको मात्रै अध्ययन गर्नको लागि एउटा सफ्टवेयर बनेको छ, इन्ट्री गर्नको लागि, निकासा गर्नको लागि, त्यसमा नै हजुरले भने जस्तो भोलि अब दियो आज दियो भोलि प्रयोग नहुने अथवा स्टकमा सामान देखिने तर दिने बेलामा त बिग्रेको हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कतिपय नष्ट गर्नुपर्ने नै हुन सक्ला, कतिपय तत्काल दिइहाल्दाखेरि त्यसको भविष्यमा क्षति नहुने हिसाब पनि हुन सक्ला, त्यही अनुसार त्यसको प्रयोगको मूल्य, लागत, समयावधिको आधारमा क्षेत्र हेरेर त्यसको विभाजन तथा बाँडफाँड गर्ने गरिन्छ।
1: कहिलेकाहीँ जनगुनासाहरू यस्ता आएका हुन्छन् कि एक ठाउँमा विपद परेको छ, विपद पर्दाखेरि विभिन्न ठाउँमा राष्ट्रले आफ्नो देशभन्दा बाहिर रहेका सहयोगी दाताहरू, अन्तर्राष्ट्रिय दाताहरू सबैसँग लौ सहयोगको अपेक्षा गरेका हुन्छन्। त्यहाँबाट विदेशबाट पनि राम्रा राम्रा खालका कहिले कम्बलहरू, पालहरू, यस्ता यस्ता सामग्रीहरू आएका हुन्छन् विपदमा प्रयोग गर्नका लागि, जहाँ अप्ठ्यारो परेका छ तिनीहरूले प्रयोग गरून् भने, तर लौ ती गतिला गतिला सामान देखेर लुकाइए, दुरूपयोग भए, पाउनुपर्नेले पाएनन् भन्ने गुनासा छन्। अहिले त्यस्ता गुनासा सुन्न पर्छ कि पर्दैन?
3: त्यो हजुरले भने जस्ता समय पनि थिए, त्यो बेला कुन सामग्री कसरी आए भन्ने पनि अभिलेख राम्रोसँग हुँदैनथ्यो।
1: हजुर,
3: हस्तान्तरण गर्ने पनि एउटा पद्धति थिएन। अहिले चाहिँ वान डोर पोलिसी भने जस्तो एक द्वार प्रणाली, लिनेले एक ठाउँमा लिन्छ र उसले अभिलेख राखिसकेपछि हस्तान्तरण पनि गर्ने र सम्बन्धित व्यक्तिले पाइसकेपछि उसको भरपाई समेत गर्ने हुँदाखेरि हजुरले विगतमा गरेका ती गुनासा नसुनिएका होइनन्। ती प्रकृतिहरू अहिले पछिल्लो समयमा सबै सफ्टवेयर बेस हुन थाल्यो, दिइसकेपछि सामाजिक सञ्जालहरूमा समेत सार्वजनिक गरिने, व्यक्तिले प्राप्त गरिसकेपछि त्यसको पाए भनेर भरपाई गर्ने हुँदाखेरि त्यसको दुरूपयोगको क्रम अहिले छँदै छैन नै भन्न सक्छु मैले, किन भन्दा सबै प्रणालीमा आबद्ध भइसक्यो।
1: हजुर,
3: अनि खरिददेखि लिएर त्यसको वितरणसम्म नै अभिलेखीकरण हुने हुँदाखेरि अहिलेको परिस्थितिमा त्यस्तो मिसयुज हुने सम्भावना म देख्दिन।
1: जस्तै जनताका लागि सुसूचित गर्नका लागि सूचना प्रवाह गर्नका लागि ल अब बादल मडारिएर हावा हुरी सहित यस्तो यस्तो किसिमले ल है पानी पर्दैछ वर्षा ठूलो हुँदैछ तपाईँहरू घरबाट अत्यावश्यक काम नपरिकन बाहिर ननिस्कनु होला भनेर मौसम पूर्वानुमान विभागले पनि वर्षातका कुराहरूलाई पूर्व जानकारी गराउँछ। विभिन्न संचार माध्यमहरूले हामी रेडियो नेपाल नेपाल टेलिभिजन लगायतका प्राइभेट संचार माध्यमहरूले पनि जानकारी त दिएछन्। यहाँहरूले जनताका लागि हावाहुरीको समयमा आगलागी हुने समयमा लहै बालबच्चाहरूलाई सलाई नदिनु होला घरमा खाना पकाउन अथवा हामी गाउँ गाउँले भरिएको देशमा आगो बालिन्छ भैँसीलाई कुँडो पकाउनु पर्छ तर त्यो आगो ननिभाइकन छोडेका हुन सक्छन्। हावाहुरीको बेलामा चट्याङ पनि पर्न सक्छ रुखका हाँगा ठूला रुखका हाँगा मुनि बस्यो भने हाँगा भाँचिएर मृत्यु समेत हुन सक्छ। यस्तो जनतालाई सचेतना दिने किसिमका सूचनाहरू यहाँहरूले कसरी प्रभाव गर्छ?
3: सर्वप्रथम त हामीले यो सूचनाहरूको स्रोत भनेको नै हाम्रो यो राष्ट्रिय स्तरमा केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्तरीय आपतकालीन केन्द्र कार्य सञ्चालन केन्द्र र स्थानीय स्तरमा स्थानीय कार्य सञ्चालन केन्द्रहरू छन्
1: हजुर
3: र प्रदेशमा रहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले सम्बन्धित आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई जुन हजुरले भने जस्ता समयमा अब जस्तो पूर्वानुमान महाशाखाबाट जारी गरेका सूचनाहरू सावधानीका लागि अप्नाउनुपर्ने विधिहरूलाई ती कार्य सञ्चालन केन्द्र मार्फत हाम्रो सम्पूर्ण प्रदेश अन्तर्गतका रहेका जिल्ला सुरक्षा समितिहरूमा साथै सुरक्षा निकायका कार्यालयहरूमा जति सक्दो छिटो त्यसलाई सूचना प्रवाह गरी अहिले सबैभन्दा नागरिकसित सहज भनेको चाहिँ सुरक्षा निकाय नै पहुँच धेरै जसो सबै ठाउँमा पुगिसकेको र संचार माध्यमहरूमा भएका विषयहरूलाई पनि हामीले जस्तो राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको एउटा फेसबुक पेज लगायत सामाजिक सञ्जालहरू वाट्सएप ग्रुप भाइबर ग्रुपहरू लगायत सामाजिक सञ्जालका ग्रुपहरू छन् त्यसमा लाइक गरेको भरमा पनि आज यति बजी यो ठाउँमा पानी पर्छ यस्तो हावाहुरी चल्दैछ तपाईँ सावधानी अप्नाउनुहोस् भन्ने जानकारी भएको हुँदा आज भोलि हातमा सामाजिक सञ्जालहरू चलाइरहने भएको कारणले गर्दा सर्वसाधारण नागरिकहरू जसको त्यो पहुँच छ पहुँच हुनेहरूलाई पनि त्यसमा आबद्ध हुने समय समयमा त्यस्तो अपडेट हेर्ने र हामीले पनि कार्यक्रमहरू गोष्ठी गरी त्यस्ता प्रयोग गर्नको लागि सुरक्षा निकायहरूलाई पनि समयअनुसार क्षमता विकासका कार्यक्रमहरू लगायत कर्मचारी समुदायहरूसँग अपील गरेर यस्ता सूचनाहरू प्रवाह गर्ने गरेका छौं।
1: हाम्रो देश मात्र नभएर विशेष गरेर गण्डकी प्रदेश समृद्ध प्रदेश समुन्नत प्रदेश भनेर भनिन्छ त्यो बनाउनका लागि आर्थिक हिसाबले सम्पन्न सुसम्पन्न हुनपर्नेछ त्यसका लागि एउटा मेरुदण्ड भनौं पर्यटनबाट पनि विदेशी पाहुनाहरू स्वदेशीहरू होइन आन्तरिक तथा बाह्य पर्यटकहरूले गर्दाखेरि पनि आर्थिक चलखेल हुन्छ र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ। अब विदेशी पाहुनाहरू हाम्रा यी अत्यन्तै सुन्दर हिम श्रृंखलाहरू घुम्न जानुहुन्छ कति गुनासाहरू छन् भने आपतकालीन रूपमा उहाँहरू बिरामी पर्नुभयो साधारण स्वास्थ्य चौकी पनि नभएर साधारण उपचार पनि नभएर ज्यानै गुमाउन परेका घटनाहरू पनि हामीले सुनेका छौं भने अब हाई अल्टिच्युडमा बढ़ी उचाइमा जाँदाखेरि अनि त्यसपछि बढ़ी अचानक हिउँ परिदिँदाखेरि पनि त त्यस्ता खालका दुर्घटनाहरू हुन्छन्। यस्तो बेलामा उद्धारका लागि स्वास्थ्य सम्बन्धी चेतनाका लागि के काम भएको छ त विपद व्यवस्थापन महाशाखाको?
3: सर्वप्रथम यो हजुरले भने जस्तो गरे एउटा मुख्यमन्त्री कार्यालयको एउटा आन्तरिक महाशाखाले मात्र यो गर्ने सम्भावना विषय होइन
1: हजुर।